पूर्वाधार विकास मन्त्रालयले गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 सहित 75,000 अनुदान उपलब्ध गराउने व्यवस्था रहेको भवन ऐन 2083 विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। भवन ऐन 2055 संशोधन गर्न बनेको विधेयकमा प्रत्येक नागरिक र उनका परिवारका लागि आवास सुनिश्चित गर्ने उद्देश्यले विभिन्न व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले प्रेस नोट मार्फत जनाएको छ। विधेयकमा निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्राकृतिकजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई समेत आवश्यक प्राकृतिकजन्य सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको छ। विपद प्रभावित असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ। नयाँ भवन ऐन तथा नियमावलीमा मध्यम आय भएका नागरिकका लागि सुरक्षित भूकम्प प्रतिरोधात्मक तथा आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। 20 लाख रूपियाँदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यस्ता घरको प्लिन्थ क्षेत्रफल 900 देखि 1,300 वर्ग फिटसम्म हुने प्रस्ताव गरिएको छ। नागरिकले सहुलियतपूर्ण ऋण मार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। यस वर्षको मनसून नेपालबाट क्रमशः बाहिरिने थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार आजसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। बाँकी भूभागमा भने मनसून प्रभाव कायमै रहेकोले केही दिनमै त्यहाँबाट पनि मनसून बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 17 गते बिहान 11 बजे जारी गरेको मनसून बहिर्गमन विशेष बुलेटिन अनुसार देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसून बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा मनसूनी वायुको प्रभाव कायमै रहेको छ। महाशाखाका अनुसार मनसूनी वायु कमजोर हुँदै गइरहेको अवस्थामा बाँकी भूभागबाट पनि केही दिनमा मनसून बाहिरिने सम्भावना रहेको छ। राति सुतिरहेको अवस्थामा घरबाटै अपहरणमा परेकी तिलोतमावडा नम्बर 17 की बालिकालाई सकुशल उद्धार गरिएको छ। बालिकालाई प्रहरीले शुक्रबार राति स्थानीय जंगलबाट सकुशल उद्धार गरेको हो। हजुरबुवा र हजुरआमासँगै सुतिरहेको अवस्थामा ती बालिकालाई बुधबार राति 2 बजेतिर घरबाटै अपहरण गरिएको थियो। बालिका अपहरणमा परेको जानकारी पाएसँगै प्रहरीले सोही रातिदेखि खोजी कार्य शुरू गरेकोमा शुक्रबार राति वडा नम्बर 10 को जंगलबाट सकुशल उद्धार गरिएको हो। अपहरणमा संलग्न युवकको पहिचान भइसकेकोले छिट्टै पक्राउ गर्ने प्रहरीको दावी छ। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। बालिकालाई जंगलबाट उद्धार गरिएपछि अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको थियो। बालिका स्थानीय जनहित माविको कक्षा 2 मा अध्ययनरत छिन्। अभिलाषा बच्चा तथा ऋण सहकारी संस्थाको 17 वार्षिक साधारण सभा तथा 5 अधिवेशन शनिबार तिलोत्तमा 9 राम जानकी मन्दिर परिसरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रुद्र बहादुर थापाको अध्यक्षता तथा बैंकर्स वासुदेव मल्लको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले अध्यक्षको प्रतिवेदन लेखा समिति संयोजक भुवन राज शर्माको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। संस्थाका कोषाध्यक्ष हरिबहादुर छेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि मल्ल संस्थाका महिला तथा पुरूष सदस्यका तर्फबाट यज्ञ प्रसाद नेउपाने र बालकुमारी शर्माले मन्तव्य राख्नु भएको थियो। 17 वार्षिक साधारण सभा तथा 5 अधिवेशनबाट गठित गणेश शर्मा संयोजक गोपाल प्रसाद नेउपाने र थम बहादुर गुरूङ सदस्य रहेको निर्वाचन समितिले पुनः रुद्र बहादुर थापाको अध्यक्षतामा 7 सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा विश्व पाठक, सचिवमा दुर्गा प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा भुवन राज शर्मा तथा सदस्यहरूमा सरस्वती बस्नेत छेत्री, बीना पाण्डे र निर्मला पन्त
उपाध्याय रहनु भएको छ। त्यसैगरी निर्वाचन समितिले दिपेश पन्थ संयोजक, रुद्रप्रसाद नेउपाने र संजय कुमार माली सदस्य रहेको लेखा समिति चयन गरेको छ। यसअघि साधनसभाको उद्घाटन गर्दै प्रमुख अतिथि मल्लले सहकारीका सिद्धान्तको पालनाबाट नै सहकारी दिगो बन्न सक्ने उल्लेख गर्दै बचतकर्ताले आमदानीबाट पहिलो बचत जम्मा गरी त्यसपछि खर्च गर्नुपर्नेमा जोड़ दिनुभयो। संस्थाका उपाध्यक्ष विश्व पाठकको स्वागतमा भएको कार्यक्रममा हातेमालु सहकारीका अध्यक्ष जमुना लम्साल, समावेशी सहकारीका अध्यक्ष भूमेश्वर पन्त, सल्लाहकार गोपाल प्रसाद नेउपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी, पूर्व कर्मचारी, बाल बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो। सानीमा रिलायन्स लाइफ इन्सुरेन्स बुटुल शाखाले एजेन्सी भेटघाट सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार बुटोलमा आयोजित कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक मदन गाहाले विभिन्न बीमा उत्पादनबारे जानकारी दिँदै सहजीकरण गर्नुभयो। चीफ एजेन्सी म्यानेजर एमडीआरटी सुभाष रिजालले बीमा अभिकर्ताको भूमिका, बीमितका हक अधिकार तथा व्यावसायिक सफलताका विषयमा प्रशिक्षण दिनुभयो। कार्यक्रममा सेल्फ बिजनेस, टीम बिजनेस र एजेन्सी क्रिएशन गरी तीन विधामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै चीफ एजेन्सी म्यानेजर सुभाष रिजाललाई स्टार अफ द इयर अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। विभिन्न एजेन्सी म्यानेजरलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा चीफ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर र एजेन्सी म्यानेजर सहित करिब 40 जनाको सहभागिता थियो। एजेन्सी म्यानेजर सुमित्रा खनालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन तथा बीमा सम्बन्धी जानकारी बुटोल शाखा प्रमुख प्रकाश गौतमले दिनुभएको थियो। कार्यक्रमको समापन सिनियर एजेन्सी म्यानेजर एकराज रिजालले गर्नुभएको थियो। कपिलवस्तुमा पछिल्लो 2.5 महिनाको अवधिमा प्रहरीले 13 नाल घरेलु बन्दुक बरामद गरेको छ। अवैध हतियार सहित प्रहरीले 3 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब परीक्षक दिपेन्द्र कुमार सिंहका अनुसार बरामद भएका हतियार मध्ये 12 नाल घरेलु लामो बन्दुक र 1 नाल छोटो बन्दुक रहेका छन्। साउनदेखि असोजको पहिलो सातासम्मको अवधिमा यी हतियार बरामद भएका हुन्। प्रहरीका अनुसार साउन महिनामा मात्रै 7 नाल घरेलु बन्दुक सहित 3 जना पक्राउ परेका थिए। भदौ महिनामा थप 5 नाल बन्दुक बरामद भएको थियो। त्यसै गरी असोजमा र असोजमा 1 नाल बन्दुक फेला परेको प्रहरीले जनाएको छ। यस अवधिमा बरामद भएका हतियार मध्ये अधिकांश घरेलु रूपमा बनाइएका लामो बन्दुक रहेको प्रहरीको भनाई छ। जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा हतियार राख्ने तथा प्रयोग गर्ने गतिविधिमाथि निगरानी बढ़ाइएको प्रहरीले जनाएको छ। नन्देश्वर महादेव योग साधना समितिको आयोजनामा विद्या ठूलो कि धन विषयमा योग साधकहरूबीच वाद विवाद प्रतियोगिता सम्पन्न भएको छ। तिलोत्तमा 9 नन्दन वन स्थित मन्दिरमा आयोजित प्रतियोगितामा योग साधकहरूले शिक्षा, ज्ञान, धन र जीवनमा यसको महत्वबारे आफ्ना तर्क प्रस्तुत गरेका थिए। सहभागीहरूले ज्ञान र धन बीचको सम्बन्ध तथा व्यक्तिगत, सामाजिक र समग्र जीवनमा यसको प्रभावबारे धारणा राखेका थिए। कार्यक्रममा केन्द्रका संरक्षक सुखदेव बस्यालले यस्ता प्रतियोगिताले योग साधकका शारीरिक अभ्याससँगै विचार र अभिव्यक्ति क्षमताको विकास गर्दै वैचारिक परिपक्वता ल्याउन सहयोग पुग्ने बताउनुभयो। केन्द्रका अध्यक्ष रामप्रसाद बस्यालले योग साधकहरूको शारीरिक तथा मानसिक विकासमा यस्ता कार्यक्रमले ऊर्जा थप्ने भन्दै आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो। प्रतियोगिताका निर्णायक साहित्यकार खगेन्द्र बसियालले सहभागीहरूले प्रस्तुत गरेका विचार महत्वपूर्ण र प्रभावकारी रहेको बताउँदै आफूले अपेक्षा गरेभन्दा उत्कृष्ट तथा विविध विचारहरू प्रस्तुत भएको अनुभव सुनाउनुभयो। कार्यक्रमका संचालक तथा केन्द्रका सचिव रमेश पाण्डेले सबै सहभागीका विचार उत्कृष्ट रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले योग साधकको आत्मविश्वास र प्रस्तुति क्षमता बढ़ने बताउनुभयो।
झरना कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा सुपौलीलाई 1-0 गोलले हराउँदै भैरव एफसी नवलपरासी विजय भएको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा सुपौलीका स्थानीय खेलाड़ीले उत्कृष्ट प्रदर्शन गरे पनि गोल फर्काउन नसक्दा भैरव एफसीको गोल एक गोल नै निर्णायक बन्यो। भैरव एफसीका निखिल पुनले निर्णायक गोल गरेका हुन्। उनी खेलको म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताको विजेताले 4 लाख रूपियाँ सहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले 2 लाख रूपियाँ सहित रनर अप ट्रफी पाउनेछ। दुवै टोलीले सिल्ड मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने आयोजकले जनाएको छ। असोज 25 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा 12 उत्कृष्ट टोलीको सहभागिता रहेको छ। प्रतियोगिता अन्तर्गत आइतबार दोस्रो चरणको पहिलो खेलमा आयोजक झरना स्पोर्ट्स क्लब कुञ्जलापुर र मुर्गिया एफसी सैना मैना बीच प्रतिस्पर्धा हुनेछ। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, वाशिङटन सुन्दर र शिवम दुबेले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाले र अराफत मिनहासले 2-2 विकेट लिए। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार 16 पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। हामी खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा प्रमुख शीर्षकहरू पुनः एकपटक। कांग्रेस महाधिवेशनको तयारी पूरा। उपसभापति महामन्त्री र महासह महामन्त्रीको संख्या बढ़ाउने तयारी। महामन्त्रीमा आधा दर्जन भन्दा बढ़ी आकांक्षी। नागरिकको आवाज सुनिश्चित गर्न सरकारले नयाँ कानून ल्याउँदै। अग्रिम भुक्तानी र सरल किस्ताको सुविधा प्रस्ताव। नेपालबाट बाहिरिन थाल्यो मनसून। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको मौसमविदको भनाई। मध्यरातमा ओछ्यानबाटै अपहरणमा परेकी तिलोतमा 17 बालिकाको सकुशल उद्धार। पछिल्लो 2.5 महिनामा कपिलवस्तुमा 13 नाल बन्दुक बरामद। अभिलाषा सहकारीको 5 औं अधिवेशनबाट नयाँ नेतृत्व चयन। सानीमा रिलायन्स लाइफद्वारा एजेन्सी भेटघाट तथा सम्मान कार्यक्रम। नन्देश्वर महादेव योग साधना समितिको आयोजनामा वाद विवाद प्रतियोगिता सम्पन्न। झरना कप फुटबलमा शनिबार सम्पन्न खेलमा सुपौलीलाई हराउँदै भैरव एफसी नवलपरासी विजय। र एसियाली खेलकुद क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो 16 पदक। हवस्त, बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्ते।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च

0: प्रस्तुति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
1: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
2: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल, त्रियोत्तमा छ मणिग्राम रूपन्देही। फोन सुन्न

0: 71 562 44 562 745
1: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
2: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
3: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
1: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
2: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रह
4: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
5: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
2: ए बुढा हेर्नुहोस् त आज पनि रिजे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
6: ए जान्छ जान्छ
3: होइन के भयो बाबु ल ल नात्यौ बाबु हामी आइपुग्यौ त
2: एकदमै गाह्रो भयो बच्चाहरूलाई

0: सड़कमा क्षति पुग्ने क्रम नपुगिएकोले जनाएका छन्। एक महिनादेखि तुइन खोला, नाम्सी, केराबारी लगायतका स्थानमा पटक पटक पहिरो खस्दै गएको छ। सिमताल र 21 किलो क्षेत्रमा सड़क भाँसिएपछि कतिपय स्थानमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्। पहिरो र सड़कको अवस्थाका कारण कुन बेलामा सवारी साधन रोकिन्छ भन्ने निश्चित नहुँदा यात्रामा थप समस्या भएको छ। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सड़क खण्डमा साना ठूला गरी एक दर्जन भन्दा बढ़ी स्थानमा पहिरो गएको छ। तत्काल सवारी साधन सञ्चालन मर्मत तथा पुननिर्माण गर्न कठिन भएको बताइएको छ।
1: अब राजनैतिक प्रसंग। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशनको आज खुल्ला मंच उद्घाटन हुँदैछ। गत पुषमा सम्पन्न दोस्रो विशेष अधिवेशन विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्यसमितिले खुल्ला मंचमा 15 महाधिवेशन गर्न लागेको हो। तर 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी छैन। ऊर्जाशील कांग्रेस नयाँ संकल्प मूल नारासहित महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले सीआईएनसँग बताउनुभयो।
2: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनुभयो भने हामी सबैलाई त्यसले धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ, किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ, तर पार्टी

0: को परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
1: उद्घाटन सत्रमा करिब 50,000 सहभागिता रहने र बन्द सत्रमा करिब 7,700 प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ। महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ। राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको छ। भोलिदेखि भने बन्द सत्र शुरू हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। महाधिवेशनबाट 35 वर्ष मुनिका कम्ती मा 21 युवा केन्द्रीय सदस्य निर्वाचित हुँदैछन्, जसमा प्रत्येक प्रदेशबाट एक महिला सहित दुईजना र खुलामा 7 निर्वाचित हुनेछन्। विधानमा नै युवाको प्रतिनिधित्व स्पष्ट व्यवस्था गरिएको छ। नेपाल बाहिर रहेका जनसम्पर्क समितिमा आबद्ध क्रियाशील सदस्यले यसअघि छुट्टै कोटामा प्रतिस्पर्धा गर्ने व्यवस्था थिएन, तर यसपटक भने जम्न सम्पर्क समितिबाट कम्तीमा 6 निर्वाचित हुँदैछन्। अपाङ्गता भएकाबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यो क्लस्टरमा अपाङ्गता भएकाले मात्रै प्रतिस्पर्धा गर्नेछन्, जसमध्येबाट 1 निर्वाचित हुनेछन्। यसपटक अल्पसंख्यकको पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। अल्पसंख्यकबाट न्यूनतम 1 केन्द्रीय कार्य समितिमा निर्वाचित हुनेछन्। यसैबीच अन्य दलहरू आन्तरिक विवादमा रूमल्लिरहेको बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने 6 हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 मनोनयन गरेको छ भने सबै प्रदेशका पार्टी सभापति पदेन सदस्य हुने निर्णय पनि गरिएको छ। छनौट समितिमा मनोनयन सदस्यमा मिलन लिम्बु, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, तासी ल्याजोम लगायतका नेताहरू समावेश रहेका छन्। सभापति लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जनता र पार्टीको सम्बन्ध सुदृढ़ गर्न नेता, सांसद र मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो। जनताले मत दिएर रासोपालाई ठूलो पार्टी बनाएको भन्दै उहाँले पार्टी विस्तारित मात्रै होइन बलियो बनाउनु पर्नेमा पनि जोड़ दिनुभएको छ। उहाँले चिन्जान भएका र पहुँच भएकालाई मात्रै नभई सिंहदरबार वा आफू कहाँ पुग्ने जो कोहीलाई पनि सहज रूपमा भेट्न मन्त्रीहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ।
2: सरकारले देशका हरेक नागरिक र तिनका परिवारको सुरक्षित तथा व्यवस्थित आवासको अधिकार कानूनी रूपमै सुनिश्चित गर्ने उद्देश्यसहित भवन तेस्रो संशोधन ऐन

संसदीय संघीय संसदमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा पूर्वाधार विकास मन्त्रालयले विद्यमान भवन ऐन 2055लाई संशोधन गर्न तयार पारेको यस विधेयकले न्यून आय भएका परिवारदेखि मध्यम आय भएका परिवारसम्मका लागि सुरक्षित आवासको ग्यारेन्टी र विविध सुविधा प्रस्ताव गरेको छ। भवन निर्माणमा न्यूनतम सुरक्षा कायम गर्दै योजना डिजाइन निर्माण मर्मसम्हार विपद उत्थानशीलता जलवायु अनुकूल र परम्परागत सिप तथा सामग्रीको प्रवर्धन गर्ने मूल ध्येयका साथ विधेयक अघि बढ़ेको हो। विधेयकमा जीवनमा पहिलो पटक आवासीय घर बनाउन लागेका नेपाली नागरिकलाई विशेष प्रोत्साहन र छूटको व्यवस्था गरिएको छ। तोकिएको मानक र टाइप डिजाइन अनुसार घर तथा गोठ निर्माण गर्ने नागरिकलाई स्थानीय तहबाट नक्सा तयार गरी नक्सा पास दस्तुरमा पूर्ण रूपमा छूट दिनुका साथै आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव समेत गरिएको छ। यसै गरी गरीब तथा अति विपन्न परिवारका लागि घर निर्माण गर्न वित्तीय सहायता स्वरूप कुल 75,000 रूपियाँसम्म नगद अनुदान दिइनेछ, जसमा संघीय सरकारका तर्फबाट 50,000 रूपियाँ र प्रदेश सरकारका तर्फबाट 25,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। बाढ़ी पहिरो तथा भूकम्पीय जोखिमयुक्त स्थान र विपद प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ घर निर्माण पुननिर्माण वा प्रबलीकरण

0: कानूनमा विविध कुरा उल्लेख गरिएको छ। साथै जोखिममा रहेका संरचनाको सुधार, विपन्न परिवारको घर प्रबलीकरण तथा सम्पदा भवनको संरक्षणका लागि मन्त्रालय अन्तर्गत भवन सुरक्षा सहायता कोष स्थापना गरिने उल्लेख गरिएको छ। जोखिमपूर्ण र मापदण्ड विपरीतका असुरक्षित भवनहरूलाई मरमत गर्न वा भत्काउन सक्ने अधिकार समेत स्थानीय तहलाई प्रदान गरिएको छ।
1: निर्वाचन आयोगले निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धी समग्र सुधारका विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलसँग संवाद शुरू गरेको छ। आयोगले निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउने, बदर मत न्यूनीकरण गर्ने लगायतका विषयमा प्रस्तुतिकरण पनि गर्दै आएको छ। 24 राजनैतिक दलहरूलाई आमन्त्रण गरेर यसबारेमा आयोगले छलफल भइसकेको जानकारी दिएको छ। विदेश तथा अन्तर्जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण र मतदाता शिक्षा लगायतका विषयमा प्रस्तुति दिने गरिएको छ। राजनैतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कामबारे पनि छलफल भइरहेको निर्वाचन आयोगले जानकारी दिएको हो। दलका प्रतिनिधिहरूले भने नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगानाभन्दा बाहिर अस्थायी बसोबास गरेका नागरिकलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूले निर्वाचनमा प्रविधि प्रयोग गर्दा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी विज्ञको सल्लाहमा अध्ययन गरेर मात्रै अघि बढ़नुपर्ने सुझाव दिइरहेका छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका व्यक्तिहरूले समाजमा देखाउन सक्ने उदाहरण।
2: शारीरिक अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
0: काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना, औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखेको छु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रिबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
5: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावक

0: विभिन्न सड़क समेत प्रभावित भएपछि भैरव नाकाबाट आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या देखिएको छ। चीनसँग जोड़िएको रसुवागढ़ी तातोपानी र कोरेला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीहरूले भारततर्फको मार्ग प्रयोग गर्न थालेका छन्। त्यस्तै गरी नवलपरासीबाट केरा खेतीमा ब्ल्याक सिगाटोक प्रकोप खबरमा शीर्षकमा खबर लेखिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा केरा खेतीमा ब्ल्याक सिगाटोका रोगको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका हुन्। केरा जोन क्षेत्रका रूपमा विकास गरिएको यस क्षेत्रमा लगाइएको केराको करिब आधा क्षेत्रफलमा यो रोगले क्षति पुर्याएको छ।
1: कान्तिपुर दैनिकको भित्री पन्नामा कक्षा बाह्रको नतिजा चाँडै, चिकित्सा शिक्षाको भर्ना भने ढिलै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। गत वर्षभन्दा डेढ महिना अघि नै बाह्र पास गरेका विद्यार्थीले एमबीबीएस, नर्सिङ, बीडीएस लगायतका चिकित्सा शिक्षाका लागि प्रवेश परीक्षा दिन मध्य कार्तिकसम्म पर्खिनुपर्ने भएको उल्लेख गरिएको छ। घरभित्र समेत ढाँझा फाट्दा 15 परिवार विस्थापित, 80 घर जोखिममा शीर्षकमा प्रताप विष्टले हेटौँडाबाट लेख्नु भएको खबर छापिएको छ। बकैया छ मोरङ्गे धापकी गोपिनी विश्वकर्माको घरमा अघिल्ला वर्षमा यति बेला दशैंका लागि सरसफाई र लिपपोतको तयारी भइसक्थ्यो, तर यसपालि दशैं भन्दा पनि घर के हुने हो भन्ने चिन्ता छ। घरभित्रै जमिन चिरा परेपछि उहाँलाई राति सुत्न समेत डर लाग्छ। घर वरिपरि पनि ढाँझा फाटेको छ। लगातार वर्षापछि चुरे क्षेत्रमा पर्ने मोरङ्गे धाप र ठूलो ज्यामिरेको करिब 2 वर्ग किलोमिटर क्षेत्रमा ढाँझा फाट्नुका साथै जमिन पनि भाँचिएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ। 15 महाधिवेशनमा होमियो कांग्रेस नेतृत्व चयनसँगै एकता हस्तान्तरण र जनमत फर्काउने दबाव शीर्षकमा पनि यो खबर छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। नेपाली सेनालाई ग्यास उद्योग खोल्न सरकारले मौखिक प्रस्ताव गरेको हो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको सेनाले व्यावसायिक कार्ययोजना सहित चाँडै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्ने भएको छ। उद्योग मन्त्री दीपक शाहले सेनालाई ग्यास उद्योग खोल्न दिने प्रक्रिया अघि बढ़ाउनु भएको हो। उहाँ मन्त्रालयमा आएपछि दुई चरणमा यस विषयमा अनौपचारिक छलफल भइसकेको पनि उल्लेख गरिएको छ। अर्को खबर प्रसारण लाइनको शुल्क निर्धारण प्रणालीमा असन्तुष्टि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। विद्युत जहाँ पुर्याए पनि शुल्क एउटै, प्रणाली पूर्ण क्षमतामा सञ्चालन नभए महँगो पर्ने पनि उल्लेख गरिएको छ। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकमा अर्को खबर शिवहरी घिमिरेले लेख्नु भएको हो। 74 जिल्लामा फैलिएको छ, 9872 संक्रमण छ, 22 मृत्यु रिपोर्ट तर पुष्टि हुन बाँकी रहेको उल्लेख गरिएको छ। गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पताल 50% काम नहुँदै सकियो, विनियोजित बजेट 1 अर्ब माग गरिएको बारेमा विष्णु घिमिरेले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बनाउन लागेको बारेमा। 3.5 वर्षमा पनि बनेन चक्रपथको 525 मिटर, दोस्रो पटक म्याथपको तयारी भइरहेको बारेमा पनि खबर सहित छापिएको छ। अनि खुलेन खाद्यको डिपो शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा हिमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। युएबाट हिजो इजरायलतर्फ जाँदै गरेको फ्लाइ दुबईको FZ-1073 विमानमा को पाइलटले उडानका क्रममा क्याप्टेन स्मिथ मच्छरमाथि वंशरो प्रहार गरेको, आतंकवादी हमलाको प्रयास भएको भन्दै संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ता हमद सैफ अल शम्सीले जानकारी दिएका छन्। घटनाबारेमा प्रत्यक्ष जानकारी भएका एक स्रोतले रोयटर्सलाई बताए अनुसार को पाइलट ओमानी नागरिक हुन् र उनले उक्त प्रयास गरेका हुन्। अनुसन्धानमा संलग्न अर्को एक स्रोतले पनि सहचालकको उक्त कामको पुष्टि गरेका छन्। युएका अधिकारीहरूले उनको पहिचान सार्वजनिक गरिसकेका छैनन्। इमिरेट्सका अधिकारीहरू र एयरलाइन्सले को पाइलटको नाम सार्वजनिक नगरे पनि इजरायली अधिकारीहरूले उनी ओमानी नागरिक रहेको प्रष्ट पारेका छन्। ओमानले यस घटनाबारेमा हालसम्म कुनै पनि टिप्पणी गरेको छैन। दुर्घटना जस्ता आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ककपिटमा सामान्यतया बंचरो राखिएको हुन्छ। संलग्न व्यक्तिको उद्देश्यसहित उडानबारेमा अनुसन्धान जारी गरिरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि निष्कर्षमा पुग्न सकिने बताइएको छ। फ्लाइ दुबईको विमानमा भएको सम्भावित दुर्घटना प्रयासलाई असफल बनाउन भारतीय पाइलट क्याप्टेन स्मिथ मच्छरले सहयोग गरेका थिए। उनी अहिले आबुधाबी स्थित एक अस्पतालमा उपचारका क्रममा रहेका छन्। मच्छरले आफूमाथिको आक्रमणको अनुभव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत सुनाएका छन्। यसैबीच ब्राजिलमा आज हुने राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताले मतदान गर्ने भएका छन्। ब्राजिलको स्थानीय समयअनुसार बिहान 8 बजे मतदान शुरू हुनेछ। यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो र सिनेट फ्लावरिया बोल्सरले कड़ा चुनौतीका साथ प्रतिस्पर्धा गर्ने भएका छन्। 4 वर्ष अघि जेयर बोल्सोनारोलाई हराएर लुला राष्ट्रपतिमा चुनिनु भएको थियो। यसैबीच द इण्डियन एक्सप्रेस पत्रिकाले भारतको मतदाता नामावलीमा भएको फेरबदल सम्बन्धी एउटा खोजमूलक समाचार प्रकाशित गरेपछि त्यहाँ विवाद भएको छ। 3 सदस्यीय निर्वाचन आयोगका 2 सदस्यलाई कुनै जानकारी नदिई प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीबाट धेरैको नाम काटेको समाचारमा खुलेको छ। समाचार प्रकाशित भए लगत्तै भारतमा निर्वाचन प्रक्रियाको निष्पक्षताको बारेमा प्रश्न उठेको छ। 9 दिनपछि मुम्बई र दिल्लीमा हजारौं युवाले सड़कमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। त्यसक्रममा झण्डै 1,000 भन्दा बढ़ी अभियन्ता तथा विद्यार्थीहरू पक्राउ परेका छन्। हिजो पनि राजधानी नयाँ दिल्लीमा प्रदर्शन भएको थियो। 5 महिना अघि गठित कक्रोच जनता पार्टीको अगुवाईमा भएको आन्दोलनलाई विपक्षी पार्टी तथा विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा आइतबार 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताको समापन आज हुँदैछ। एसियाडमा 1 शरणार्थीसहित 48 राष्ट्रले प्रतिस्पर्धा गरेका छन्। चीनले पदक तालिकामा 1/6 राज गर्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ। प्रतियोगितामा नेपाल पनि सहभागी राष्ट्र हो। नेपालले यसपटक 1 स्वर्णसहित 2 पदकको लक्ष्य राखेको थियो, तर प्रतियोगिताको समापनको दिनसम्म आइसक्दा नेपाल केवल 2 काँस्यमै सीमित भएको छ। नेपालले पदक तालिकाको 36 रहेर प्रतियोगिता सकाएको छ। भारतले भने 20 एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण रक्षा गरेको छ। भारतले जापानको नागोया र आइचीमा चलिरहेको एसियाडको शनिबार भएको स्वर्ण भिडन्तमा पाकिस्तानलाई हराउन सफल भएको हो। र जनकपुर बोर्ड्सले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय अलराउण्डर तथा 2 पटकका विश्वकप विजेता मोइन ओलीलाई अनुबन्ध गरेको छ। पहिलो संस्करणको विजेता जनकपुरले आबद्ध गरेको 4थो विदेशी खेलाड़ी उहाँ हुनुहुन्छ। यसअघि जनकपुरले कप्तानका रूपमा हरमित सिंहलाई भित्राइसकेको छ।
0: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब अपाङ्गताले समाजमा दिन सक्ने सकारात्मक उदाहरण। अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा बदलिएको छैन, तर सिन्धुपाल्चोकका 2 दिदीबहिनीले भने अपाङ्गतालाई आफ्नो कमजोरी होइन आत्मनिर्भर बन्ने प्रेरणा बनाएका छन्। भूकम्पमा 1 हात गुमाएका बहिनी र जन्मजात शारीरिक अपाङ्गता भएका दिदी मिलेर अहिले आफ्नै साबुन उद्योग सञ्चालन गरिरहेका छन्।
4: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 8 लामोसाँगो यहाँको एउटा घरमा बिहानदेखि साँझसम्म 2 दिदी बहिनी साबुन उत्पादनमा व्यस्त हुन्छन्। लुगा धुने डल्ले साबुनदेखि झोल साबुन, फिनेल र हार्पिकसम्म उत्पादन हुने यो उद्योग हो दिव्या साबुन उद्योग। उद्योगी सञ्चालक दिव्या र उषा श्रेष्ठका लागि यो व्यवसाय आमदानीको माध्यम मात्रै होइन, आफूलाई परिवारको बोझ छान्ने सोच विरूद्धको संघर्ष र जवाफ पनि हो। जन्मजात शारीरिक अपाङ्गता भएकी उषाको खुट्टाले साथ दिँदैन। 2072 सालको भूकम्पमा 5 तले घर भत्किँदा दिव्या पनि गम्भीर घाइते हुनुभयो। उपचारका क्रममा उहाँको एउटा हात काट्नु पर्यो, खुट्टामा समेत समस्या थपियो, बुबाको मृत्यु भयो, आमा समेत पक्षाघातबाट प्रभावित भएपछि परिवारमाथि दुःखको पहाड़ थपियो। दिदी बहिनी अहिले भने अरूलाई समेत रोजगारी दिने उद्यमी बनेका छन्।
5: हामीलाई
4: अपाङ्गता समस्या होइन, अवसर पाए क्षमतामा बदल्न सकिन्छ भन्ने सोचसहित दिदीबहिनीले नयाँ बाटो खोज्न थाले। त्यही क्रममा सप्रोस नेपालको सहयोग र बलेफी गाउँपालिकाको समन्वयमा उनीहरूले साबुन बनाउने तालिम लिए। तालिमपछि साबुन उत्पादनमै सम्भावना देखेपछि घरबाटै उद्योग सञ्चालन गर्ने निर्णय गरे। करिब 5 लाख रूपियाँ लगानीमा शुरू गरिएको उद्योगले राम्रो उत्पादन मात्रै गरेको छैन, उदाहरणीय पनि बनेको छ। उद्यमी उषा श्रेष्ठ:
5: शारीरिक अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
4: 2072 साल भदौदेखि सञ्चालनमा आएको दिव्य साबुन उद्योगले अहिले दैनिक करिब 200 डल्ले साबुन उत्पादन गर्छ। स्थानीय बजारसँगै विद्यालय र विभिन्न कार्यालयमा समेत उद्योगका उत्पादन पुग्ने गरेका छन्। गुणस्तर राम्रो भएकै कारण ग्राहकले उत्पादन खोज्न थालेको दिदीबहिनीको भनाइ छ। उद्योगले उनीहरूलाई आत्मनिर्भर बनाएको मात्रै छैन, स्थानीय 2 जनालाई रोजगारी समेत दिएको छ।
6: यहाँ चाहिँ अब हामी 2 जना छौ, अनि उहाँहरूले चाहिँ हामीलाई त्यस्तै अपाङ्ग भए पनि हामीलाई कामहरू रोजगार दिनु भएको छ, अनि राम्रो छ।
4: दिव्य र उषाको लक्ष्य उद्योगलाई थप विस्तार गर्ने र आफू जस्तै अवसरको खोजीमा रहेका अरूलाई समेत रोजगारी दिने हो। शरीरमा आएको कठिनाई भन्दा ठूलो अवसर खोज्ने आँट, आत्मविश्वास र केही गरेर देखाउने इच्छा शक्ति हो। दिव्य र उषाको कथा अपाङ्गता जीवनको अन्त्य होइन भन्ने उदाहरण बनेको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: नवलपरासीको दाउनेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाँसिदा मुगलिङ नारायणघाट यात्रा कष्टकर, बेलीब्री जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
1: कांग्रेस 15 महाधिवेशनको आज उद्घाटन, स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा, विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै।
0: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव, अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय बन्दै, चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी।
1: फ्लाई दुवै घटनालाई उपयोग गर्ने नेता न्याहुको रणनीति, मतदाता नामावलीमा फेरबदल विरूद्ध दिल्लीमा विद्यार्थीको प्रदर्शन, इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको बारेमा विश्वव्यापी बहस।
0: र जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 औं महाधिवेशन, जसको उद्घाटन आज हुँदैछ, तर पूर्व सभापति शेरबहादुर देउवा लगायतका केही नेता भने समानान्तर गतिविधि अगाडि बढ़ाइरहेका छन् र ती असन्तुष्ट नेताहरू मध्येमा प्रकाश शरण महत पनि एक हुनुहुन्छ। एउटा खुल्ला स्थान जस्तो देखाइएको छ, जहाँ नेता महत जस्ता देखिने व्यक्तिको हातमा मनको लड्डु छ र नजिकै पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति पनि हुनुहुन्छ। दुई बीचको संवाद चलिरहेको छ। शुरूमा नेता महत भन्नुहुन्छ, गगनतिर गएकाहरू हामीतिरै आउँछन्, अनि नजिकै रहेका पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति जसको देब्रे हातमा अर्को एउटा त्यहाँ केटली जस्तो देखिन्छ, केही भन्दै गरेको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, बाबु प्रकाश घिउ कति थपौं।
0: हवस् त, प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र, दीपक आचार्य विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: होइन, के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नाली प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
3: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
5: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
6: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
4: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
7: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
4: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौ उत्ति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एक अर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आजको सन्दर्भ
2: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र प्रशान्त गेवालीसँगै बीपी गौतमको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूमा सरकारवाला र विज्ञहरूसँग कुराकानी गर्छौं। आजको श्रृंखलामा कुराकानीका लागि हुनुहुन्छ वरिष्ठ प्राकृतिक चिकित्सक डाक्टर चन्द्रमणि बस्याल। डाक्टर चन्द्रमणि बस्यालसँग हामीले प्राकृतिक चिकित्सा भनेको के हो, यसको उपयोगिता र यसका बहुआयामिक क्षेत्रका बारेमा कुराकानी गरेका छौं।
3: डाक्टर साहब, यहाँलाई हार्दिक स्वागत छ।
4: धन्यवाद।
3: तपाईँ एकजना प्राकृतिक चिकित्सक हुनुहुन्छ, त्यो हिसाबले चिकित्साका विभिन्न विधाहरू क्षेत्रहरू हुन्छन्, त्यसमा चाहिँ प्राकृतिक चिकित्सा कुन चाहिँ विधा हो, यो कस्तो विधा हो?
4: यो प्राकृतिक चिकित्सा भनेको एउटा आफ्नो छुट्टै विधा छ, जुन विधा अन्तर्गत खासमा के भनिन्छ भने औषधि रहित उपचार पद्धति भनेपछि जति पनि हामीले औषधि सेवन गराउने कार्य हुन्छ, जब औषधि सेवन नगराइकन उपचार गर्ने पद्धति जे पनि छ त्यो सबै प्राकृतिक चिकित्सा अन्तर्गत राखिन्छ। अनि अब यसभित्र फेरि के पर्छन् त, जहाँ औषधि रहित र औषधि बिना पनि उपचार गर्ने पद्धतिमा पनि कसरी हुन्छ, के गरी हुन्छ त भन्ने क्वेसन सबैमा जाग्नु स्वाभाविक हो। त्यो जाग्दाखेरि हामीले के भनिन्छ भने जस्तै फिजियोथेरापी, हाइड्रोथेरापी पानी विधिबाट गर्ने, एकुपन्चर थेरापी, योगा थेरापी, डाइट एन्ड न्युट्रिसन थेरापी, फास्टिङ थेरापी, मसाज थेरापी, क्रोमो एन्ड म्याग्नेटो थेरापी, मोडर्न टर्मरिक थेरापी गरेर यसरी 9 सेक्टर यो हाम्रो प्राकृतिक चिकित्सा अन्तर्गत पर्नेको समग्र रूप नै हाम्रो प्राकृतिक चिकित्साको विधा भनेर भनिन्छ।
3: अब तपाईँ यो विधामा अभ्यस्त हुनुहुन्छ, प्र्याक्टिस पनि गर्नुभएको छ, यस हिसाबले तपाईँको विज्ञता अध्ययन र यो प्र्याक्टिसको बारेमा पनि बताइदिनुहोस् न।
4: यो हाम्रो विधा भनेको बिएनवाईएस भन्छ है, ब्याचलर इन नेचुरोप्याथी योगा एन्ड साइन्स, इन योगा एन्ड साइन्स है।
3: हजुर।
4: अब यसमा कस्तो भन्छ भन्दाखेरि हाम्रो 5.5 वर्षको अध्ययन हुन्छ, 5.5 वर्षको अन्तरालमा यो सुरुदेखि नै, जस्तै हाम्रो फर्स्ट इयर सेकेन्ड इयर भनेको चाहे हामी एलोप्याथीमा जाउँ जहाँसम्म लाग्छ, मैले उहाँहरूसँग अहिलेसम्म टचमा रहेका आधारले चाहे एलोप्याथीमा जाउँ चाहे आयुर्वेदिकमा जाउँ चाहे होमियोप्याथमा जाउँ है, जति पनि हाम्रा अलग अलग फाँटहरू छन् विधाहरू छन् तिनी अन्तर्गत पनि फर्स्ट इयर र सेकेन्ड इयरको जुन बेस हुन्छ बेस सबैमा एउटै हुन्छ, लगभग एउटै हुन्छ, लगभग बुकहरू पनि चाहे एनाटोमी भनौँ चाहे फिजियोलोजी भनौँ चाहे बायोकेमिस्ट्री भनौँ यी सबैमा एउटै हुन्छ। राम्रो अध्ययन गर्ने कलेज छ भने है, राम्रो व्यवस्था भएको कलेज छ भने, तर सेकेन्ड इयर पछाडि किन भन्दा बेस त सबैलाई चाहियो, सबै डाक्टरलाई चिकित्सकलाई चाहियो नै, तर त्यसपछि हाम्रो वे कुन हो त, हामीले अथोरिटी के लिएर जाने हो त, अनि हामीले आएका बिरामीहरूलाई जस्तै एलोप्याथीमा जान्छन् सिधै अब औषधि लिएर आउने भयो, आयुर्वेदिकमा गइसक्यो भने आयुर्वेदिकको छुट्टै किसिमको एउटा विधा छ, त्यस अन्तर्गत पर्नेलाई पालना गरेर गरेका हुन्छन्, होमियोप्याथी जानुभयो भने त्यो गरिन्छ, तर प्राकृतिक चिकित्सा अन्तर्गत आउनुभयो भने मैले जुन अहिले भने 9 सेक्टरको जुन नाम लिएँ, 9 सेक्टर हाम्रो प्राकृतिक चिकित्सामा बिएनवाईएसमा प्रवेश गरिसकेपछि थर्ड इयरबाट उपचार पद्धति सुरु भयो प्र्याक्टिकल। प्र्याक्टिकल सुरु हुँदाखेरि हामीले जस्तै औषधि लिएर आउने व्यक्तिहरूलाई पनि हामीले औषधि छुटाउनको लागि हामीलाई अथोरिटी छ। जस्तै कस्तो हुन्छ भन्दाखेरि औषधि हामीले कतिपय चिजहरूलाई सेवन गर्न मिल्दैन, हामीले लेखेर प्रिस्क्राइब गर्न मिल्दैन, हामीले औषधि दिएर ठिक गर्न मिल्दैन, किन भन्दा हाम्रो औषधि रहित उपचार पद्धति भन्दै भनेको नि त, तर औषधि रहित भनिसकेपछि दिन मिलेन तर लिएकोलाई छुटाउने हामीसँग क्षमता छ, क्षमतावाला रोग डायग्नोसिस आएको छ भने हामीले छुटाउने पद्धति अप्नाइन्छ र त्यो थर्डियरदेखि नै हाम्रो सुरु भएको हुन्छ.
3: अब डाक्टर साहब तपाईँको आफ्नो पढाइ पनि कहाँ गर्नुभयो अन्त प्र्याक्टिस कहाँ कहाँ गर्दै आउनु भएको छ यो यो विषयमा नि अलिकति जानकारी गराउनुहोस् न.
4: मेरो यस्तो छ म बेङ्गलोर राजीव गान्धी युनिभर्सिटीबाट 2009-14 भनेको 5.5 वर्ष गर्दाखेरि त्यतिमा म जेस इन्टर्न सकेर पास गरेर म नेपालमा आएँ. नेपालमा आइसकेपछि त्यति बेलादेखि म अहिलेसम्म सेवारत जेस भएको छु. अब त्यो काठमाडौँमा मैले जति पनि त्यति बेला मैले सुरुवात गर्दाखेरि जति पनि काठमाडौँमा प्राकृतिक चिकित्सालय छन् अर्थात् हाम्रो कावासुती रजरमा रजर जुन प्राकृतिक चिकित्सालय छ चर्चित छ देशको रूपमा त्यो लगायत काठमाडौँका जति पनि मैले थाहा पाएसम्मका सबै हस्पिटलमा एटलिस्ट 15 दिन भए पनि किन भन्दा मैले जतिखेर मैले सेवा मेरो तर्फदेखि मैले आफ्नो प्राकृतिक चिकित्सालय भनेर सुरुवात गर्ने छु त्यति बेला मबाट त्रुटि कति पनि नहोस् यदि कमजोरी छ यो कमजोरी मबाट हुने छैन यदि महानता छ भने यो महानता ममा ग्रहण गर्नु छ भन्ने भावना लिएर यी लगभग त्यति बेलासम्मका है 2015 जति पनि ओपन भएका हस्पिटल छन् त्यति बेला यताबाट भन्नुपर्दाखेरि 2072 सालसम्म जति पनि नेपालमा भन्दा पनि काठमाडौँ रजर त्यति भन्छु मैले काठमाडौँका देशव्यापी रूपका हुँदाखेरि त्यही सबै हस्पिटलमा केही न केही मैले एक्सपिरियन्स लिएर म बुटोलमा आएँ. बुटोलमा आइसकेपछि अब मैले केही न केही मेरै तर्फबाट जो मेरो डिसिसनबाट मात्रै चल्ने किसिमको मैले कार्य गरेँ भने खास वास्तवमा प्राकृतिक चिकित्सा भनेको के हो त भनेर पनि प्र्याक्टिकली उतार्न सक्छु कि भनेर मैले निवान हस्पिटल तिलतमा 4 नयाँ मिलमा सुरुवात गरेको छु.
3: अनि यो निवान हस्पिटल भन्नुभयो यसको पनि अलिकति अहिले त्यहीँको अब एउटा डिरेक्टरको रूपमा कार्य सम्पादन गर्नुभएको छ त्यसको बारेमा पनि अलिकति बताउनुहोस् न.
4: निवान हस्पिटल तिलोतमा 4 नयाँ मिलमा छ है. त्यसमा कस्तो छ भने जस्तरी मैले अहिले हजुरलाई 9 वटा फाँटहरू हाम्रो विधा अन्तर्गत मैले जुन भने हाम्रो विधामा के छ भने एउटा ट्रेडिसनल भन्ने छ. ट्रेडिसनलमा 7 वटा पर्छ जस्तै कि मैले जतिवटा 9 वटा भने 9 वटा फाँट अन्तर्गत ट्रेडिसनल भनेर 7 सेक्टर पर्छन् भने त्यो बाहेक दुईटा जुन छन् एडभान्स फिजियोथेरापी एकुपञ्चर भनेको धेरै अगाडि जुन जसरी मानव जातिको सुरुवात भए जस्तै प्राकृतिक चिकित्सा त सुरुवात छ जानी नजानी भए पनि के भन्दा औषधि रहिदियो औषधि खानु परेन भनिसकेपछि त औषधि नभइकन गरिने जे जति पनि कार्य छन् जानेर होस् या नजानेर होस् प्राकृतिक चिकित्सा पद्धतिको सुरुवात देखिरहेछ नि त. तर त्यसलाई अब मोडर्नाइज गर्दा गर्दा गर्दा गर्दा एडभान्स गर्दा गर्दा गर्दा विकास गर्दा गर्दा अब अहिले 9 वटा सेक्टरसम्म पुग्यो. पछि जस्तै अब अहिले फार्मेसीमा सुरु त छ तर अथोराइज सबै देशव्यापी रूपको अन्तर्राष्ट्रिय स्तरमा आएको पो छैन. जस्तै हामीले उनीहरूले पढ्ने एलोप्याथीमा पढ्ने मेडिसिन पनि हामीले पढेका हुन्छौँ फार्मेसी पनि तर हामीले लेख्ने होइन किनभने छुटाउनको लागि पनि त ज्ञान त हुनु पऱ्यो नि त. त्यो सबै ज्ञान भएन भने त कुन कस छ के छ कसो छ भने हामीलाई ज्ञान हुनुपर्छ हुन्छ तर हामीले फेरि प्रिस्क्राइब गरिँदैन त्यति फरक हो है. र त्यो 9 वटै सेक्टर जे जति पनि छन् यो निवान हस्पिटलमा सबै 9 वटै सेक्टरको सुविधा सम्पन्न गराएर ओपन गरिएको छ.
3: अब यो एलोप्याथिक हस्पिटलमा यति बेडको अथवा यो क्षमताको भन्ने हुन्छ यतातिर चाहिँ के हुन्छ
4: त्यो सेम हुन्छ. जस्तै एलोप्याथीमा पनि जहाँसम्म लाग्छ मसँग ज्ञान भएको आधारले भन्नुपर्दाखेरि 15 बेडबाट सुरु हुन्छ है. र प्राकृतिक चिकित्सा लाग्यो भने अहिलेको नियमअनुसार 15 बेडबाटै सुरुवात गर्ने नत्र भने क्लिनिक पोलिक्लिनिक भन्ने छुट छँदैछन् भने हाम्रो निवान हस्पिटल पनि 15 बेड हस्पिटल हो.
3: अब धेरै मान्छेले आम मान्छेले जानेको भनेको त एलोप्याथिक हस्पिटल धेरैले धेरैको पहुँच पनि हुने अब छिटो छरितो पनि हुने हिसाबले मान्छे त्यतातिर नै बढी चाहिँ गइरहेका छन्। त्यो एलोप्याथिक हस्पिटलहरू अथवा त्यो उपचार पद्धति र प्राकृतिकको उपचार पद्धति यो पद्धतिमा चाहिँ फरक स्पष्ट फरक चाहिँ के हो?
4: एलोप्याथीभित्र जाँदाखेरि औषधि बिना उपचारै भएन.
3: त्यहाँ औषधि चाहियो
4: सुरुवातै औषधिबाट गरिनुभयो
3: औषधि
4: चिरफार सुरुवात औषधिबाट भयो होइन. चाहे चिरफारै गरेर औषधि नदिनु भएन
3: भएन
4: होइन. एनेस्थेसियाको आवश्यकता पर्यो
3: पर्यो
4: तर प्राकृतिक चिकित्साभित्र प्रवेश गरिसकेपछि औषधि म नखाने भन्छु भन्दै छिर्ने हो एउटा प्रण हुन्छ कि. जस्तै कि हामीले के सुनिन्छ भने होइन यो के फिल्मी जीवनमा जसरी हिरोइनहरू देखाउँछन् के त्यसरी साँच्चै रियल लाइफमा हुन्छ भनेर यिनीहरूले क्वेसन गर्दा मैले के भनेको थिएँ भने फिल्मी जीवनमा विवाह हुँदाखेरि फिल्म सकिन्छ, खास वास्तविक जीवनमा विवाह भएपछि जीवन सुरु हुन्छ भनेपछि इमेजिनमा डुबाइदिन्छ नि त। त्यति बेला हजुरले भन्नुभयो कि खालि एलोप्याथी सुनिन्छ यो सुनिन्छ भने जस्तै वास्तवमा मान्छेलाई टाउको दुख्यो सिधामा लगाइदियो आधा घन्टामा त ठिक हुनु थाल्यो, एउटा नभए दुईवटा डोज नभए तिनवटा डोज अर्थात् त्यही हो स्तरका अरू औषधिहरू हुन्छन् पेन किलर कतिको कडा दिने भन्ने हुन्छ उनीहरूले मान्छेलाई आइसकेपछि साइकोलोजी हेरिकन उनीहरूलाई काउन्सिल गर्दाखेरि उनीहरूको क्षमता अनुसार डोज बढाउँदै जालान् है। तर हाम्रो तर्फ फेरि के हुन्छ भन्दाखेरि होइन औषधिका साइड इफेक्ट त छन् नि त पाइयो नि त खाने व्यक्तिहरूलाई प्रत्येक व्यक्ति विश्वको व्यक्तिहरूले यदि महसुस गर्छन् भने उनीहरूलाई त्यो त दिइसकेका छन् त शरीरमा त भने जब मान्छेहरू थाक्छन् एउटा औषधि खाएको छ अर्को साइड इफेक्ट निस्केको छ फेरि त्यसलाई खानु परिरहेको छ फेरि अर्को खाएको छ फेरि त्यसको साइड इफेक्टलाई जोगाउनलाई अर्को खानु परिरहेको छ भने जब त्यसबाट थाक्न थाल्छन् र हिजो आज भनेको वर्ल्ड वाइल्ड यो अवेरनेस जोगाउन थालेको त जहाँसम्म लाग्छ मसँग भएको ज्ञान अनुसार त 1970 वर्ल्ड वाइड हुन थालेको छ। जस्तो कि मैले पढ्दाखेरि पनि इन्डियामा त्यति बेला प्राकृतिक चिकित्सा कलेजहरू 8 थिए तर अहिले त 25-30 भइसकेका रहेछन्
3: नेपालमा पनि बढ्दो क्रममै छन्।
4: नेपालमा कलेज सुरुवात
3: भएको
4: चिकित्सालयहरू त तमाम छन् जसरी मैले पढ्दाखेरि मैले नेपालमा आएर सेवा दिन सुरु गर्दाखेरि 20-22 थिए तर अहिले त 60 भन्दा क्रस छन् भनिसकेपछि बढ्दो छ यहाँ मात्र नभएर वर्ल्ड वाइड जस्तो क्रुजमा जान्छन् हाम्रो प्राकृतिक चिकित्सकहरू लगभग प्रत्येक क्रुजले राखेको छ भन्ने पाइन्छ अनि जस्तो विदेशमा चाहे अमेरिका जाम अमेरिका गएका साथीहरूले भन्छन् जर्मनमा जाने इटालीमा जाने इटालीमा त प्राकृतिक चिकित्सालय नै छ है भने कतिपय जस विदेशमा डेभलप्ड कन्ट्रीहरूमा पनि खास औषधि भन्दा त यसरी रहेछ नि त। ल हेर्नुहोस् न हिजो हामीले केही सानो उमेरमा हामीले जान्दै गइएको थियो कि मानिस मोटो भएपछि खाइलाग्दो छ कमसेकम यो राम्रो घर घरानाबाट परिवारबाट खानदानबाट रहेछ भनेर भनेर मान्छेले हेर्दै उनी उसलाई खाइलाग्दो रहेछ भनेर हेर्ने दृष्टि थियो भने आज के हुन्छ भन्दाखेरि यदि मोटो देखि पनि नकारात्मक जान्छ हो यसको कमाइ यस्तो खाले हुनसक्छ यसको यस्तो हुनसक्छ अनि यदि फिट छ भने ओ वास्तवमा स्वास्थ्य के हो यसले जाने रहेछ वास्तवमा धन सम्पत्ति के हो यसले जाने रहेछ आखिरमा त्यो केमा गयो त भन्दाखेरि मोडर्नाइज भयो खास वास्तवमा एकचोटि त्यो राम्रो थियो नि त तर आज के राम्रो हुनुभयो यो राम्रो हुनुभयो भविष्यमा कुनै अर्को राम्रो होला अर्को जित्यो भने तर यहाँ के छ भने यसैबाट पुष्टि के भइरहेछ भने पहिलाको जमानामा के थियो स्पाइसी फुडहरू चल्थ्यो तर आज विश्वमै हेर्दै जानुभयो भने होटलहरूमा पनि जानुभयो जस्तै जति स्तर बढाउँदै जानुहुन्छ होटलका स्तरहरू ती होटलहरूमा जानुभयो भने स्पाइसी खाना पाइँदैन भनियो भने मात्रै बल्ल उहाँको अर्डर अनुसार आउँछ। जति स्पाइसी होटलहरू छैनन् तिन स्तरीय होटल बन्दै गए जति जस जसको घरमा हामी गेस्ट भएर गइन्छ पाहुना भएर गइन्छ त्यो घरमा पनि स्पाइसी फुड दियो भने त्यो स्तरीय फ्यामिली होइन छ भन्ने बुझ्न थाले। तर पहिला पहिला के थियो भन्दा मसलादार 84 व्यञ्जनहरू चाहे त्यसमा चाहिने तारेको भुटेको सब थोक चल्थ्यो भने तर हिजो आज उस्तै परिवार नै भन्दाखेरि अपमान हुन्छ भनेर टक्क छोइदिने गर्छन् खाइदिने गर्छन् तर खाँदैनन् त्यति अवेरनेस त जगायो नि त प्राकृतिक चिकित्साले किन त्यो अवेरनेस जगाएको प्राकृतिक चिकित्सामा प्रवेश गरिसकेको मान्छेले घरमा परिवारमा नातागोतामा जहाँ पनि जान्छ होइन मैले पनि पहिला यही सेवन गर्थेँ तर जब म प्राकृतिक चिकित्सालयमा गएँ त्यसपछि वास्तवमा यसको यो नोक्सान रहेछ र यसको यो फाइदा रहेछ अनि जब तपाईँले पनि गर्नुहुन्छ भने 5 दिन 7 दिन 10 दिनमै तपाईँले परिणाम पाउनुहुनेछ सुरुवात गरेर हेर्नुहोस् ल भन्न थाले जसले गर्दाखेरि हेर्नुहोस् न नेपालमा 60-65 प्राकृतिक चिकित्सालय खोले इन्डियामा त हेर्नुहोस् लगभग 500-600 आधारमा छन् उहाँ।
3: तपाईँले भन्न खोज्नुभएको अहिले पछिल्लो पटक चाहिँ प्राकृतिक चिकित्सालय जाने अथवा त्यसको सुविधा लिने त्यसको सेवा लिने मान्छेहरू बिरामीहरू चाहिँ बढ्दो क्रममा छन् अवेरनेस बढिरहेको छ भन्नुहुन्न
4: अवेरनेस बढ्दो पनि छ र अझै एउटा चिज कस्तो पनि छ भने प्राकृतिक चिकित्सामा साँच्चीकै वास्तवमा सत्ययुगमा जसरी बुझ्ने मान्छे आउँछ भने एकपटक प्राकृतिक चिकित्सालय गएर एउटा कोर्स हुन्छ एउटा जस 7 दिन 10 दिनको उपचार विधि डाइट एन्ड न्युट्रिसन उपवास भन्ने हुन्छ त्यसमा आउँदाखेरि उनीहरूलाई अब म हस्पिटल भर्ना हुन नपर्ने बन्छु भनेर सानो डाक्टर तर आफ्नो शरीरको डाक्टर भएर निस्कने उपचार पद्धति अर्को शब्दमा भन्नुपर्दा प्राकृतिक चिकित्सा हो।
3: अब यो कतिपयहरूले सुनिन्छ अब पाँच सात दिन अथवा दस दिन पन्ध्र दिन बसेर आइयो प्राकृतिक चिकित्सालयमा भनेर त्यो फेसबुक सामाजिक सञ्जालहरूमा नि देखिन्छ, यतातिरहरू पनि छन्। यो चाहिँ निदानमा चाहिँ यस्तो खालको सुविधाहरू कसरी उपलब्ध गराउनु भएको छ?
4: यस्तो छ, वास्तवमा हामी सबैभन्दा पहिला विश्वमा शक्तिशाली डाक्टर, सही डाक्टर, पर्फेक्ट डाक्टर भनेको त्यो मात्र हुनसक्छ। औषधीकरण गर्नेलाई र औषधि दिनेलाई र उपचार गर्नेलाई भनिँदैन कि डायग्नोसिस, मुख्य त डायग्नोसिस हो। कसले डायग्नोसिस, जसले पर्फेक्ट डायग्नोसिस गर्न सक्छ त्यो डाक्टर नै पर्फेक्ट
3: पर्फेक्ट
4: है। भने हामीले निवान हस्पिटलमा पनि के सुविधा दिएको छ भने, सुविधा हुन्छ भने जस्तै सामान्यतया केही समस्या छैन तर फेरि ग्यास्ट्राइटिसलाई सामान्य समस्या पनि मान्न मिल्दैन किन त्यसले ननिम्त्याउने रोग लगभग त्यो हरेकमा जोडिन्छ भने सामान्य ग्यास्ट्राइटिस मात्रै छ तर म अलिकति फ्रेस पनि छैन, अलिक रिफ्रेस पनि हुन आएको भनेर भने सबैभन्दा मिनिमम डोज भनेको सात दिनको हुन्छ है। अनि अब हामीले डायग्नोसिस गर्नु
3: बिरामी भएर होइन कि इट्स नर्मल मान्छे पनि एउटा केही न केही समस्या त हुने नै भयो तर चाहिँ बेडमै गएको चाहिँ होइन कि स्वस्थ रहँदा रहँदै पनि
4: स्वस्थ रहँदा रहँदै मलाई बेला बेलामा जस्तै रिफ्रेसमेन्ट हुन्छ नि रिफ्रेसमेन्टको लागि जानु पर्यो भने पनि त्यस्तोको लागि खालि उपचार रिल्याक्सेबल मात्रै हुन्छ फेरि उसको लागि अलिकति शरीरमा सजाय स्वरूप जस्तो हुँदैन। रोग लागिसकेपछि त सजाय स्वरूप हुने भयो नि त, रोगलाई त निकाल्ने हो, निष्कासन गराउने हो शरीरबाट। भने अब रोगै नलागेको मान्छे हेल्दी मान्छे पनि म अब सधैँ अझै रिफ्रेस हुन्छु, जस्तै गाडी सर्भिस भने बडी सर्भिस भनेर आउँछन्
3: त्यहाँ
4: होइन, जस्तै बडी सर्भिसलाई भन्दा कुनै पनि समस्या छैन भने सात दिन काफी छ। तर फेरि त्यहाँ के हुन्छ जस्तै वेट बढी भयो शरीरमा बिएमआई रेटका आधारले तपाईँको कसैको 10 केजी बढी हुन्छ, कसैको 15 केजी बढी हुन्छ, तर कसैको 10 केजी बढी हुँदा पनि बढी नर्मल पाइन्छ, फेरि केही पनि समस्या छैन भने उसलाई पनि खास भन्न मिल्दैन। भने वेट जति धेरै घटाउनु पर्यो त्यति धेरै दिन बस्नु पर्यो। तपाईँको रोग जस्तै अल्सरै भइदियो हेर्नुहोस् है, माइग्रेनै भइदियो, जस्तै डाइट बिना पर्मानेन्ट ठिक नहुने रोगमा मानिन्छ नि डाइट बिना खासमा, जस्तो चाहे एलोपेथीमै जानुहोस् औषध त दिनुहुन्छ तर डाइटको पालना नगरेर पार फेरि भोलि सुरु हुन्छ हेर्नुहोस् है। भनेपछि यहाँ आउँदा के हुन्छ, औषधि जे खानुभएको छ जतिसुकै हाई डोजको खानुभएको छ, हामीले अल्सरको औषधि आउँदाको दिनबाट प्रतिबन्ध लगाइन्छ, ग्यास्ट्राइटिसको औषधि आउँदाको दिनबाट प्रतिबन्ध लगाइन्छ, माइग्रेनको औषधि आउँदाको दिनबाट प्रतिबन्ध लगाइन्छ है, साइनोसाइटिसको औषधि जे पनि खान्छन् आउँदाको दिनबाट प्रतिबन्ध लगाइन्छ। भनेको प्रतिबन्ध लगाएर अब त्यसको साइड इफेक्ट निकाल्ने हो नि त, गाडी सर्भिस भने बडी सर्भिस हो, यहाँ त बडी सर्भिस गर्दाखेरि कति दिन वाटर फास्टिङ भन्ने हुन्छ त्यसमा, फेरि हेर्नुहोस् है 7 डेजमा वाटर फास्टिङ पर्दैन, जब 7 डेजबाट माथि लगाइन्छ 24 घण्टा 48 घण्टा 72 घण्टा 5 डेज 8 डेज 10 डेज 12 डेजसम्म हामी वाटर फास्टिङमा रहिजान्छौँ, केही पनि खाना दिँदैन हेर्नुहोस्। त्यो रोग अनुसार जस्तै एपिलेप्सी भयो है, एपिलेप्सी भएका व्यक्तिहरूलाई जतिखेर कतिखेर के सडन एट्याक हुन्छ थाहै छैन, बाटो बाटोमा ढलेको देखिन्छ देखिन्छ नि त, जस्तै त्यस्तो रोग आउनु प्राकृतिक चिकित्सामा कम्प्लिटली ठिक हुन्छ। तर के हो, डाइट डिटक्स गर्नु पर्यो बडीलाई हेर्नुहोस्, बडी सर्भिस गर्नु पर्यो। भने त्यो अवस्थामा मैले म्याक्सिमम 10 दिनसम्म वाटर फास्टिङ मात्रै गराएको छु, वाटर फास्टिङ मात्रै, फेरि कसैमा डर नहोस् त्रास नहोस् कि हामी एभ्रिथिङ इन्भेस्टिगेसन गर्छौँ, बडीको कन्डिसन हेर्छौँ, जस्तै कि
3: प्रयोगशाला परीक्षणहरू पनि हुन्छ,
4: सबै गर्नै पर्छ, नगरिकन यदि गरिरहेको छ भने त डाक्टरलाई कसरी पर्फेक्ट भन्ने, डाक्टरै होइन नि त, सिधा गर्नु पर्दाखेरि हामीले यदि इन्भेस्टिगेसन राम्रोसँग यदि छैन भने त उसलाई 24 घण्टा वाटर फास्टिङमा राख्ने कि 72 घण्टा राख्ने कि 5 दिन राख्ने कि 8 दिन राख्ने कि 10 दिन राख्ने, उसको बडीको ग्लुकोज लेभल के छ, उसको बडीको लिपिड प्रोफाइल, कोलेस्ट्रोल टिजी एलडिएल भिएलडिएल एचडिएल भन्ने यिनी कोलेस्ट्रोलको लेभल, तपाईँको क्रिएटिनिन लेभल, लिभरको एसजिओटी एसजिपिटीदेखि लिएर जे जति पनि हामीले जस्तै थाइरोइडको कुन कन्डिसनमा छ, थाइरोइड भयो हेर्नुहोस्

0: फ्लक्चुएट आउन सक्छ भन्ने ज्ञान भइसकेपछि त म औषधि छुलाउन मिल्दैन नि त. मसँग आइसकेपछि चाहे जतिसुकै हाइड्रोजनको औषधि खानुहोस्, तर औषधि नखाए पनि त्यो बेलामा प्रेसर बढ्दैन, ब्लड प्रेसर हेर्नुहोस् है बढ्दैन डाइग्नोज गरेको बेलामा. खास प्राकृतिक चिकित्सा अन्तर्गत पालना गर्छु भनेर आउनुहुन्छ भने प्रेसर औषधि नखाए पनि बढ्दैन, तर औषधि खाइसकेको पेसेन्टलाई ब्लड प्रेसर आएको छुटाउनुहुन्न. त्यो मेरो अध्ययनले बतायो नि त. भनिसकेपछि डोज घटाउन सकियो तर छुटाउन मिल्दैन. अनि डोज घटाउन पनि हामीले पेसेन्टसँग काउन्सिलिङ गरिकन हेरिकन फेरि हामीले ल तपाईँले घटाउनुहोस् पनि भनिँदैन. हेर्नुहोस् है उसको विज्ञ हुनुहुन्छ नि त छुट्टै. भने जस्तै सुगरको औषधि खानुहुन्छ तपाईँ, जानुहोस् फलाउनु ठाउँमा जानुहोस्, कहाँ खानुभएको थियो यो ठाउँबाट, ल अब उहाँ डक्टरले घटाउनु हुनेछ, हामीलाई त्यति कन्फिडेन्ट हुन्छ उहाँले घटाउनु हुनेछ.
1: तर
0: हामीले घटाइदिएन, हामी डाइरेक्ट घटाउन मिल्दैन. जस्तै कस्तो हुन्छ भन्दाखेरि कतिपय रोगको मिल्छ, जस्तै एन्जाइटी हामी घटाउन सक्छौँ. हामीले पेसेन्टसँग काउन्सिल गरिकन ल नेचुरोप्याथमा आउनु भएको छ, पालना गर्नुभएको छ, ल यही वेबाट जान सक्छु भन्नुहुन्छ भने फेरि 10 दिन 12 दिन 15 दिन 18 दिन त्यति सजिलै हामीले घटाउनु मिल्दैन. उहाँको सब कन्डिसन हेरेर ल अब यो मान्छेलाई घरमा गइसकेपछि औषधि सेवन नगरिसके नगर्दा पनि वास्तविक जीवन त यो पो रहेछ भन्ने फिल गर्नुहुनेछ र त्यसरी अगाडि बढ्नुहुनेछ भन्ने जब विश्वास दिलाउनुहुन्छ. र डिटक्स भइसकेपछि जस्तै सिम्टम त आउँछ नि त औषधि छोड्दाखेरि, त्यहाँ कस्तो अनौठो छ. एन्जाइटीको औषधि जति पनि खानुभएको छ, हाम्रो अध्ययनले के भन्नु पायो भन्दाखेरि 4 दिन 5 दिनसम्म उसको बोडीले लिन लाग्छ, सहज हुँदैन उसलाई. 4 दिन 5 दिन औषधि खाँदाखेरि 4 दिन 5 दिन कति मान्छेहरूलाई 10 दिनसम्म पनि त्यो औषधिले पहिलाभन्दा असहज गराइदिन्छ. हेर्नुहोस् पहिलाभन्दा असहज गराउँछ,
1: झन्
0: असहज गराउँदै जान्छ. खाएको व्यक्तिहरूले अहिले सुनेकोले फिल गर्नुभयो होला, तर जसरी सुरुमा खाँदाखेरि पनि बोडीले लिनलाई बोडीमा एडप्ट हुनलाई टाइम लागेको थियो, त्यसै गरी छोड्दाखेरि पनि 5 दिन 7 दिन 10 दिन 12 दिनसम्म तिनै सिम्टम आउँछन् जुन सुरुवात गर्नुभएको थियो. तिनै सिम्टम आइसकेपछि हामीलाई के कन्फर्म हुन्छ भन्दाखेरि ल ओरिजिनल फर्ममा बुढी आयो. त्यसपछि फेरि 5 दिन 7 दिनसम्म हामी बढाएर अब कम्प्लिटली ओहो यस्तो पनि शरीर हुँदो रहेछ, जस्तै कतै निद्रा लाग्दैन औषधि छोडेपछि लाग्दैन नि त. भनेपछि बिना औषधि बेचाइनी हुन्छ. वास्तवमा जति ध्यान गर भनेर सिकाइन्छ तिनलाई ध्यान गर भनेको त जेलभन्दा पनि ठुलो सजाय गर्छ. आँखा चिम्लियो कि नकारात्मक विचार आइदिन्छ, आँखा चिम्लियो कि डर त्रासको आइदिन्छ, भनेको बेचाइनी बेचाइनीले जिएको पाइन्छ. भने अब तिनीहरूलाई पनि ओहो वास्तवमा शरीर त यो पो रहेछ, के सदैवहरूमा यसरी जिउन सक्छु क्वेसन आउँछ. बस अब तपाईँ आफै एन्सर निकाल्नुहोस् अनि उहाँ आफै निकाल्न सक्नुहुन्छ, मलाई विश्वास छ भन्नुहोस् कि. त्यसरी जाने स्थल भनेको प्राकृतिक चिकित्सालय.
1: अब अहिले तपाईँले भन्नुभयो उच्च रक्तचाप अनि सुगर, अब थाइरोइड होइन, यिनी आम समस्या, कोलेस्ट्रोलहरू आम समस्याहरू, आम जनस्वास्थ्यको रूपमा देखिएका समस्याहरू छन्. यस्ता बिरामीहरूले पनि प्राकृतिक चिकित्साबाट लाभ लिन सक्छन्.
0: प्राकृतिक चिकित्साबाट लाभ त
1: सबैले
0: लिन नसक्ने नै हुँदैन होइन, सबैले लिन सक्छन्. तर कस्तो हुन्छ भने तिनीहरूलाई हामीले मैले मेरो अध्ययनले अहिलेसम्म बताउँदाखेरि मैले प्रेसरको औषधि मेरो तर्फ थियो कहिले पनि नछुटाउनु सक्छु. डक्टरहरूले छुटाए पनि छुटाइसके भए त मेरो हातभन्दा माथिको भयो, मेरो पहुँचभन्दा माथिको भयो होइन. तर फेरि मेरो अध्ययनले र रिसर्चले पनि हेर्दाखेरि र मसँग आएका जति पनि पेसेन्ट छन् हेर्नुहोस् है कस्तो अनौठो छ. जति पनि स्ट्रोक प्यारालाइसिस हुन्छ नि, प्यारालाइसिसका केसहरू आएका छन् 99% प्यारालाइसिसका केस औषधि सेवन गरेर छोडेर आएका छन्. ल हेर्नुहोस् कतिलाई डाक्टरले छुटाउँदो रहेछन्, कतिलाई आफैले होइन मलाई ठिक छ भनेर छोड्दो रहेछन्. 99% मसँग आएका पेसेन्ट है, फेरि वर्ल्ड वाइड रिसर्चको पनि अहिले कुरा गरेन भने आखिरीमा औषधि सेवन गर्दा गर्दै आखिरीमा जीवनमा छोडेकालाई यो सजाय भोग्यो भनेपछि त मैले जीवनमा पनि जीवनमै औषधि प्रेसर हाईको औषधि नछोड्नुहोस् भन्नु पऱ्यो नि त. यो त मसँग भएको मैले गरेको रिसर्च हो नि त, मैले गरेको मेरो अनुभव हो नि त, मैले त मेरो अनुभव सेयर गर्ने हो कसैलाई, मान्छेहरूलाई कसैले पनि कसैलाई पनि पृथ्वीमै ज्ञान घुसाउन सक्दैन. उसले त इन्फर्मेसन दिने नै हो, जसरी एफएम भयो टेलिभिजन भयो उसले जानकार दिने हो, लिने र नलिने त उनीहरू हुन् नि त. जसले लिन्छ लाभ पायो, जसले लिँदैन लाभ पाएन.
1: अब एउटा प्राकृतिक चिकित्सालाई कतिपयले चाहिँ एउटा अन्तिम भरोसाका रूपमा पनि लिने गर्छन् होइन, त्यस्तो अब यतातिर पनि भएन यतातिर पनि भएन प्राकृतिक चिकित्सालयतिर जाउँ त्यहाँ प्राकृतिक उपचार पनि गरौं भन्ने खालकाहरू पनि हुन्छन्. तिनीहरू र अरू

0: मान्ने व्यक्तिहरूको उपचार पद्धति चाहिँ कस्तो हुन्छ?
1: यस्तो हुन्छ, त्यही नै डायग्नोसिस हो। जब मान्छे थकित भएर आउँछ, कुनै हस्पिटलको हामीले रिपोर्ट हेर्छौँ, कसैको 8-10 हस्पिटलमा गएका रिपोर्ट हुन्छन्, कसैले एकजना एउटा दुईटा थकित भनेको त्यहाँ भन्नु पर्यो नि त। देश विदेश पनि गएर आएका हुन्छन्, ओहो अब ल म समर्पित भए त तपाईँ भए भनेरै बडो अन्तर आत्मादेखि बोले जस्तरी टोन पनि त्यसरी निकालेर भन्छन् है। त्यो भनेको ठिक भए पनि ठिकै छ, नभए पनि ठिकै छ भनेको खास त्यहाँ कहाँ चुकिया छ त वर्ल्ड भन्नुपर्छ यहाँ है, विश्व अर्थात् हाम्रो देश त जहाँ जहाँ पनि प्राकृतिक चिकित्सा जति कम छन् त्यहाँ भन्नु पर्यो नि त। भने त्यो कहाँ चाहिँ चुक्यो भने राष्ट्रदेखि लिएर अन्तर्राष्ट्र स्तर अन्तर्राष्ट्रिय स्तरमा अवेरनेस जगाउनको कमी हो, यो चाहे व्यक्ति होस् चाहे सोसल होस् चाहे देश होस् है। जति व्यक्तिहरूमा अवेरनेस, हेर्नुहोस् न पहिला पहिला कस्तो थियो, एकचोटि मलाई के याद छ भने लगभग 17-18 वर्ष कति भयो रामदेव नेपालमा आउनुभएको थियो, मलाई एक्ज्याक्ट डेट मैले सम्झेँ, जहाँसम्म लाग्छ 65-66 सालतिर होला जस्तो लाग्यो। उहाँ नेपालमा आउनभन्दा अगाडि उहाँको चर्चा विश्वव्यापी रूपमा रामदेव भन्नुपर्छ नसुन्ने कोही पनि थिएन। हेर्नुहोस् है, त्योभन्दा अगाडि जस्तो माहौल थियो, त्यसपछि हेर्नुहोस् चाहे हस्पिटलमा जानुहोस् खाली भएर डक्टरले पनि या कपालमाथि गर्छ या अनुलोम विलोम गर्छ या के गर्छ हेर्नुहोस्, चाहे स्कुलमा जाने टिचरहरू हेर्नुहोस् चाहे विद्यार्थीहरू हेर्नुहोस्, कतिपय विद्यालयमा ओम भनेर सुरुवात गर्न थाल्यो गुड मर्निङको साटो, कतिपय विद्यालयमा ल ओम भनिसकेपछि यो भाइब जाग्दो रहेछ भन्ने ज्ञान हुन थाल्यो, अनि गर्दै जाँदाखेरि उनीहरूलाई कतिलाई आनन्द आयो तर मान्छेलाई फेरि पछि झ्याउ लाग्न थाल्यो। किन भन्दाखेरि उनीहरूले निरन्तरता दिन सकेनन्। चाहे हिटलरले के भनेका छन् भने नकारात्मक व्यक्ति हो भने दुनियाँमा जाने पनि सकारात्मक पक्ष पनि त छ नि त, होइन नि त। मैले त के भन्छु भने मान्छे समाजका मान्छे औषधका मान्छे कस्ता हुन्छन् त भने हिजोसम्म गरेको 1000 गुण एउटा बैगुणले गर्दा गुण बिर्सिएर सबै दै बैगुण मात्रै आउँछन् होइन, तर गुणले जे दिइसक्यो त्यो परिणामका कारणले गर्दा एउटा स्थान त पक्रिसक्यो नि त, त्यो स्थान गुमाउनु थाल्यो भने ऊ मानव दर्जाबाट तल खस्क्यो। गुणको गुणै हो छ, बैगुणको परिणाम बैगुणै छ भनेर निष्पक्ष अर्थ लाउन सक्छ भने त्यो मानव हो मेरो अर्थमा है। भने ठिक त्यसै गरी जसरी हिटलरले के भनेका छन् भन्दाखेरि निरन्तरताको लागि है, 1000 पटक पनि यदि नकारात्मक कुरालाई दोहोऱ्याएर दुनियाँको कानमा पुर्याउन सकियो र गुन्जायमान गराउन सकियो भने त्यो नै सत्य हुन जान्छ,
0: सत्य
1: भनेको छ नि त त्यसले। भने यहाँ के छ भन्दाखेरि मान्छे निरन्तरता दिन सकेन। हेर्नुहोस् त एकपटक त्यो रामदेव आउँदाखेरिको ताका, देशव्यापी चाहे एलोप्याथीमा जानुहोस् चाहे आयुर्वेदिकमा जानुहोस् चाहे होमियोप्याथीमा जानुहोस् कि डाक्टरले पनि बरु लाजले लुकिलुकी गर्थे तर यो गर्थे। स्कुलमा टिचरहरूले पढाउने प्रत्येक क्लासमा त्यति बेला है, फेरि अहिले पनि असल स्कुलमा त त्यो गर्छन् नै फेरि है, मैले त भन्छु किनभने शिक्षकहरूलाई जसलाई फिल छ उनीहरूले गर्छन् नै, नत्र भने त्यो बेलामा 5 मिनटको ठाउँमा 15 मिनट योगा हेर्नुहोस् सुरुमा प्रत्येक क्लासमा 5 मिनट उठेपछि टक्क ओम च्यान्टिङ गर्ने, 3 पटकसम्म ओम च्यान्टिङ गर्ने, टक्क आँखा चिम्लिने, यो ध्यान गर्ने, अब हामी पहिलाको जस बिर्सेर अब हामीले यहीँबाट जीवन सुरु भयो भने प्रत्येक क्लासमा जीवन यहीँबाट सुरु भयो कि, अब त्योभन्दा पहिला क्लासमा सम्झ्यो भने त यहाँ डिस्टर्ब भयो नि त, अनि यसपछि आउने क्लासमा सम्झ्यो भने त डिस्टर्ब भयो भनेको त्यहाँ के त भन्दा अहिलेसम्म जे गरियो बिर्सने प्रत्येक क्लासमा, अब नयाँ शिक्षा लिने हो नि त भनेर सुरुवात हुन्थ्यो। तर सुरुवात गराउँदा गराउँदा गराउँदा मान्छेहरूले आफू जबसम्म कम्प्लिटली शुद्धि भइँदैन कहिले के हुने त्यसको विरोध सुन्नु परेछ, कहिले के हुने त्यसको प्रशंसा सुन्नु परेछ भने प्रशंसा भन्दा जब हामीले विरोध सुनिन्छ हाम्रो निरन्तरतामा गुम्छ, जब विरोधभन्दा प्रशंसा धेरै सुनिन्छ त्यसमा निरन्तरता जान्छ।
0: भनेपछि अब तपाईँले यो 1 दशकभन्दा बढीको यही क्षेत्रमा प्र्याक्टिस गर्दाखेरि तपाईँको सम्झनामा चाहिँ धेरै बिरामीहरू हेर्नुभयो, त्यही मध्ये चाहिँ एकदम सम्झना गर्न मैले यस्तो खालको बिरामीलाई ठिक गरेर पठाएँ भन्ने त्यस्ता केही तपाईँको सम्झनामा भयो क्या, सेयर गर्नुहोस् न।
1: मलाई कस्तो छ भने मलाई सबैभन्दा आनन्द जहाँसम्म लाग्छ मलाई मात्र नभएर सबै मानिसले त्यहाँ हुन्छ होला के, ओहो म जीवनदेखि हरेस खाएँ मलाई बचाउनुहोस् भनेर आज हुन्छन्। सबैभन्दा मलाई आनन्द त्यहाँ मिल्छ कि जति बेला जस्तो कि मलाई 2-3 केस, माइग्रेन एउटा केस नेपालगञ्जबाट आउनुभएको थियो, पोखराबाट आउनुभएको थियो, काठमाडौँबाट आउनुभएको थियो, 2 कार्डियोलोजिस्ट र गाइनेकोलोजिस्ट हस्बेन्ड एन्ड वाइफ माइग्रेन केसले आउनुभएको थियो है, जबकि उहाँहरू आफै विशेषज्ञ हुनुहुन्छ श्रीमान श्रीमती नै विशेषज्ञ हुनुहुन्छ नि त, एउटा मुटु विशेषज्ञ हुनुहुन्छ, एउटा महिला विशेषज्ञ हुनुहुन्छ भने दुवैजनामा एउटामा माइग्रेन रहेछ, एउटामा ओबेसिटी रहेछ। खै कहाँबाट पत्ता लगाउनु भयो? काठमाडौँबाट। फेरि सिधै मथिमा आउनुभयो, ल डाक्टर साहब मसँग यो समस्या छ, मैले तपाईँको बारेमा सुनेको थिएँ, ल के यो ठिक हुनसक्छ? अनि उहाँ त आफै मुटु विशेषज्ञ हुनुहुन्छ नि त भने एकजनाले प्रेसरको औषधि पनि छुटाउनु खोज्नुहुन्थ्यो, एकजनाले वेट घटाउन चाहनुहुन्थ्यो। ओहो, खास प्राकृतिकमा बस्न थालिसकेपछि मसँग 13 दिन बस्नुभयो। ओहो डाक्टर साहब, खास प्राकृतिक चिकित्सा पनि सुन्न त सुनेको थिएँ, यस्तो रहेछ भन्ने मलाई बल्ल थाहा भयो। उहाँको चेहराबाट आउँदाको दिन र जाँदाको दिनमा त्यो जब सम्मान पाइन्छ नि, ओहो आखिर मैले पढेको काम यहाँ सार्थक तमा आएछ है भन्ने हुन्छ। अब एकजना प्रिन्सिपल हुनुहुन्थ्यो नेपालगञ्जबाट आउनुभएको स्कुलको, उहाँले 12-13 वर्षदेखि माइग्रेनले यति पीडा पाउनु भएको रहेछ, हेर्नुहोस् यति पीडा पाउनु भएको रहेछ कि जतिखेर माइग्रेनले एट्याक गर्छ बाटोमै पल्टिने छ, 4 खुट्टा फालेर अहिले उहाँ हुनुहुन्छ भने मैले त्यही भएर नाम निकालेको पनि छैन, जस सुन्दा आनन्द आउला, किनभने 4 खुट्टा फालेर उहाँले त्यो वर्ड र वाक्य भन्नुहुन्थ्यो, हेर्नुहोस् त्यो भन्न गाह्रो हुन्छ कि हे ईश्वर मलाई छिटो लैजा भन्ने जस्तो खालि सेन्सहरू उहाँले दिनुहुन्थ्यो पुरै बाटो जहाँ एट्याक गयो त्यहीँ। अनि मैले उहाँलाई हेरेँ, उहाँको काउन्सिल गरेँ, उहाँको औषधिको डोज हेरेँ, 10-12-15 वर्षदेखि खाइरहेको छु भन्नुहुन्थ्यो। काठमाडौँको त्यो पनि नेपालमा सबैभन्दा सर्वमान्य मानिने हस्पिटल न्युरो हस्पिटलमा गएर उहाँले लेखाउनु भएको थियो होइन, अनि मैले सबै कन्डिसन हेर्दाखेरि ल ठिक छ, म तपाईँलाई 18-25 दिनभित्र औषधि नखाइकन पूर्ण रूपमा निको पार्न सक्छु, चिन्ता नगर्नुहोस्। उहाँलाई 10 दिनसम्म पनि विश्वास थिएन, 12 दिनसम्म पनि विश्वास थिएन, होइन भयो हुन्न भने भन्नुहोस् म अन्त जान्छु, बाबा मेरो अनुभवले भनेको छ कि यो म ठिक गराउन सक्छु, विश्वास त लिन्छ तपाईँले हो नि त, विश्वास हुँदैन त मेरो केही लाग्दैन, तर विश्वास गर्नुहुन्छ भने म ठिक गर्छु भन्दै अनि उहाँले बस्नुभयो। लगभग 14-15 दिनदेखि उहाँलाई त्यो भित्रैबाट सुकुन मिल्न थालेछ, हेर्नुहोस् है, निद्रा लाग्थेन, छटपटाट हुन्थ्यो, बेचैनी थियो, अनि औषधि त छुट्याइदिएछ मैले फर्स्टैबाट फेरि, अनि उहाँले लगभग 18 दिनदेखि म ठिक छु डाक्टर साहब पूर्ण रूपमा। अनि त्यसपछि फेरि जस्तो कि जे जे खाँदाखेरि माइग्रेन पेसेन्टलाई तपाईँको बुस्टअप गरिदिन्छ, जस्तो कि माइग्रेन एट्याक गर्ने हुन्छ, जस्तो कि हामीले के भन्छौँ भन्दाखेरि चाहे एलोपेथीमै जानुहोस्, उहाँहरूले पक्कै भन्नुहुन्छ होला है, जस्तै दहीको मात्रा चुकाउनेको भनौँ होइन, तामा गुन्द्रुक जस पुराना खाँदैका जस अचारहरू भनौँ है, कोल्ड ड्रिङ्क्स जङ्क फुड जे जति पनि सेवन गरिन्छ त्यति बेला उसले पहिल्यैदेखि चाहिँ उसलाई थाहा हुन्छ, किन हामीले सोधिन्छ नि त काउन्सिलमै, भने त्यो त्यो खाँदाखेरि पनि केही भएन भने पो बल्ल म ठिक भएछु भन्ने हो र हेर्नुहोस्, जब हामीलाई ठिक गराइन्छ नि उहाँलाई 100% ठिक भयो भन्नुहुन्छ नि, ल त्यसो भए यो खाएर हेर्नुहोस्, जस्तै घाममा प्रचण्ड घाममा घाम जस शरीर पर्यो माइग्रेन एट्याक गरेको मान्छेहरूलाई के कजले उसको ट्रिगर फ्याक्टरलाई बुस्टअप गराएछ त, त्यो कज देखा पर्ने बित्तिकै त्यो कज शरीरमा प्रवेश गर्ने बित्तिकै उसलाई एट्याक भयो त ठिक भएको कसरी भन्ने, जब अब ठिक हुन्छ ल सब सेवन गर्नुहोस्, म अगाडि राखेर गराउँछु है, केही पनि छैन, ल अब छोड्नु छोड्यो खाने चिज त होइन नि त नि, पहिले थाहा भइसकेको छ अब खाने होइन, कहिले पनि नखानुहोस् भन्छ, अब उसको शरीरको सेल सेल टिस्यू टिस्यू अर्गान अर्गानले फिल गरेपछि के उसले खान सक्छ, खान्छ भने त प्राण त आएकै भन्नु, घरको न घाटको सन्यास भए भइहाल्ने भनेको त्यहाँसम्मको भयो, जब उहाँले ओहो अरे 6 महिनापछि फोन आउँछ, 1 वर्षपछि फोन आउँछ, डाक्टर साहब मलाई केही पनि भएको छैन,
0: उपचार लिएर गएका मान्छेहरू फलोअपमा आउने जाने त्यस्तो चाहिँ यो विधामा कतिको हुन्छ?
1: यदि साँच्चै पालना गर्नु भएको छ फेरि फलोअप गर्नु जरुरी छैन, फोनबाट काफी छ है, जस्तो कि मैले एउटा इक्जाम्पल दिन्छु, उहाँको नामै लिँदा पनि मलाई आफूलाई सान गर्व हुन्छ, कृषि मन्त्रालयको सचिव हुनुहुन्थ्यो रेवती कुमार समथिङ हुनुहुन्थ्यो है, रेवती कुमार हुनुहुन्थ्यो, अनि उहाँले उहाँको प्रेसर हाई थियो, उहाँ मसँग आउँदाखेरि यो डाक्टरले आफूलाई 100% विश्वास नहुँदासम्म भर्ना गर्दैन भन्ने कहाँबाट इन्फर्मेसन लिनुभएको रहेछ, मथिमा आउँदाखेरि उहाँको शरीरमा नुन पानी नुहाएर आउनुभएको रहेछ, उहाँलाई थाहा थियो थाहा रहेछ कि नुन पानी नुहायो भने प्रेसर घट्छ, योभन्दा बढी छ भने डाक्टर लाग्दैन उहाँलाई थाहा रहेछ नि त, पछि भन्नुभयो है, अनि नुन पानीले नुहाइसकेपछि भ्यासोडाइलिटेसनको कारणले गर्दाखेरि ब्लड प्रेसर हाईमा केही नर्मलाइज हुन्छ है, अनि पछि बस्न थालिसकेपछि उहाँले 4-5 दिनमा भन्न थाल्नुभयो, डाक्टर साहब म यसरी आएको थिएँ, उहाँ पनि श्रीमान श्रीमती आउनु भएको थियो, श्रीमान श्रीमती भर्न आउनुभएको थियो डिटोक्सिफिकेसनलाई बडी सर्भिसको लागि बस्नुभएको थियो, अनि उहाँको परिवारमा खानदानमै उहाँले हिस्ट्री बताएका आधारले आमा बुवा चार भाइकै कति भन्नुभयो सबै आफू बाहेक सबैलाई प्रेसर आई दिदी बहिनी कतिजना हुनुहुन्थ्यो सबैलाई प्रेसर आई उहाँलाई पनि प्रेसर आई भइरहनु भएको थियो तर मलाई ढुक्क छ कि यदि तपाईँले पालना गर्नुहुन्छ नि कहिले पनि खानु नपर्ने हुनुहुन्छ अनि मैले उहाँलाई भने यो तीन चार वर्ष अगाडिको कुरा हो है अलिक धेरै भयो होला अनि उहाँले लगभग छ महिना एक वर्षमा अहिले पनि फोन गर्नुहुन्छ डाक्टर साहब खास जिन्दगी के रहेछ मैले जाने है अब मलाई के भएर प्रेसर बढ्छ मलाई थाहा हुन्छ बडीमा फिल भइहाल्छ किनभने त्यो फिल गर्न आउने नेचुरप्याथमा खास अनि त्यसरी फिल गरेका मान्छेलाई जीवनमा उपचार गर्न आउनु पर्ने नि त उहाँले फोन मात्रै गर्नुहुन्छ डाक्टर साहब तपाईँले जे भन्नुभएको थियो म त्यही गरेको छु म एकदम फिट छु आज रिटायर हुनुभएछ रिटायर भएपछि फोन गर्नुहुन्छ बेला बेला भन्नुहुन्छ म आउन सोचिरहेको छु यो समयमा के छ यति दिनलाई किन भन्दा मिनिमम डोज त 7 दिन हो नि त भने उहाँले आज 4 वर्ष क्रस भइसके जस्तो लाग्यो कि प्रत्येक 6 महिना एक वर्षमा फोन गरेर जानका कति आनन्द सुकुन मिल्छ त हेर्नुहोस् त है किन भन्दा उहाँले त मलाई जीवनमा ठिक हुन्न कि भन्ने थियो नि त औषधि खानै परेको छैन आज हो त्यस्तो सुन्दाखेरि आनन्द मिल्छ है अनि अर्को केस कस्तो छ भने त्यो पिआइबीडी नसा चाँपिएको केस यहाँ गएँ जस्तै कतिजना हुनुहुन्छ कि हेर्नुहोस् काठमाडौँ यो चर्चित हस्पिटल जति पनि छन् त्यहाँ गइयो दिल्ली गइयो एपोलोमा गइयो मेदान्तमा गइयो काठमाडौँमा कहाँ कहाँ भन्छन् भन्छन् होइन यस विश्वमै चर्चित हस्पिटल हुने तिनी नेपालका पनि तिनवटा चारवटा हस्पिटल त जस अन्तर्राष्ट्रिय स्तरका छन् नि त तिनी हस्पिटलमा गइयो है नाम सुनेकै आधारले जान्छन् अनि त्यसपछि डाक्टर साहब मेरो जीवनदेखि म थाकिसकेँ यस्तो हुन्छ कि म उभिनै मिलेको छैन दिसेपिसाब आएको समय थाहा हुँदैन अनि मैले सब रिपोर्टहरू हेर्छु डायग्नोसिस सबैले एमआरआईहरू सब गरिसकेका हुन्छन् तपाईँले अहिले भनेको जुन थकित भएर आउने जुन हुन्छन् यसमा पर्छ अनि तिनीहरूको रिपोर्ट हेर्दाखेरि मैले त्यहाँ डाइरेक्ट हेरेँ भने त 3 घन्टा जान्छ नि त काउन्सिल गर्नु डिस्टर्ब भयो भने जे एकदम नयाँ रिसेन्ट छ त्यो हेर्छु बाँकी राख्नुहोस् मैले एक दुई दिनमा हेरेर भन्छु तपाईँलाई बाँकी पुराना रिपोर्टहरू नहेर्ने अहिले यति लिएर आउँछन् एक झोला ल्याउँछन् नि कतिले त किन दिल्लीमै तिनवटा चार हस्पिटल गएको छ नेपालमा जति जहाँ सुन्यो सब ठाउँमा गए अब उसलाई थाकेर नेचुरप्याथमा आइदिन्छन् है फेरि पनि मैले भन्छु ल तपाईँलाई कसैलाई इनिसियल फेजमा आयो 10 दिन थकित भएर आएको त इनिसियल भएन 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्ष कि बिचरा उभिन हिँड्न नमिल्ने भएर आएछन् होइन अनि तिनीहरूलाई मैले फेरि सुरुमै भन्छु सबै चेक गरेर है तपाईँलाई यतिदेखि यति दिनमा म ठिक गर्न सक्छु जस्तै कसैलाई 50 दिन 60 दिन 100 दिन भन्छु तर कसैलाई 12 दिन 15 दिन 20 दिन भन्छु किनभने उनीहरूको ग्रेड हुन्छ फर्स्ट ग्रेड सेकेन्ड ग्रेड थर्ड ग्रेड फोर्थ ग्रेड यो छ माइल्ड मोडरेट सिभियर भन्ने हुन्छ है अनि यसको आधारले एकजना हुनुहुन्थ्यो हेर्नुहोस् उहाँलाई मैले 50 दिन 60 दिन भनेको थिएँ महिला हुनुहुन्थ्यो दिनदिनै रुनुहुन्थ्यो नर्स नापिएर नदिसेपिसेप गर्नुहुन्न मिलेछ हेर्नुहोस् है खुट्टाले टेक्नै मिल्दैन सिभियर केस त्यस्तो हुन्छ अनि कति हस्पिटल जाँदा अपरेसनको अलावा केही पनि छैन भन्दा रहेछ नि धन्न अपरेसन गर्नु भएर रहेछ 50 दिन 60 दिनमा मैले ठिक गर्छु तपाईँ ढुक्काउनुहोस् न भनेको 40 दिनसम्म त उहाँले पिँढी पोख्नुहुन्थ्यो है मलाई खासै भएको छैन अलिअलि उभिन मात्रै मिलेछ म त्यसरी हिँड्न कसरी सक्छु भन्नुहुन्थ्यो मैले भन्थेँ तपाईँ पहिले यहाँ आउनभन्दा अगाडि नसा चाँपिनको अवस्थाभन्दा अगाडि जति बलियो हुनुहुन्थ्यो त्योभन्दा बलियो बनाउने काम मेरो भयो तर मैले यहाँ उपचार गर्दासम्म ठिक गराउँछु पुरै बलियो हुने काम तपाईँको हुन्छ किनभने बलियो हुने धेरै राख्यो भने पैसा धेरै खर्च भने जुन एक्सर्साइजले बलियो गराउने फेरि योगाले बलियो गराउने हो भनेपछि म ठिक गराउने काम गर्छु तर मैले भनेको पालना गर्नुभयो भने तपाईँ 100% पहिलाभन्दा बलियो हुनुहुन्छ तपाईँले घाँस दाउरा सबै गर्न सक्नुहुन्छ भन्सामा गर्नुपर्ने काम जे पहिला गर्नुहुन्थ्यो न चाबिनुभन्दा अगाडि सबै गर्न पाउनुहुन्छ अब उहाँ हेर्नुहोस् 3-4 महिनामा भेट्न आउनुभयो डाक्टर साहब म एकदम ठिक छु मलाई उफ्रिन भन्नुहुन्छ भने उफ्रिन सक्छु दौड्छु मैले घाँस दाउरा सबै बोक्छु काट्छु किचनमा पनि सबै गर्छु म नयाँ जीवन पाएँ भन्नुहुन्छ यहाँ पनि त मेरो जीवनको सार्थकता भएछ
0: धेरैलाई
1: नयाँ जीवन होइन त्यो बेलामा मलाई सुकुन मिल्छ भनेको है खासमा जसले अब सामान्य तरिकाले आउनुहुन्छ अब ठिक छ थाहा भएको व्यक्तिहरूले आउनुहुन्छ उहाँहरूले मनमा प्रशंसा गरेको हुनुहुन्छ हामीले चेहराबाट बुझ्ने हो अनि अल्ला ठिक छ भन्ने हुन्छ तर सुकुन त्यहाँ खास मिल्दैन उनीहरूले जब ओ खास डाक्टर भनेको भगवान् हो भनेर हामीले सानादेखि सुनिन्थ्यो नि त जो मान्छेलाई ठिक हुन्छ भन्ने आशै नभएको व्यक्तिले जब आस पायो जब विश्वास पूर्ण रूपमा गर्न सफल भयो भने त
0: नयाँ जीवन
1: भयो नि त भनेपछि त्यति बेला बल्ल सुकुन मिलेको महसुस हुन्छ जस्तै नसनाफीको केस भयो अहिलेसम्म मलाई सुकुन मिलेका केसहरू है माइग्रेन केस भयो एन्जाइटी डिप्रेसनको केस भयो अनिद्राको केस भयो हेर्नुहोस् है सोरियासिसलाई हेर्नुहोस् अब सोरियासिस र माइग्रेन यी दुईटाको हामीले पढ्दा पनि त्यही चाहिँ पढेको यसको औषधि छैन भन्दै आज पनि छैन त भन्नु पर्ने हो बुझ्नुभयो दुई यी दुईवटा केसको है अनि अमेरिका अमेरिका गएर पनि उपचार गरेर सोधेछ ओहो मलाई ठिकै भएन उनीहरू पनि भन्छन् यो खाने हो सधैँभरि खाने हो भन्छन् भन्छन् अनि माथिमा आउनुहुन्छ शरीरभरि समस्या छ सोरियासिस भनेको त्यो स्किन एलर्जी त्यसको खास एक्ज्याक्ट कज थाहा छैन कज थाहा भए वैज्ञानिकले पत्ता लगाउँथ्यो होला त्यो औषधि पनि माइग्रेनको पनि एक्ज्याक्ट कज थाहा छैन हामीले दस बाह्रवटा कज निकालिन्छ उनीहरूको सिम्टमको आधारले भनिन्छ तर एक्ज्याक्ट यही नै हो भनेर ठौका लगाउन मिल्ने हामीले पढ्न पाइएन अहिलेसम्म तर उहाँ आउनुहुन्छ उहाँले आएर भन्नुहुन्छ ओहो मैले यति वर्षदेखि छ वर्ष भयो दस आठ वर्ष भयो दस वर्ष भयो कसरी भन्नुहुन्छ दुई वर्ष भयो होइन अनि मेरो यो ठिक हुने भएन कि ठिक नहुने जो लाग्छ भन्दै आउनुहुन्छ होइन तिन महिना सोरियासिसलाई तिन महिना हेर्नु कति समय लाग्छ सोरियासिस केस भएको मान्छे हुनुहुन्छ र म पूर्ण रूपमा निको हुन चाहन्छु भन्नुहुन्छ भने मथिमा आउनुहोस् तिन महिनाको समय लिएर आउनुहोस् फेरि सन्दर्भमा अहिले भन्छु भनेको तिनै महिना भर्ना आउनु पनि पर्दैन जरुरी छैन मसँग भर्ना हुने भनेको पच्चिसदेखि तिस दिन बढीमा हेर्नुहोस् है त्यसपछिको दुई महिना भनेको घरमा गएर पालना गर्न सक्छु भन्ने विश्वास लिएर आउनुहोस् तिन महिनामा ठिक हुन्छ
0: अहिले सामाजिक सञ्जालमा अब एउटा अब घातक रोगहरूको पनि फलानु उपचार हुन्छ यसरी ठिक पार्छौं अथवा यो हुन्छ भन्ने खालका विभिन्न प्रचारहरू पाइन्छन् र त्यसमा मान्छेहरू चाहिँ भ्रममा लागेका पनि देखिन्छन् त्यसले मान्छेहरू ठगिएका पनि देखिन्छन् होइन यो त अब तपाईँले भनेको यो प्राकृतिक चिकित्साको एउटा विधि भयो एलोपेथीको अर्को विधि भयो यो सामाजिक सञ्जालमा आउने यस्ता कुराहरूले पनि कति मान्छेहरू चाहिँ दिग्भ्रमित त भइरहेका छैनन् तपाईँलाई के लाग्छ
1: वास्तवमा खास आजको यो प्रोग्राममा मलाई सुकुन यो क्वेसनले मिल्यो हेर्नुहोस् किनभने अधिकांश 90% भन्दा बढी मान्छे मेरो अनुभवले मेरो भोगाईले जे पनि आउँछ पत्याउँछन् आज एकजना नकारात्मक कुरा गरेर त्यही नकारात्मक पत्याउँछन् त्यो मान्छे गएर फेरि सकारात्मक कुरा गरेर त्यही कुरो पत्याउँछन् आज एकजना यो औषधि बेस्ट भने त्यही पत्याएका छन् अर्कोले फेरि त्यही पत्याएका छन् फेसबुकमा चाहे पढेका हुन् चाहे नपढेका हुन् चाहे उसले कुनै बेला पनि जीवनमा त्यो तत्क्षणसम्म जन्मदेखि किताबको पन्ना नखोलेको होस् सुनेका आधारले ल यो कारणले यो पात यति बेला खानुहोस् यो रोग छ भने चैत भनेर खानुहोस् उनीहरूको भाषा पनि त्यस्तै हुन्छ यो खानुहोस् चैत बिचरा कस्तो तिनीहरूको जिन्दगी ल ठिक छ जसलाई लाटाखुट्टो बाटामा गएर ठिक भएको छ त ठिक छ तर साँच्चैकै अध्ययन गरेर हुनुभएको छ भने त लाख होइन करोड होइन अरबमा एकजना व्यक्तिलाई पनि त मेरो कारणले गर्दा हानि हुन हुँदैन भनेर सोच्नुपर्छ नि त ठिक छ दिने मान्छेले दिनुभयो तर कमसेकम यो त कन्फर्म गरिदिनुहोस् कि के त्यो आधिकारिक व्यक्ति हो या होइन के त्यो अथोराइज हुन पर्ने नलेज उसले लिएको छ या छैन पत्ता लगाइदिनुहोस् आमा बुवा हुँ भन्दैमा छोराछोरीलाई सजाइदिनु जन्मा त होइन नि त वास्तवमा राष्ट्रको सबैभन्दा राष्ट्रपति प्रधानमन्त्री जो कार्यकारी छ देशका जति पनि 3 करोड छन् 4 करोड होलान् 10 करोड जनता होलान् कुनै ठाउँमा अरब छन् होइन ती सबैको माता पिता त उयो हो नि त खास गरी असली व्यक्ति छ भने त सबैको संरक्षण गर्ने जिम्मा त उसलाई छ नि त जब कसैले पनि चिकित्सा फाँटको पढेको छ भने मैले लेखेको आधारले मैले भनेको आधारले उसको शरीर अनुसार हुन्छ नि त कसैलाई भेटेको छ भेटाएन फेसबुकमा मलाई साँच्चैकै यो देख्दाखेरि ओहो मलाई फेसबुक जीवन खोल्न पऱ्यो हुन्थ्यो भन्ने समेत हुन्छ तर फेरि पीडा भए होइन मलाई एन्जाइटी भएर होइन किनभने कतिले सेवन गर्ने होलान् कतिले त्यही अनुसार गर्ने होलान् ओहो गरेर फेरि तिनीहरूलाई नोक्सान हुने हो कि त्यो सबैको शरीर त एउटै हुन्न नि त लेखेको छ त एउटाले लेखेको छ कसैका 5 कै भ्यू छ कसैका 100 कै भ्यू छ 100 कै भ्यू भएकोमा मैले अहिले भने नि त करोड होइन अरबमा पनि मेरो कारणले गर्दा एकजना व्यक्तिलाई साँच्चीकै मैले गलत गरेको छु जस्तो लाग्छ भने मलाई यस्तो लाग्छ कि मैले अब तत्क्षणै प्राण त्याग गर्छु जस्तो लाग्छ मेरो कारणले गर्दाखेरि है त्यतिसम्म आफूले पढेको अध्ययन गरेको चिजलाई भ्यालु दिएर राख्नु पर्यो नि त हेर्नुहोस् होइन मेरो तर्फदेखि मैले यो कमजोरी गर्न छैन भनेर प्रण गर्नु पर्यो नि त बल्ल पढाइको भ्यालु भएर यो फेसबुकमा हालेर इन्स्टाग्राममा एडभर्टाइजको लागि ठिक छ फेरि ख्याल गर्नुहोस् है एडभर्टाइजको लागि ठिक छ ठाउँ ठाउँमा पनि हुनु पर्यो नि त अवेरनेसको लागि पनि ठिक छ तर त्यसैको आधारले उपचार पद्धतिमा अपनाउने डाइटहरू सेवन गर्ने त्यसैको आधारले घरमा आफैले गएर विचार गर्ने हेर्नुहोस् त मसँग अहिले नै हुनुहुन्छ एकजना बिरामी मैले अहिले भन्दा पनि चर्चित एकजना मन्त्रीकी मम्मी जो हुनुहुन्छ मैले ईश्वर अहिलेकै चर्चित मन्त्रीको मम्मी हुनुहुन्छ मैले नाम निकालिनँ किन त्यो स्थानमा पुगेको व्यक्तिको नाम अहिले ननिकालौँ अनुमति पनि लिएँ होइन उहाँ मसँग आउँदाखेरि हेर्नुहोस् हल नचल बस्न मिल्दैन उभिन मिल्दैन अनि मैले उहाँलाई सबै चेक गरेँ. ओहो, तपाईँको बिग्रिसकेपछि हेर्नुहोस्, तर पनि चिन्ता नगर्नुहोस्, म ठिक गर्न सक्छु भने उहाँले पूर्ण रूपमा विश्वास गर्नुभयो. अहिले त्यसपछि 100 जनाभन्दा धेरै बिरामी पनि पठाउनु भयो. आफै पनि छोड्न आउनुहुन्छ आज, अहिले 3 दिन अगाडिमै आउनु भएको छ, 5 दिन अगाडि एकजना बिरामी लिएर आउनु भएको छ. मैले उहाँलाई जब ओहो तपाईँको बिग्रिसकेछ, यति दिन भयो भने पनि, हो डाक्टर साहब, म यस्तो यस्तो ठाउँमा गएँ, म यहाँ गएपछि त एकैचोटिमा ठिक हुन्छ, मसाज गरिसकेपछि, स्ट्रेचिङ गरिसकेपछि भनेर म गएँ, त्यहाँ गइसकेपछि म हलाउन चल भयो कि डाक्टर साहब भन्नुभयो. त्यसै हजुरको घरमा जानुहुन्न है. अनि मैले उहाँलाई भने, ल अब तपाईँ यहाँ मसँग विश्वास गरेर बस्नुहुन्छ नि, म तपाईँलाई जे चाहे त्यो गर्न सक्ने बनाउँछु भने. उहाँको वेट 80 भन्दा बढी थियो फेरि, हेर्नुहोस् है, 80 केजीभन्दा. अनि मैले उहाँलाई 57 दिन भर्ना गरेँ, 57 दिन है, छ्याक्क हुनुभयो. अनि आज 4 धाम पनि यात्रा गरिसक्नुभयो, यो अन्नपूर्णदेखि ट्रेकिङहरू पनि गरिसक्नुभयो. तला भएर एनर्जेटिक भएर आउनुहुन्छ, हेर्नुहोस्, फोन गर्दा पनि, ल डाक्टर साहब मैले फलना मान्छेलाई पठाइदिएछु, मलाई जस्तो ठिक गराइदिनुहोस् है, हेर्नुहोस् कस्तो सुकुन मिल्छ नि त होइन. भनेको जसरी उहाँ एकातिर गएर जस जुन स्थानमा हुनुहुन्थ्यो, जस शरीर जुन अवस्थामा थियो, बिग्रियो नि त. त्यसरी बिगार्ने किसिमको काम नगरिदिनुहोस् कसैले पनि. भनेको तपाईँले अहिले भन्नुभयो, जति पनि हाम्रा मिडियाहरू छन्, मिडियाहरूको फाइदा लिनुहोस् तर बेफाइदा नलिनुहोस्। तर फाइदा र बेफाइदा लिने कि नलिने भन्ने त तपाईँमा भर पर्यो नि त. हेर्नुहोस् न, एउटै मान्छेमा ईश्वरीय गुण पनि छ, दानवीय गुण पनि छ, सबैमा सबै भेट त्यो ममा तपाईँमा होइन, मानव भएर जन्मियो नि. हेर्नुहोस्, राक्षसी गुण भन्नु पर्यो, ईश्वरीय गुण भन्नु पर्यो, यो पुरै अमानवीय गुण भन्नु पर्यो, मानवीय गुण भन्नु पर्यो. तर तपाईँले जगाउने के त, तपाईँमा भर पर्यो नि त. तपाईँले हेर्नुहोस्, अधिकांश विश्वमै हेर्नुभयो भने खाना नपाएर मरेकाको लिस्ट निकाल्नुहोस्, खाना नजानेर मरेकाको लिस्ट निकाल्नुहोस्, कति गुना बढी खाना नजानेर धेरै खाएर शरीरलाई जज गर्न नसकेर हो नि त त्यो मरेका भेटिन्छ. मसँग आएका बिरामी पनि आजसम्म मसँग होइन, जो कसैसँग पनि आएका, डाक्टरसँग आएका छन् भने, यदि साँच्चै तपाईँहरूले पत्ता लगाउनु भएको छ भने, खाना नपाएर भन्दा खाना नजानेर बिरामी भएको छन्. हेर्नुहोस्, 1,999 महात्मा गान्धीले पनि भनेको थिए, मैले पाएका आधारले पनि 1,00,000 लगभग एभरेज गर्दाखेरि म्याक्सिमम 1% मात्रै खाना नपुगेर, खाना शरीरलाई नपाएको कारणले गर्दाखेरि रोग लगाएर आएका छन्, बाँकी 99% त खाना नजानेरै आएर छन् नि त. भनेको आखिर यहाँ छन त छ, सदुपयोग गरिएन नि त. भनेको भएको चिजलाई सदुपयोग गरौँ. मिडियालाई पनि कसरी युटिलाइज गर्दाखेरि मेरो शरीरमा फाइदा हुन्छ त्यसरी गर्ने, त्यो भ्रमित ज्ञानले मान्छेलाई समस्या समाधानभन्दा समस्या बढ्दो बनाएको छ.
0: अन्तमा डाक्टर साहब, अब एउटा मानिस चाहिँ स्वस्थ रहनका लागि चाहिँ, तपाईँ एउटा प्राकृतिक चिकित्सक भएको हिसाबले, मान्छे स्वस्थ रहनका लागि उसले अपनाउनु पर्ने आफ्नो जीवनशैलीलाई कसरी सुझाव दिनुहुन्छ?
1: प्राकृतिक चिकित्साले भन्ने नै के छ भने, खासमा औषधि सेवन गर्नभन्दा अगाडि गहिरो एकपटक सोच्नुहोस्, राम्रो डक्टरको सल्लाह सुझाव लिनुहोस्, चाहे सिटामोल पनि हो, डक्टरसँग नसोधिकन नहानुहोस्। मैले सबैभन्दा सामान्य औषधिबाट सुरु गरेँ र साँच्चीकै म स्वस्थ रहन चाहन्छु, नचाहने को छ? जसले पनि चाहन्छ स्वस्थ रहन भने, खासमा सबैभन्दा प्रमुख खानपानलाई ध्यान दिनुहोस्, शरीरलाई के चाहिने हो, के नचाहिने हो, के खाँदा हिजो खाएको खानाले आज फिल गराइसके जस्तो तपाईँहरूलाई आफै फिल गर्न सक्नुहुन्छ चाहनुभयो भने, एक्सर्साइज, फिजिकल फिटनेस बिनाको मेन्टल कसरी फिट हुन्छ? सिधा भन्नुपर्दा फिजिकल फिटनेस कसरी निरन्तर जान्छ, जान सक्दैन. फिजिकल फिटनेसको लागि एक्सर्साइज, योगा गर्नुहोस्. बेचैनीबाट बस्नको लागि योगाको यामा नियमा आसना प्राणायाम गर्दा गर्दै ध्यान समाधिसम्म 8 वटा जुन छन्, कमसेकम ध्यानको बिन्दुसम्म पुग्नुहोस्, बेचैनीबाट त्यसै मुक्त भयो. अनिद्रा लागेको छ, छटपटाहट छ भने योगाको अंशहरू पालना गर्दै जानुहोस्। खास गर्नुपर्ने धेरै त रहन्छ नि त, निरोगी रहनको लागि त रोगी मान्छेलाई पो गाह्रो रहेछ त. निरोगी मान्छेहरूलाई रोग नलागोस् भन्नलाई त खानपानमा ध्यान दिइदिए भयो, योग साधनामा ध्यान दिए भयो, फिजिकल फिटनेसको लागि एक्सर्साइज, हजुरहरूले जानेको शब्दमा, अधिकांश व्यक्तिले जानेको शब्द एक्सर्साइज हो, प्राकृतिक चिकित्सामा योगा भन्छ, मेन्टेनेन्स, स्टेबिलिटीदेखि लिएर क्विक र स्लो मोसन भन्नेमा गर्नेमा अन्तर हुन्छ भने, जे गर्नुभएको छ 100% फिल गरेर के गर्दाखेरि कुन ठाउँमा यसको असर छ भन्ने पत्ता लगाएर गर्नुभयो भने त्यही चिज योगा हुन जान्छ। क्विक रिजल्ट चाहेर स्वयं स्वयंले गर्न थाल्नुभयो भने एक्सर्साइज हुन जान्छ। आखिरमा हो त त्यही नि होइन, तर फिल गरेर जानु गर्नुभयो, चाहे आलु काट्नुहोस् तरकारी काट्नुहोस्, ध्यान त्यहीँ सुरु भयो भनेपछि त्यो मान्छे पछाडि कहाँबाट जाने? हेर्नुहोस् है, जे गर्नुभयो त्यसैमा ध्यान दिनुभयो, अब रोगै लाग्दैन, ध्यान दिएपछि रोग लागेन नि त भनेपछि त ज्ञान आयो नि त। फेरि मैले पुनः के भन्न चाहेँ, मान्छेलाई कन्ट्रोभर्स जरुरी चाहिने अस्त्रहरू भनेर खानपान, एक्सर्साइज, योग साधना मिलाउनु भयो भने यदि तिनवटा मात्रै केहीमा रोग लाग्दैन, हस्पिटल आउनु पर्दैन। निर्धक्क आउनुहोस्, हस्पिटल आउन नपर्ने गर्न छ भने त्यति गर्नुहोस्, आउनु पर्नु भयो भने एकचोटि आउनुहोस्, दुईचोटि आउनु नपर्ने भन्नुहोस्। फेरि किन एकैचोटि सिधै यहाँ आउनु भन्नु सकिँदैन होइन, भगवान्ले जन्म दिँदाखेरि चाहिँ तथास्तु भनेर तपाईँलाई भनेको छैन, मैले जन्म दिएँ कर्म पहिले गर भनेको छ नि त। हाम्रो श्रीकृष्णले भगवान्ले के भन्नुभएको छ भने, अधिकांश हामीले लेखमा पाइन्छ कि कर्म गर्नु कर्मको आश नगर्नु, तर उहाँले के थाहा हुनुभएको छ भन्दाखेरि त्यहाँ कर्म गर्नु कर्मको आश नगर्नु, तर जतिखेर खाली हुनुहुन्छ यो ध्यान गरिहाल्नु, खाली भइसकेपछि समय बर्बाद नगर्नुहोस्, कहिल्यै पनि समय बर्बाद नगर्नुहोस् भने हुन्छ श्रीकृष्ण भगवान्ले। भनेपछि जो मान्छे समय बर्बाद गर्दैन त्यो मान्छे त्यसै हेल्दी भयो कि।
0: डाक्टर साहब यहाँसम्म आइदिनु भयो आफ्ना विचार, आफ्ना चाहिँ यो स्वास्थ्यका सन्दर्भमा चाहिँ महत्वपूर्ण चाहिँ राय राख्नुभयो, आफ्नो चाहिँ सल्लाह सुझाव दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो वरिष्ठ प्राकृतिक चिकित्सक डाक्टर चन्द्रमणि बस्याल। उहाँसँगको यही कुराकानी सँगसँगै आजको सन्दर्भ आजका लागि यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरकारको अर्को नयाँ विषयमा छलफल र विचार सहित आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।
3: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
4: हाम्रा सेवाहरू
3: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
4: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
3: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
4: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
3: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
5: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
6: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
7: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
8: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
7: बाल रोग,
8: छाला तथा यौन रोग,
7: हार जोड्ने नसा तथा बाथ रोग,
8: टाउको तथा मनोरोग,
7: नाक कान घाँटी,
8: जनरल सर्जरी,
7: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
7: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
7: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
9: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही,
12: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
13: 9857021-835।
14: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता? आ का होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई होई जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
15: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
14: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
16: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
14: फल फूल और साग पात बच्चा के खाना साथ साथ
15: सब मिल के खियावल जाए।
14: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संती 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
15: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
14: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही। खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
15: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
13: नमस्ते है नमस्ते होइन बुढेसकाल में के कुरामा हो बुढा बुढी गफी तै
17: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै थम क्या
13: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
13: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
19: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाइ खुवाऊ।
20: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
23: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
24: स्वास्थ्यमा बटुवल
25: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
24: असल अभ्यासदेखि नीतिका कुरा,
25: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
24: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी FM 96.8 MHz
26: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
24: कार्यक्रम स्वास्थ्यमा बुटवल।
27: साउजी गुड्खा दिनु न।
28: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
29: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
25: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
31: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका
0: पालना गरौं।
26: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
0: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
26: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
0: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
26: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
0: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
26: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
26: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
28: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
26: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
28: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
1: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
26: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन त। हेलो भन्नुहोस् त।
2: हेलो हजुर।
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ? के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: पिसो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्म दर्ता दिनुहोस् त
8: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
8: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
8: पहिला कसैले भनेन
0: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनुपर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: यौन हिंसाबाट बचौं र बचाऊ यौन जन्य हिंसा सामाजिक अपराध हो यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
12: को भाइ र
13: म हो दिदी सुन्तली ढोका खोल्नुहोस् न
12: के भयो यति राति किन रुदिरा कि
13: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
12: ल भन के भयो
13: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको दिदी
12: माइला दाईले पस् त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनु हुन्छ कि ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला
14: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड यौन हिंसा से बचा जाए और सबकी बचावा जाए यौन हिंसा सामाजिक अपराध होए ऐसे में हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है अभिभावक लोग अपने

0: असेम्ब्लीमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
1: सफलता अनि संघर्षका कथा।
2: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
4: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
5: स्वयंसेवीका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
6: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
5: स्वयंसेवीका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न के गर्ने होला दिदी।
6: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
7: कुनै पनि बाल बालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु हो। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फण्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: Peace to the sun, peace to the moon.

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
5: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी, अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व, नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-37-111 र 98-026-21-354।
6: साउजी क्युआर भए
7: ए भन्नुहोस् त, मेसेज आएको छैन।
8: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
9: फोन नम्बर 0715316641 5356141।
10: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: मोमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी, सासु सासुरको मेसो खोज्दैछौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
6: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
7: सबै मिलाइ खुवाऊ।
6: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
10: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
11: स्वास्थ्यमा बटुवल,
12: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
11: असल अभ्यासदेखि मिटेका कुरा,
12: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
11: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
12: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
11: कार्यक्रम स्वास्थ्यमा बुटवल।
12: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
13: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
12: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
13: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
12: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
13: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
12: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
13: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
12: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Thank you.

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन हो।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
9: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्न भने त्यो सूचना
11: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन आज दिउँसो 2 बजे उद्घाटन हुने, 7,500 प्रतिनिधि सहभागी हुँदै।
0: बाढ़ी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित, सबैभन्दा ठूलो क्षति जलजलामा 171 परिवार घरबार विहीन।
1: चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ़्यो, दशैंको लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी।
0: साउदी अरेबियाको रियाद स्थित एक तेल केन्द्रमा हुथी समूहको आक्रमण, होर्मुज जलमार्गमा 2 ट्याङ्कर विस्फोट।
1: र युईएफए नेशन्स लीग फुटबलमा स्पेनको लगातार तेस्रो जीत।

0: Yupo Ha Sanchar Network. Samayko Awaz. Samayko Awaz.
1: समाचार अब विस्तारमा नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन आज काठमाडौँमा शुरू हुँदैछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशन शुरू हुन लागेको हो। महाधिवेशनको दिउँसो 2 बजे खुला मंचमा सभापति गगन थापाले उद्घाटन गर्ने कार्यक्रम छ। यद्यपि महाधिवेशनको प्रमुख अतिथिका लागि पूर्व सभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिइएको छ। अन्तिम समयसम्म देउवा आउने पर्खाईमा हुने कंग्रेस नेताहरूले बताएका छन्। संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वाचनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको र कंग्रेसका अर्का संस्थापक नेता गणेश मान सिंहले निरंकुश सत्ताको अन्त्यका लागि भएको 2046 सालको जनआन्दोलन सफलताको उद्घोष गरेको स्थलमा पार्टीको 15 महाधिवेशन हुन लागेको हो। उद्घाटन कार्यक्रममा कंग्रेसका शीर्ष नेताका साथै देशका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले समेत सम्बोधन गर्नेछन्। प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने करिब सबै काठमाडौँ आइसकेका छन्। यसपटक झण्डै 7500 महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। हिजैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ। महाधिवेशन अन्तर्गत भोलि विधान लगायतका विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। प्रवक्ता चालिसेले उद्घाटन सत्रपछि शुरू हुने बन्द सत्रमा पार्टीको आगामी नीति कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेश गरी पारित गरिने जानकारी दिनुभयो। त्यसपछि नेतृत्व चयन प्रक्रिया शुरू हुनेछ। निर्वाचन समितिले भोलि 2 बजेदेखि 6 बजेसम्म उम्मेद्वारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ। मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ। पर्सि र निपर्सि नेतृत्व चयन प्रक्रिया हुनेछ।
2: बाढ़ी पहिरोबाट पर्वत जिल्लाका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिकामा 113 घरमा धेरै क्षति पुगेको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा छन्। जलजलाका 171 घर परिवार विस्थापित भएका छन्। कुसमा नगरपालिकामा 2, फलेवास नगरपालिकामा 20, बिहादी गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकामा 15 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर 131 घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले जानकारी दिनुभयो। बाढ़ी पहिरोले 5 विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ। पर्वत बागलुङ जोड्ने झोलुङ्गे पुल, मध्य पहाड़ी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति पुगेको छ। जिल्लाका ग्रामीण सड़क अझै अवरूद्ध छन्। कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास बिहादी र लुङ्गा देउराली हुवास सड़क सञ्चालन गर्न अझै केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो। बाढ़ी पहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ संस्थाले त्रिपाल, खाद्यान्न, भाँडा बर्तन, ओड्ने ओछ्याउने, सरसफाई र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन्।
1: दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी परीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो। यो वर्ष दशैं तिहार लगायतका चाडपर्वका लागि उपत्यकाबाट कम्तीमा पनि 8 लाख बढ़ी बाहिरिने अनुमान गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो। सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्डको अवस्था अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्थाको अध्ययन र मौसमको मूल्यांकन गरेपछि मात्रै बुकिङ खोल्ने तयारी गरिएको हो। चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारी साधनको अवस्था, भाड़ा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन्।
2: सन्तानको दीर्घायु, सुस्वास्थ्य एवं समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्व अन्तर्गतको निराहार व्रत आज समापन भएको छ। 3 दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्व अन्तर्गत अस्ति शुक्रबार राति ओगटन दर खाएर महिलाले व्रत शुरू गरेका थिए। हिजो पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाई धुवाई गरी व्रत समापन गरेका हुन्। व्रतको दोस्रो दिन महिलाहरूले जित महा अर्थात धर्मवीर पुत्र जितवा वनको कथा वाचन तथा पूजा अर्चना

0: सन्तानको दीर्घायुको कामना गरेका थिए। पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्न ग्रहण गरी व्रत समापन गर्ने परम्परा छ। विशेष गरी मिथिला तथा तराई मधेशका जिल्लाका साथै काठमाडौँ लगायत शहरमा रहेका मैथिल समुदायले जितिया पर्व मनाउने गर्दछन्।
1: सभामुख डोलप्रसाद अर्याल तान्जानियामा आयोजना हुने अन्तर्व्यवस्थापिका संघको 153 महासभामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ।

0: किन आँखा मिचेकुमिचे गरेको?
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो?
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
6: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
5: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
6: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
5: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
6: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
5: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
7: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
5: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
9: होइन पुर्खे बा, किन के
10: भयो
9: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
11: होइन रे पुर्खे बा, फेरि दौडिँदै कता हो?
10: ए किरिम जन्मा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
9: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
12: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास लिन पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
13: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
15: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
16: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
17: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
18: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।

0: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: आग ना लगी देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लेके बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के उका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो उका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।

0: मलाई घरसम्म छोडिदिनुहुन्छ कि भनेर
1: भइहाल्छ नि खैर त
2: मेरो बाइक किन्छ तँलाई
1: लाग्नु भने

0: त्यो खडुस म्यानेजर थियो नि एकजना, तेरा सिनियर म्यानेजरले निकालिदियो नि।
1: हो र, कहिले?
0: आज नि ठिक्क पर्यो त्यसलाई, तर किन होला है?
1: त्यो म्यानेजरको बिहेभियर मलाई मन परेन, त्यसलाई आज निकालिदिउ।
2: हस्,
0: तपाईँ त हाम्रो रेस्टुरेन्टको रेगुलर कस्टमर, हाम्रो रेस्टुरेन्टको अनरलाई चिन्नुहुन्छ? मानस राज बोहरा।
1: मानस राज बोहरा चिन्दिनँ म त।
0: त्यही त, मैले पनि अहिलेसम्म नाम मात्र सुनेको छु, को होला है?

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिंकिङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिश नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्थीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
11: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
12: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
10: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
14: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
15: तिलोत्तमा 5, मडगिराम रूपन्देही।
10: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
16: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-82 र 98-470-24-870।
17: उत्सवको पर्व
18: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज्ड डिस्ट्रिब्युटर,
17: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
18: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
17: फोन नम्बर 071-542-6999।
19: सौजी क्युआर भयो है?
7: ए, बकुलस्ता मेसेज आएको छैन।
2: घरी एसएमएस

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी,
7: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98026-37111 र 98026-21354।
2: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने,
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि। सम्पर्क 9857024344 9857035227 र 9857073220।
11: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
16: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नि?
11: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
17: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढाबुढी गफी तै?
18: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
17: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्यौँ त नानी?
17: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
20: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
21: सबै मिलाइ खुवाऊ।
20: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप उसिलो खाना खुवाऊ।
22: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
23: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
24: हो र? होइन होला त्यस्तो त।
25: सोहिता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
24: केही भएन मिस,
25: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
24: हुन्छ।
26: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
23: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
17: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
23: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
17: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
23: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
17: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
28: घरेलु हिंसा
0: कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
27: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
24: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
24: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
24: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
24: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
26: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: एक्सक्यूज मी नाम के पर होला
1: दाई हजुरले जे सोच्नु भएको छ नि एकदम गलत सोच्नु भएको छ उसले त बोल्न नि सक्दैन सुन्न नि सक्दैन नि
0: अनि उनले के काम गर्छिन्
1: उसले आफू जस्तै मान्छेलाई पढाउने काम गर्छ
0: अनि उनको नाम बताउनु मिल्छ
1: भोलि आउनुहोस् भोलि भनिदिन्छु ल

0: स्वास्थ्यमा बटवल
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यास देखि निकेका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: आज पनि ऋषि दाईले दिदा भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए भन्त भन्त,
2: होइन के भयो बाबु?
7: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
2: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै कल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: होइन, के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
9: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
11: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
12: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
13: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
11: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
14: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
11: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तपाईको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: यति बेला बिहानको 11 बज्यो
4: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: हार्दिक श्रद्धांजलि तथा समवेदना लुम्बिनी सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका संचालक समिति सदस्य श्याम बस्यालकी ममतामयी माता टेमकला बस्यालको 95 वर्षको उमेरमा गएको असोज 14 गते भएको निधनले रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार अत्यन्त दुखी भएका छौ। दुःखको यस घड़ीमा उहाँप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै पुण्य आत्माको वैकुण्ठ वासका लागि प्रार्थना गर्दछौ। साथै शोक सन्तप्त परिवारजनमा अनित्य बोध भई धैर्य धारण गर्न ईश्वरले शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौ। अर्जुनराज उपाध्याय अध्यक्ष एवं रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
1: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
8: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
6: बाल रोग,
8: छाला तथा यौन रोग,
6: हार जोड्ने नसा तथा बात रोग,
8: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
8: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
6: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
9: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
12: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562-832, मोबाइल
13: 98570-21835।
14: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
14: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
14: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ।
17: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप, बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
7: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: स्वास्थ्यमा बुटवल
3: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब,
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्का दिनु न।
5: ल के भन्नुभएको यस्तो, तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
3: लो दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अलिसा तिमीलाई थाहा छ नि है, म तिमीलाई कति धेरै माया गर्छु भनेर। यो कुरा चाहिँ कति राख है।

0: बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं न त।
0: हुन्छ
4: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
0: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
8: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
7: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
8: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुन सक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
9: कुनै पनि बाल बालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फण्ड, नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
11: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
10: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
11: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
10: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
10: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
14: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
13: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
14: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
15: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्। यसका लागि उपयुक्त वातावरण दिउँ।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सिभियन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई विभियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् विभियन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली विभियन नेट सम्पर्क प्रधान कार्यालय भुटुवाल 9 फोन 071438346 071438014 071438016 वा रूपन्देहीको नजिकको विभियन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98571 र 98472928
4: होइन पुर्खेबा किन के भयो र
5: बाह्र चौरासी घुमे
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खेबा फेरि दौडिँदै कता हो
5: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
4: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071562744 562745
6: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
7: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
8: प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oaz.gov.np मा प्रकाशन गरिएको छ

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले मध्यान्नको 12 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मंचमा उद्घाटन समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै, कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लमानथाङमा रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू मुख्य सड़क सञ्चालन, नारायणघाट बुटौल सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज तथा दुर्घटनाको जोखिम घटाउने, साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुथी विद्रोहीको दावी, यमनका विभिन्न क्षेत्रमा गरेको आक्रमणको जवाफ दिएको प्रतिक्रिया र मैत्रीपूर्ण खेलमा भारत ब्राजिलसँग 4 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ। देशभर तथा प्रवासबाट आएका 7,500 भन्दा धेरै महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ। काठमाडौँको खुला मंचमा आज दिउँसो 2 बजे उद्घाटन हुँदैछ। 5 दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्यसमिति चयन गर्नेछ। प्रतिनिधिको आवास व्यवस्थापन काठमाडौँका विभिन्न होटलमा गरिएको प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। आजको उद्घाटन समारोहमा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू त्यसै गरी भारत चीन र अमेरिका सहित विभिन्न देशका पार्टी प्रतिनिधि तथा कूटनीतिज्ञ सहभागी हुँदैछन्। तालिका अनुसार महाधिवेशनको बन्द सत्र भोलि र पर्सी चल्नेछ। बन्द सत्रमा सभापति गगन कुमार थापाले समसामयिक राजनैतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नुहुनेछ भने उपसभापति महामन्त्री तथा कोषाध्यक्षले आफ्ना प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। नयाँ नेतृत्व चयनका लागि पर्सी उम्मेद्वारी दर्ता तथा मनोनयन तालिका तय गरिएको छ। मतदान प्रक्रिया 21 र 22 गते सम्पन्न हुने तालिका छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार मतदान कार्यलाई सहज बनाउन खुला मंच, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी 3 फरक ठाउँमा मतदान केन्द्रहरू तोकिएका छन्। नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङ सहित 7 सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमानथाङ आइपुग्ने भएको छ। नेपाल चीन कोरला नाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनिया राजदूत चाङ कोरला नाकाबाट उपल्लो मुस्ताङको लोमानथाङ पुग्नुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। टोलीमा नेपालका लागि चिनिया राजदूत सहित 5 जना चिनिया टोली र 2 जना नेपालका चिनिया राजदूतका कर्मचारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनु भएको छ। आज लोमानथाङबाट जोमसोम आइपुग्ने र नेपाल चीन समकक्षबीच कोरला नाका सम्बन्धी बैठक बस्ने तयारी छ। भ्रमणको तेस्रो तथा अन्तिम दिन भोलि राजदूत चाङ लोमानथाङबाट कोरला नाका हुँदै चीन फर्कने योजना छ। लोमानथाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार कोरला नाकालाई पूर्ण रूपमा खोल्न र नाकाको समग्र अवस्था बुझ्न राजदूत सहितको भ्रमण महत्वपूर्ण रहेको छ। गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीले रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा

0: स्याफ्रुबेसी रसुवागढ़ी तथा टिमुरे तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या छ। गएको भदौ 10 गतेको बाढ़ीले 82 किलोमिटर लामो गल्छी बेत्रावडी स्याफ्रुबेसी रसुवागढ़ी टिमुरे सड़क खण्डको झण्डै 40 किलोमिटर सड़क बगाएको छ। यस्तै म्याग्दीको बेनी मुस्ताङ जोमसम सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढ़ी पहिरो र नदी कटानबाट अवरूद्ध बेनी जोमसम सड़क सञ्चालनका लागि अझै एक हप्ता लाग्ने अनुमान छ। लमजुङको बेसीसर हुँदै खाङसारसम्म जाने सड़क एकतर्फी खुलेको छ। नवलपरासी पूर्व बोलिङटार र घुमाउरी घाटमा कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ। यो करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरोमा सड़क एकतर्फी भए पनि ठूला गाड़ी चल्न सक्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटौल सड़क खण्डको जंगलमा थप 2 वटा ओभरहेड क्यानोपी ब्रिज अर्थात बाँदर वारपार गर्ने आकाशे झलंगे पुल निर्माण गर्ने भएको छ। एसियाली राजमार्ग मापदण्ड अनुसार 4 वटा लेनमा विस्तार भएको यो खण्डको कावासेती र लोकहाबीच जंगल तथा चोरमारा र अरूण खोला बीचको जंगलमा 2 वटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भएको हो। नारायणघाट बुटौल सड़क विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ़दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागि हो। पूर्व पश्चिम राजमार्गको नवलपरासी पूर्व खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैंडाकोट 10 पितौज जंगलमा निर्माण भएको क्यानोपी ब्रिज फाटाफुट मात्रामा जनावरहरू वारपार गरेको देखिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दशैंका लागि काठमाडौँबाट घर जाने क्रम शुरू। सुनको भाव आज तोलामा 2,900 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मंचमा उद्घाटन शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लुमान थाङमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाडपर्व मनाउन काठमाडौँ उपत्यका छाड्ने क्रम शुरू भएसँगैका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंका लागि गाउँघर फर्कने यात्रुको संख्या क्रमशः बढ़दै जानेछ। यात्रुको चाप बढ़ेसँगै उपत्यका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 2900 रूपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भएकामा आज घटेर तोलाको 2,91,900 रूपियाँमा झरेको हो। यस्तै आज चाँदीको भाव तोलामा 60 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,450 रूपियाँ रहेको चाँदी आज तोलाको 4,300

90 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। यमनका हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको आरामको तेल प्रशोधन केन्द्रमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुतीहरूले क्षेप्यास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका छन्। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसको जवाफ स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुती विद्रोहीहरूले बताएका छन्। हिजो आरामको तेल प्रशोधन केन्द्र नजिकै धुवा र आगोको मुस्लु देखिएको थियो, तर साउदी अरबका अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म आधिकारिक रूपमा बताएका छैनन्। साउदी सरकार स्वामित्वको आरम्भको विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनी मध्ये एक हो। 1200 किलोमिटर लामो पाइप लाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई हर्मुज जलमार्ग प्रयोग नगरिकन आपूर्ति गर्न मदत पुर्याउँदै आएको छ। अब खेल खबर। पाँच पटकको विश्वकप विजेता ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई चार गोलले हराएको छ। हिजो कोलकाताको युवा भारती रंगशालामा ब्राजिलसँग पहिलो पटक खेलेको भारत पराजित भएको हो। ब्राजिलले खेलको 28, 42, 58 र अतिरिक्त समयको चौथो मिनटमा गोल गर्यो। ब्राजिलले आफ्नो पहिलो भारत भ्रमण गरेको हो। अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिल बीच खेल भएको यो पहिलो पटक हो। ब्राजिल प्रशिक्षक कार्लो एन्सोलोटीले नेतृत्वमा भारत आएको टोली हो। ब्राजिलले अब पर्सि अक्टोबर 6 तारीकमा कोलकातामै उरुग्वेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मंचमा उद्घाटन। समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै। कोरला नाका हुँदै चिनिया राजदूत साङ सहित 7 सदस्यीय टोली लोमानथाङमा। रसवा र मुस्ताङ जोड्ने बाहेक अरू मुख्य सड़क सञ्चालन। नारायणघाट बुटौल सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज तथा दुर्घटनाको जोखिम घटाउने। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुती विद्रोहीको दावी। यमनका विभिन्न क्षेत्रमा गरेको आक्रमणको जवाफ दिएको प्रतिक्रिया। र मैत्रीपूर्ण खेलमा भारत ब्राजिलसँग 4 गोलले पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: जहिले पनि मुख मुखै आउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए झन्त झन्त
3: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौँ त केही समय सुधार केन्द्रमा राखौँ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
5: सौजी क्युआर भए
6: ए बकुलस्ता मेसेज आएको छैन घरी एस

0: जिल्लो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त
4: होइन के भन्छ हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
3: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं कानूनको सम्मान गरौं डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
5: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
6: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
5: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
6: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
10: फोन नम्बर 071-531-641
11: शान्तिको आवाज रेडियो लुम्बिनी
12: ए
10: दिल कुमारी आज त काम गर्ने जागरै छैन।
11: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन।
12: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
14: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्।
16: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
17: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
16: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
17: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्।
15: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
18: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ।
19: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
20: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या?
19: आहा यो हो नि तरिका सासु ससुराको। हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
19: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त।
22: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाई खुवाऊ।
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
27: मै खडेरी ढुर बनख भुर्र उठ्थु तब तु मोर लाग पानी बनख बर्सिठ। एक घटी के मिलन के बाद वो एक क्रम के प्रकाश तुहिन बाह पुना का उड़ाकर फिर से मन से दूर ले जाए। ये प्रकृति के नियम हमा मिलन असंभव कारण तू बद्रे मैं धरती। हाँ वो एक दूसर से दूर रख पे कर कब्बुनी और रेना मैया के एक उदाहरण हो दिल के पता। वो एक अटूट मैया के अंश हो दिल के पता।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
10: साउजी गुड्का दिनु न।
11: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
12: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
13: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: भएका महिलाका अधिकारका कुरा,
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा,
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवाल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: सर, हाँ, हमार छुट्टी मिल गई।
3: जाती से
2: जाती से
3: तो चलो गए, चलो।

0: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: रेडियो लुम्बिनी 96.5 MHz
2: हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार
1: प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम
2: सुसेलीका लागि प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज पर्दाका पाइप तपाईले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीजलाई अध्यक्ष तिल प्रसाद भट्टराई फोन 98570205 र लोकनाथ भट्टराई फोन 98573508 पूजा प्लास्टिक इन्डस्ट्रीज तिलोत्तमा 15 मदौलिया रूपन्देही

यति बेला तपाईसँग रमाइलो गर्नका लागि, नाच्नका लागि, झुम्नका लागि, तपाईको म्यासेज पढ्नका लागि, तपाईको टेलिफोन उठाउनका लागि, तपाईको प्रतिभा पस्कनका लागि यति बेला प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईको लोकसयात्री प्रकाश नेउपानी उपस्थित भइसकेका छौं। कता हुनुहुन्छ? एक घण्टाको समय पक्कै पनि हामीलाई साथ दिनुहोला, कतै नजानुहोला। रेडियो पक्कै खोल्नु भएको छ, फेसबुक पेज हेरिसक्नु भएको छ, कमेन्टहरू लेखिसक्नु भएको छ। अब पठाउनुहोस् र फोन गर्नुहोस्, आफ्नो आफन्तजनलाई सन्देश पठाउनुहोस्, नयाँ भाका रोज्नुहोस्, दशैं तिहारका भाकाहरू रोज्नुहोस् अथवा लोकदोहोरी गीतहरूको जुनसुकै गीत पनि तपाईँले रोज्न सक्नुहुन्छ। त्यसैले पनि आइतबारी बसाईमा छौं, आइतबारी बसाईमा तपाईँ फोन गरेर आउँदै रहनुहोला अथवा मेसेज लेख्दै रहनुहोला। हामी भनी दैलो गार्न चाहन्छौ, लालु पाते फूल छैन रुख मात्रै, मिलन लामा र टीकापुनको यो रमाइलो आवाजले स्वीकार्नुहोला।

आहा, रुख मात्रै बेसारेको के छैन मुख मात्रै भने जस्तै आहा, यो रमाइलो भाकाले दैलो उगारेका छौ मिलन लामा टीका पुनको आवाजमा रहेको यो आइतबारी साईलाई ढोका दैलो उगारिसकेका छौं। यति बेला तपाईँ भर्खरै मात्र रेडियो खोल्नु भएको छ भने रेडियो लुम्बिनीबाट कार्यक्रम सुशीली आइरहेको छ, रमाइलो गर्नुपर्छ, रमाइलो गर्नका लागि हामी जुटिसकेका छौं। तपाईँ कता हुनुहुन्छ, पक्कै पनि रेडियो खोलिसक्नु भएको छ अथवा पेज हेरिसक्नु भएको छ, ल आउनुहोस् त सँगै कुराकानी गरौं, गफ गरौं, प्रतिभा सुनाउनुहोस् अथवा मेसेज धेरै साथीले लेखिसक्नु भएको छ। यति बेला चाहिँ टेक बहादुर पुमाले हामीलाई संचालक प्रकाश सर नमस्कार गुड आफ्टरनून सुन्दैछु उदयपुर चौदण्डीगढ़ी नगरपालिका बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो लुम्बिनी मणिग्राम 96.8 मेगाहर्ज आउँदै गरेको दशैं तिहार छठ पर्वको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना व्यक्त दिन चाहन्छु सबैलाई भनेर भन्नुभएको छ टेक बहादुर पुमाजी। तपाईँलाई पनि हाम्रो तर्फबाट, रेडियोको तर्फबाट र व्यक्तिगत तर्फबाट, प्राविधिक अथवा क्यामेरा पर्सन सबैको तर्फबाट आउँदै गरेको विजय दशमी तथा शुभ दीपावली छठ नेपाल सम्बन्धको हाम्रो तर्फबाट पनि तपाईँलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। उदयपुरको नयाँ ताजा खबर ठिक छ भन्नुभएको छ, कार्यक्रमलाई शेयर गरिदिनु होला। उदयपुरमा रहने त्यो नगरपालिकाभरि पक्कै पनि हाम्रो टेकबहादुर पुमाजीले यति बेला रेडियो सुनिरहनु भएको छ भने शेयर गर्नुहुन्छ, सबैको माझमा पुर्याइदिनुहुन्छ, यो पनि म आग्रह गर्न चाहन्छु। यति बेला गीता लिम्बू प्याकुलीले हामीलाई फेरि मेसेज लेख्नु भएको छ, गीताजी धेरै फोन नगरेको, तपाईँको प्रतिभा नसुनेको, निकै मिठो छ तपाईँको स्वर, आज सक्नुहुन्छ भने फोन गर्नुहोस्, प्रतिभा सुनाउनुहोस्। गीताजी सियरो हजुर, इट्स मी प्याकुली गीता फ्रम इलाम, मिस यू चन्द्र लिम्बू एन्ड अल फ्रेन्ड भन्नुभएको छ। पक्कै पनि गीताजी सम्पूर्ण साथीहरूका लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ, सम्पूर्ण साथीहरूलाई सम्झनु भएको छ गीताजी। यति बेला कार्यक्रम पनि हेरिरहनु भएको छ, म फेसबुकबाट हेरिरहेको छु। इलाममा रहने सम्पूर्ण गाउँवासीलाई पनि हाम्रो तर्फबाट पनि विजय दशमी, शुभ दीपावली, छठ नेपाल सम्बत सम्पूर्णको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ। पक्कै पनि गीताजी यति बेला सुन्नु भएको छ भने आउनुहोस्, एउटा गीत चाहिँ पास गर्नुपर्छ तपाईँले, निकै राम्रो छ तपाईँको प्रतिभा, तपाईँको प्रतिभाको हामी पक्कै पनि प्रशंसा गरिरहन्छौं। अहिलेलाई भने फेरि पनि रमाइलो गर्नुपर्छ, रमाइलो गर्नका लागि अर्को रमाइलो भाका तपाईँको माझमा राख्न चाहन्छु, नरिसाउ सानो कुरैमा। पक्कै पनि भूमिका गिरी दिपलप खातीको आवाजमा रहेको यो रमाइलो भाकाले स्वीकार्नु होला।

0: नरेश साउन सानो कुरैमा यो रमाइलो भाका सुन्दा सुन्दै कोही मित्र टेलिफोनमा आउनु भएको जस्तो मलाई लागेको छ। कहाँदेखि को हुनुहुन्छ? ढिला नगरिकन स्वागत गरौँ। हजुर नमस्ते। नमस्ते हजुर।
1: हजुर प्रकाश जी नमस्कार, आरामै हुनुहुन्छ?
0: एकदमै आराम छ नि। नरेश घिमिरेजी
1: हजुर
0: के छ, आराम हुनुहुन्छ?
1: एकदम सर।
0: आज घिउ निकालेर भ्याउनु भयो इन्द्रिणी फर्ममा?
1: बिहानै भइसकेको सर, अब दिउँसोको बाँकी छ।
0: दिउँसोको बाँकी छ। रमाइलो मान्छे, गोरस खाने मान्छे होइन, कति मिठो बोली छ यो गोरस खाएको मान्छेको, मिठो बोली हुन्छ अरे कि नरेशजी? हो तिलो तमा सत्रबाट आउनु भएको, कस्तो छ व्यवसाय? हाम्रो फर्म चाहिँ अहिले कतिवटा गाई भैँसी भन्नुभयो?
1: अहिले त्यही 35-36 छ।
0: 35-36 छ। दुना कतिवटा छन्?
1: दुना 13 छन् अहिले, अरू ब्याउने छन् सर।
0: यहाँ भनेपछि त निकै गोरस छ त्यो मिठोमै, एकदमै पिउने इच्छा हुँदाहुँदै पनि पस्न सकिएको छैन। नरेशजीले निकै राम्रो फर्म चलाउनु भएको छ, तिलोत्तमा छ 12 नम्बर नागपथबाट थोरै भित्रपट्टि होइन नरेशजी? कार्यक्रमलाई निकै माया गर्नुहुन्छ, अलिक धेरै धेरैमा आए पनि चाहिँ प्रत्येक हप्ताको प्रत्येक दिन अथवा बुधबार शुक्रबार आइतबार आउनुहुन्छ, माया गर्नुहुन्छ कार्यक्रमलाई। कार्यक्रमको फेसबुकमा जोडिया छैन भन्नुहुन्थ्यो, जोडिनु भयो कि गर्नुभएको नि? त्यो जोडिनु पर्यो, जसरी पनि जोडिनुहोस् है नरेशजी। नरेश घिमिरेलाई मैले फेसबुकमा जोड्न पाइनँ भने यो रेडियो लुम्बिनीमा मलाई निदै लाग्दैन कि फेरि
1: होला कि
0: हो नि? एकदमै फेसबुकमा रेडियो लुम्बिनी नेपालीमा सर्च गर्नुहोला, त्यो कार्यक्रमलाई सेयर गर्नुहोला, तपाईँका साथीभाइसम्म पुर्याउनु होला। तपाईँले फोन गर्दाखेरि तपाईँका साथीभाइले पनि प्रत्यक्ष रूपमा सुन्नुहुन्छ होइन?
1: एकदम, मैले सबैलाई भनेको नि छ यहाँ,
0: सबैलाई भन्नुहोस् है, सबैलाई भन्नुपर्छ। यो कार्यक्रम भनेको संस्कृति बचाउने कार्यक्रम हो, नयाँ प्रतिभाको खोजी गर्ने कार्यक्रम हो, हामीले लुकेका प्रतिभाको खोज्नुपर्छ, नयाँ पर्वहरूलाई चाहिँ संस्कार संस्कृति संस्कार अहिलेका बच्चाहरूलाई पनि संस्कारमा लानुपर्छ भन्ने कार्यक्रम हो। पक्कै पनि लोकधोरी भाकाहरू हामी तपाईँको माझमा राख्दै जानेछौ। नरेशजी कार्यक्रममा आउनुभएको छ आइतबार व्यवसायमा, अलि पछि पछि त केही केही ल्याउँला प्रकाशजी भन्नुहुन्थ्यो, अब आज के ल्याउनु भएको छ कुन्नी?
1: ल्याएन, अब दसैँ लागेपछि ल्याउन सर, अहिले त छैन खासै त्यस्तै,
0: त्यस्तो केही पनि छैन। मसँग भएको घिउ होइन, मही खाने भयो, आउनुहोस् पनिर चाहियो आउनुहोस् होइन? निकै रमाइलो, तपाईँ थियो जे छ त्यही माग्न त पाइयो नि,
1: पाइयो त होइन?
0: हाम्रो नरसिंहकोमा गएर मही नरसिंहकोमा गएर हामीले पानी माग्यौँ भने पनि त्यो अलिकति अप्ठ्यारो स्थिति हुन सक्छ। नरसिंहकोमा गएर मही नै माग्नु पर्यो होइन? हजुर, मही भएको ठाउँमा गएर मही खानु पर्यो, घिउ चाहिएमा पनिर चाहिएमा हाम्रो नरेशजीलाई सम्झिनु होला। यति बेला 35-36 भैँसी पनि पाल्नु भएको छ, फर्म चलाउनु भएको छ, त्यो गोठमा धेरै भैँसीले चाहिँ हाम्रो रेडियो लुम्बिनी पनि बिहान स्टार्ट भएदेखि बेलुकी बन्द हुँदासम्म त्यहाँका दिया बाछाले पनि सुन्छन् कि होइन? होइन, म निस्किँदा पनि सुन्छु, नरेशजीको फर्ममा चाहिँ निकै घनिकिएको हुन्छ, त्यही बाटो हिँडिरहेको छु। अब यो घाममा चाहिँ मही खानै पर्छ नरेशजी, एकदमै राम्रो छ, राम्रो सफलताको तपाईँको फर्म, अझै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। पक्कै पनि हाम्रो चाहिँ सुरेन्द्र बानियाले चाहिँ युके बस्ने माया भन्ने गीत रोज्नु भएको छ, कसैलाई सम्झना समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ नरेशजी। अनि केही कुरा अथवा यो दशैं पर्वलाई चाहिँ मनाउँदा राम्ररी कसरी मनाउँदा ठिक हुन्छ त्यो कुरा पनि भन्न सक्नुहुन्छ?
1: चाडपर्व भन्ने कुरा सबै चिज उस्तै हो, अब आफ्नो हिसाबले जति सकिन्छ त्यही हिसाबले ऋण धन नगरिकन जति गर्न सकिन्छ त्यही आफ्नो हिसाबले मनाउँछ, त्यही खास खुसी हो।
0: एकदमै राम्रो भन्यो। अनि कसैलाई कसैलाई समर्पण गर्न चाहनुहुन्छ?
1: सर्वप्रथम हजुर लगायत प्रविधि बहिनी क्यामेरा पर्सन हाम्रो प्रशान्त भाइलाई, साथै प्रकाश पाण्डे, बिन्दु भट्टराई, समग्र लुम्बिनी परिवार, अनि मलाई नरेश घिमिरे भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई, एफएम सुन्ने जतिलाई,
0: सम्पूर्णलाई नरेश घिमिरे इन्द्रिणी फर्म भनेर चिन्ने नचिन्ने सबैका लागि सुनाउन चाहन्छु भन्नुभएको छ। बुधबार फेरि
1: एउटा गीत चाहिँ मैले लिएको छु, मिल्टन बजाइदिनु होला।
0: भन्नु त कुन गीत?
1: पुष्कर शर्माको म मरेको खबर पायो भन्ने छ नि,
0: म मरेको खबर पायौ भने
1: आइदिनु है साथी,
0: म मरेको खबर पायौ भने आइदिनु है साथी, ठिक छ? प्राविधिक मित्रले त्यसलाई तयारी गर्नुहुन्छ। हुन्छ, बुधबार फेरि तपाईँसँग रमाइला गफ गफ हुनेछ, त्यतिका लागि बिदा गर्छु। नमस्ते।
1: हजुर नमस्ते।
0: इन्द्रिणी फर्मबाट नरेश घिमिरे आउनु भएको थियो, निकै रमाइलो मान्छे। हामीलाई सुरेन्द्र बानियाले गुड आफ्टरनुन हजुर, म पनि हेर्दै र सुन्दैछु। नेपालगंज बाँके हाल भरतपुर चितवनको मिलन चौकदेखि
2: सबै मित्रमा मिठो सम्झना छ। साथै मलाई लोकसंग योके बस्ने माया भन्ने बज्ने बधाई दिनुहोला, म आभारी हुन्थे, बधाई दिनुभयो भने म आभारी हुने थिएँ भन्नुभएको छ। पक्कै पनि तपाईँलाई यो भाग हामी केहीसम्म प्रसारण गर्नेछौँ। यति बेला कोही मित्र टेलिफोनमा फेरि आउनुभएको जस्तो प्राविधिक मित्रले संकेत गर्नुभएको छ, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरीकिन स्वागत गरौँ। हजुर नमस्ते।
3: नमस्कार प्रकाश सर।
2: ढालानन्द चालिसेजी।
3: हजुर,
2: हाम्रो गुइठेको निकै होइन
3: एउटा कलाकार
2: गुइठेको पात्र हुनुहुन्छ तपाईँ,
3: पात्र
2: हुनुहुन्छ गुइठे, फेसबुकमा निकै चर्चामा छ अहिले।
3: धन्यवाद,
2: हामी पनि लाइक सेयर गरिरहेका छौँ, तपाईँहरूको प्रतिभाको सम्मान छ। पक्कै पनि ढालानन्द चालिसे आइतबारी अब साईलाई रमाइलो गराउन आउनु भएको छ। पक्कै पनि ढालानन्द चालिसेजीले रेडियो लुम्बिनीलाई निकै माया गर्नुहुन्छ, हामीले पनि माया गर्छौँ।
3: अनि सर आज नि
2: हजुर
3: भ्याउरे एउटा कविता लिएर आएँ मैले है।
2: हजुर,
3: यति लामो हुन्छ होला त्यसले गर्दा अरू कुरा नगरेर मैले त्यो कविता चाहिँ नि पढ्ने अनुमति मागेँ है त।
2: एकदमै एकदमै सुरु गर्नुहोस्
3: जन्मे ठाउँको याद है,
2: गुलमित्रको याद आयो,
3: हुर्केर पहाडमा हुर्केर आएको मान्छेहरूको यो अहिलेकोलाई त त्यो चाहिँ सान्दर्भिक नहुन सक्छ, तर मेरो उमेरका अथवा मभन्दा अलि जेठा अलिकति कान्छौ कसैलाई चाहिँ नि यो मेल खान्छ कि जस्तो लागेको छ, हेरौँ है त। ल यसरी सुरु हुन्छ है सर।
2: हुन्छ हुन्छ, सुरु गर्नुहोस्।
3: लगाई हुँदा कोदो र धानको झार गोड्ने बेलामा झन्किन्थ्यो त्यही डम्फु र मादल काम्छ कि मेलामा, खनेर बाटो भित्रिन्थ्यो दसैँ तिङ्राकी ठाउँ ठाउँमा, सम्झिँदा अहिले दौडी जाउँ लाग्छ जन्मेको त्यो ठाउँमा, तिहारमा भैलो मारुनी घाटो दसैँमा सराई तिजको नाच लाखेर जात्रा हेरिन्थ्यो रमाई, मार्सेदान झुल्दा पहेँलको र धानको बोटमा दसैँमा बस्थे साँझ र बिहान नगरा कोटमा। अस्ति पनि भनेको थिएँ मैले यो चाहिँ नगरा बस्थे कोटमा भनेर है।
2: हजुर,
3: बिहानको बाटो हिँडेमा पनि सबैले चिन्दथे, घर्नेर पुग्दा साइनो लगाई बोलेर हिँड्दथे, आतिथ्य माया पाउनलाई जन्मे ठाउँ चाहिन्छ, जे मिल्थ्यो त्यही छोडेर आइयो कहाँ खोजी पाइन्छ।
2: हजुर,
3: ओह्राली झर्दै उकाली चढ्दै खेतर बारीका पसिना पुस्त्यौं बिसाई रोको मकैका भारीका, अमृत जस्तो मुलोको पानी छोडियो हिँडेर, पियास लाग्दा बोतलको पानी खानु छ किनेर, थाँक्राले धान्न नसकी काँक्रा खस्ते जाल छिनेर, के गर्ने अहिले तिर्सना मेट्न खान्छौ यहाँ किनेर, साउन भदौ जुकाले टोक्थे गाईवस्तु बनामा, कुहिरो भित्रै हराउँथे अझै याद आउँछ मनमा, हल्लु र काफल चिउरी भुटुक चौतारी ऐँसेलु, चोरिन्थ्यो काँक्रा बेलौती आरू दिन हुँदा बैँसालु, साँझ भई जम्मा स्याहार्दा मकै रमाइलो गरेर, नपुग्दा तेल उज्यालो दिन्थ्यो दियालो बलेर, कोन्टाको पानी पातले उभाई तिर्खालाई मेट्दामा, आधा भोक त्यसै हटेर जान्थ्यो चौतारी भेट्दामा, रमाइला थिए बितेका दिन सम्झना अहिले, जीवित्नु बिते बालापन फिर्ता हुँदैन कहिले, जीवित्नु बिते बालापन फिर्ता हुँदैन कहिले। अलिक लामो भयो है सर।
2: होइन, ठिकै छ।
3: हजुर,
2: जीवितनी बिते बालापन कहिले आउँदैन फर्केर, होइन
3: हजुर, जीवितनी बिते बालापन फिर्ता हुँदैन कहिले।
2: बालापन पक्कै पनि सम्झने मात्रै हो, जे गरियो जसरी पर्व मनाइए होइन, जसरी दशैं तिहारहरू आउने गर्थे त्यसरी नै यो ठाउँमा चाहिँ सम्भवै हुँदो रहेनछ होइन, त्यो चाहिँ त्यसरी नै पर्व मनाउन चाहिँ अलिकति सकिँदो रहेछ, ठाउँ अनुसारको पर्व पनि हुँदो रहेछ। ढालनन्दजी, तपाईँले जे भन्न खोज्नुभयो कवितामा, सानो उमेरका ती चाहिँ बालापनलाई चाहिँ झल्काउनु खोज्नुभयो, आफ्नो ठाउँलाई सम्झनु भयो होइन। अब आफ्नो ठाउँ सम्झिँदा अहिले पनि तपाईँ सपनीमा धेरै जसो, अहिले तपाईँ जुन यहाँ बस्नु भएको छ यहाँभन्दा बढी तपाईँको जन्मथलोमै पुग्नुहुन्छ होला होइन। धेरै मान्छे सपनीमा गाउँमै पुग्छ, जहाँ जन्म्यो जुन माटोमा जन्म्यो जहाँ हुर्क्यौं त्यसैलाई चाहिँ सम्झना आउँछ। पक्कै पनि निकै राम्रो कविता प्रस्तुत गर्नुभएको छ ढालानन्दजी। पक्कै पनि युके बस्ने माया भनेर हाम्रो सुरेन्द्र बानियाले एउटा भाका रोज्नु भएको छ, त्यो कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ। गुइठे परिवारलाई होइन, कसैले हेर्नु भएको छैन भने पनि फेसबुकमा चाहिँ हेर्नु होला, हाम्रो ढालानन्द चालिसेजीको फेसबुकमा पनि छ, यो आग्रह गर्दै फेरि पनि बुधबार आउनु होला त्यति जेललाई।
3: हुन्छ,
2: नमस्ते। ढालानन्द चालिसी आउनु भएको थियो। पर्वमा विशेष गरेर हामी पहाड़बाट तराईमा, तराईबाट अथवा पहाड़बाट शहरमा जुनसुकै ठाउँमा गयौं, त्यो ठाउँमा गएर अहिले चाहिँ यति बेला गाउँघरको याद आएको कुरा, बालापनको याद आएको कुरा गर्नु भएको छ ढालानन्द चालिसीले। यो कविताले विशेष गरेर विदेशमा बस्ने जति पनि रोजगारका लागि फ्यामिली छोडेर जानुभएको छ, यसले मन छोएको छ। पक्कै पनि आफ्नो गाउँठाउँलाई चाहेर पनि बिर्सिए जस्तो गरेर बस्नु परेको छ सबैका लागि। पक्कै पनि राम्रो कविता पस्केर जानुभएको छ। हाम्रो ढालानन्द चालिसीजीलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, निकै रमाइलो बोल्नु भएको छ। त्यसै गरेर सिम्पल सरिनाले पनि हामीलाई हेलो हेलो हाई नमस्ते के छ खबर, मोरङ खानीपानी खानीपोखरीबाट सिम्पल सरिना गुरूङ, अपकमिङ संघ डियर फ्रेण्ड बुद्ध बेगा नाबी तामाङ, दाई वीरेन्द्र शरण आले मगर, बेस्ट सुदीप बान्तोवा राई, घले मगर राई, पीके राई, संगीत सुब्बा, त्यसै गरेर सूरज राई तुम्छा, अनि पूर्वेली आकाश राई, राज बिरही काइला, त्यसै गरेर मातृका बस्नेत तीर्थ राई, हरपल रोशनी कुमारी युवाङहाङ, त्यसै गरेर ललिता शुक्र राज, त्यसै गरेर रसाइली डिलु, याम्फू राई, सुनिता कमिङ राई, त्यसै चामलिङ राई, त्यसै गरेर दुर्गा खतिवडा, मीडिया प्रेमी राई अनिसा, त्यसै गरेर अन्जान तुङलुङ, टुका टेकु छेत्री, त्यसै गरेर शंख समीर लिम्बु, डिलु सानु, याम्फु भावना, चामलिङ रोमन, मुक्तान तामाङ, त्यसै गरेर भूमिका राई, वरूण चालिसे राई, त्यसै गरेर विनोद बरुवाल, कमला मुखिया, गीता लिम्बु, गीता राई लगायत नाम छुटेका सम्पूर्णका लागि भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ। म पक्कै पनि सिम्पल सरिनका लागि पनि हार्दिक आभार व्यक्त गर्दै फेरि युके बस्ने मायाले तपाईँलाई रमाइलो गराउन चाहन्छु, स्वीकार्नु होला।

0: युके बस्नी माया हाम्रो माया नहोस् रामछाया यो रमाइलो भाका तपाईँका माझमा राखेर फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। कार्यक्रमको आइतबारी बसाईमा यति बेला प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला तपाईँसँगै छौं। तपाईँ हामीसँगै हुनुहुन्छ। उकाली ओह्राली भन्ज्याङ चौतारीमा गुन्जिनी ती नेपाली मौलिकपन पुगेका भाकाहरू तपाईँको माझमा राख्दै आएका छौं। तपाईँका रोजाईका भाकाहरू तपाईँका माझमा हामी पस्केका छौं। कार्यक्रम जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन कमेन्ट पनि गर्दै जानुहोला। धर्मराज ढकालले हामीलाई नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई विष्णु माझी र ख्याम सेन्चुरीको परदेशले किनो बोलको गीत बजाइदिनुहोस्। आज जन्मदिन मनाउने बहिनी अमृता ढकाल अनु र काठमाण्डुकी साथी सुरक्षा भट्टराईलाई जन्मदिनको शुभकामना, सबैमा शुभ दिनको कामनासँगै मिठो सम्झना भनेर विदा हुनु भएको छ। धर्मराजी तपाईँ पनि आरामै हुनुहोला, पक्कै पनि दुबईमा कार्यक्रम सुनिरहनु भएको छ, सबै साथीलाई कार्यक्रम शेयर गरिदिनु भएको छ, हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरेर पितम्बर पाठकले पनि कला र गलाको दोमान बेस्ट विशेष प्रकाशजी एण्ड रेडियो लुम्बिनी भनेर हामीलाई कमेन्ट गर्नुभएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर 9 ज्ञानोदय टोल अथवा अंकल किराना चोक नजिकै भन्नुभएको छ। पितम्बरजी तपाईँलाई पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो प्रशंसा गर्नुभएकोमा पक्कै पनि कार्यक्रमलाई शेयर गरिदिनुहोला, सबैको माझमा पुर्याइदिनुहोला, यो आग्रह तपाईँको बीचमा म राख्न चाहन्छु। कार्यक्रम सुसिरी कस्तो लाग्छ, विशेष गरेर दशैं पर्व तिहार पर्व भित्रिएको छ, त्यसलाई हामीले कसरी पठाउने त, त्यसलाई कसरी मनाउने, देशको अहिले परिस्थिति अथवा देशको स्थिति अब देशले भोग्नु परेका विभिन्न घटनाहरू छन्, त्यो क्रमलाई लिएर पनि हाम्रो त्यति खासै रमाइलो पर्व नहुन सक्छ। त्यसैले पनि जे छ त्यसैमा रमाउनुहोला, जे छ त्यही लगाउनुहोला, जे छ त्यही खानुहोला, अर्काको देखावटी चाहिँ नगर्नुहोला, यो पनि आग्रह गर्न चाहन्छु। यो मेसेज पढ्दा पढ्दै धर्मराजजीले पठाउनु भएको मेसेज, हाम्रो पितम्बरजीले पठाउनु भएको मेसेज पढ्दा पढ्दै कोही मित्र टेलिफोनमा आउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन कार्यक्रमलाई स्वागत गरिहालौं। हजुर नमस्ते। नमस्ते हजुर।
1: नमस्कार हजुर। नमस्कार
0: सुरजजी।
1: हजुर हजुर।
0: आराम हुनुहुन्छ?
1: आरामै छु।
0: आज शीतल पनि छ कि बाहिर? होइन
1: हजुर, शीतलै छ।
0: होइन घर लिप्ने कमेरो लिन गएर आउनु भयो कि आउनु भएको छैन?
1: हजुर, म भर्खरै कमेरो लिन गएँ। अति टाढा जान पर्ने बाटो पनि चिफ्लो है,
0: बाटो चिफ्लो पानी आउला जस्तो, होइन?
1: हजुर, कमेरो भर्खरै लिएर राखेर यसो भित्र पसेर सुनेको रेडियो कार्यक्रममा रहेछ, त्यही भएर
0: कमेरो माटो लिन जानुभयो। अब रातो माटो लिन जानुपर्ने होइन, बोरा बोकेर जानुभयो?
1: हजुर, बोरा बोकेर नाम्लोले।
0: नाम्लोले बोकेर ल्याउनु भएको छ?
1: हजुर।
0: अब कुचाले छाप छ्याप्ने होइन?
1: हजुर हजुर।
0: यो रमाइलो पर्व भित्रिँदै छ, सँगै साथीभाइसँगै पढेका इष्टमित्र भेटुनी, यो विजय दशमी, वास्तवमा विजय दशमीले धेरैलाई भेट गराउँछ होइन सुरजजी? भेटुनी अहिले यति बेला चाहिँ यो विजय दशमीमा तपाईँसँग आठ क्लासमा पढ्ने साथीहरू भेटाउनु भयो भने सबैलाई चिन्नुहुन्छ?
1: लगभग चिनिन्छ,
0: धेरै चाहिँ चिनिँदो रहेछ। म पनि म पाँच क्लास छ क्लास पढेका साथीहरू भेटाउनु भयो अस्ति बुटोलमा, होइन? तर चाहिँ एकदमै चिन्न गाह्रो भयो। तर यस्ता पर्वले के गर्छ, दैनिक वर्ष वार्षिक दशैंमा चाहिँ सबै गाउँघरमा आइदिनु भयो भने सबैसँग भेटघाट हुन्छ, त्यसले चाहिँ फेस फेरिँदै जान्छ, बुढो हुँदै गइन्छ, होइन? र पनि चिन्ने चाहिँ मौका मिल्छ। विजय दशैंमा अहिलेको दशमी चाहिँ विशेष गरेर साथीभाइसँग भेटघाट हुँदा कस्ता गफ गरेर बिताउनु होला तपाईँले?
1: अब साथीहरूसँग त उही हो, अब जमानाको स्कुल पढाउँदादेखिका कुराहरू, अब हामी चाहिँ गौतम बुद्ध माध्यमिक उच्च माध्यमिक केवलानी पढियो है।
0: ए, गौतम बुद्धमा पढ्नुभयो तपाईँले?
1: हजुर, हामी केरा फर्म थियो, त्यहाँ ठुलो केरा फर्म थियो, अब चाहिँ हामी त्यहाँ गएर केरा फर्ममा चाहिँ दिनभरि चाहिँ अब चाहिँ त्यो हाफ इन्टरबलमा चाहिँ बस्ने, त्यसपछि केराहरू लुकाएर चाहिँ पाकेको केराहरू पकाएर खाने त्यस्तो गरिन्थ्यो, अब त्यस्तै गफहरू
0: त्यो केवलानीबाट तपाईँको 17 नम्बर जाँदाखेरि त्यो बाटोमा विधेयक गर्दै गएका कुराहरू होइन?
1: हो नि, उहाँबाट हामी हिँड्दै यहाँबाट उहाँ पढ्न जान्थ्यौँ।

0: कसैका बोडी टिप्नुभयो, कसैका काँक्रा टिप्नुभयो, कसैका बेलौती होइन,
1: एकदमै
0: त्यस्ता कुराहरू चाहिँ समग्र रूपमा चाहिँ साथीभाइ भेट हुँदाखेरि यस्तो गरिन्थ्यो होइन, यसरी लाइन्थ्यो, चेत्तिएका कोट्टोहरू लाइन्थ्यो, बोराको झोला बोकिन्थ्यो, आधा कापी हुन्थ्यो होइन, यस्ता कुराहरूले चाहिँ अहिलेको पर्व चाहिँ हाम्रो विशेष गरेर भेटघाटमा यसरी मनाउनुहुन्छ। बुधबारी बसाईमा हुनुहुन्छ, दशैं भित्रेको छ, तिहार भित्रेको छ, साथीभाइहरू लाउरेहरू विदेशबाट घर भित्रिने क्रम जारी छ होइन, रमाइलो पर्व खासै नभए पनि अब पर्वलाई चाहिँ विधिगत रूपमा सम्पन्न गर्नुपर्नेछ, पक्कै पनि सबैले त्यसैलाई तयारी गरिरहनु भएको होला। सुरजजी तिलोत्तमा सत्रबाट रमाइलो गर्ने मान्छे आउनु भएको छ, आज बुधबारी बसाईलाई, आज आइतबारी बसाईलाई चाहिँ तपाईँले के दिन चाहनुहुन्छ?
1: यस्तो छ, हेलो हेलो
0: हजुर,
1: यस्तो छ कि अब हामीले यो हाम्रो अब चाहिँ आइतबार अनि बुधबार होइन अनि शुक्रबार तीनटा कार्यक्रम चलाउँछौँ नि होइन
0: हजुर,
1: यो तीनटा कार्यक्रममा चाहिँ एउटा मेरो आग्रह हो, एउटा कार्यक्रममा चाहिँ रिमिक्स गीत कुनै पनि अब गाउन मिल्ने खालको कार्यक्रम गराउनु पर्यो, तीनटैमा लोकगीत भन्दा पनि एउटामा आधुनिक गीतहरू अब हो त्यस्तो खालको चाहिँ अब मिक्स
0: त्यसलाई फेरि तीन दिनभन्दा बाहिर एक दिन थपाउँला नि त सुरजजी,
1: होइन त्यो तीनटा कार्यक्रममा चलाउँदाखेरि त्यस्तो कार्यक्रम गरायो भने होइन मेरो सोचाइ के
0: एकदमै राम्रो एकदमै राम्रो
1: गीत गाउन जानेका हुनु नि त,
0: यस्तो सुझाव दिने मान्छे चाहिएको थियो कि हामीलाई, हामीलाई सुरजजीले सयमा 100% सबै कुराबाट सुझाव दिनुभएको छ, धन्यवाद छ, पक्कै पनि यो कार्यक्रम पनि तपाईँको माझमा पक्कै पनि ल्याउनेछौ।
1: सबैले लोकगीत गाउन जान्दैन, मैले जान्दिनँ, म त्यसै गुनगुनाउने मात्रै हो
0: कि तपाईँले जान्नुहुन्न भन्न मिल्दैन, तपाईँले गुनगुनाउनुहुन्छ तर आधुनिक पनि गाइदिनु पाए अझै राम्रो हुन्थ्यो भन्ने तपाईँको सोच हो, राम्रो छ
1: होइन, आधुनिक गीत एकदमै धेरै जस्तो सेन्टिमेन्टल आधुनिक गीतहरू सुन्ने श्रोताहरू पनि अधिक हुनुहुन्छ कि एकदमै
0: एकदमै एकदमै आधुनिक गीत पनि हाम्रै गीत हो होइन,
1: आधुनिक
0: रिमिक्स अथवा आधुनिक चाहिँ यो जुन तपाईँले भन्नुभएको छ त्यो कार्यक्रमलाई छुट्टी हामी थपाउँला सुरजजी, आज पक्कै पनि सुरजजी आइसक्नु भएको छ भनेपछि तिलोत्तमा सत्रबाट तिलोत्तमा नगरपालिकाबाटै भन्नुपर्छ, हाम्रो ढालानन्द चालिसीजीले कविता भन्नुहुन्छ, हाम्रो सुरजजीले तिलोत्तमाको अलिकति इज्जत राख्नु भएको छ, प्रतिभा सुनाउनुहुन्छ होइन, तिलोत्तमामा साँच्चीकै गीत गाउन जान्ने मान्छे सुरजजी मात्रै हुन्छ जस्तो मलाई लाग्छ, कोही हुनुहुन्छ भने पक्कै पनि आउनुहुन्थ्यो होला,
1: हजुर हुनुहुन्छ होला, अब हुन त है अब आउने नआउने त उहाँहरूको कुरा हो होइन,
0: हजुर हजुर
1: हजुर हजुर हुन्छ, म थोरै एउटा लोकगीतै राख्छु है, हुन त म आधुनिक गीत गाउने मान्छे हो एकदमै होइन,
0: एकदमै एकदमै लोकगीत गाउनु एउटा
1: हजुर शास्त्रीय संगीत विधा सिकेको मान्छे हो होइन,
0: हजुर
1: हामी यो शास्त्रीय संगीत सिकेको मान्छेहरूले अब चाहिँ यो भैरवी रागबाट गाउँछौँ हामीले प्रायः जस्तो, यो रागहरू आधुनिक गीतहरूमा मिक्स हुन्छ, त्यही लोकगीत त्यति मलाई आउन्न, नआए पनि म हल्का गुनगुनाउँछु है,
0: यस्तै सुशैलीमा गुनगुनाउँदा गुनगुनाउँदै पोख्त हुनुहुन्छ क्या तपाईँ, गुनगुनाउनुहोस्
1: हजुर हजुर
0: हुन्छ सुरु गर्नुहोस्
1: हजुर।

0: फोन यति नै हजुर.
1: रामदीपुला तारानी बित्तिकै मारे बाँचे भेटा मारे त यतिकै होइन. यो दुई दिनको जिन्दगी हो सुरजी. तपाईँले जुन भाका पस्कनु भएको छ, जतिले आवाज सुन्नु भएको छ हाम्रो सुरजीको, त्यो छोडेर जानुहुन्छ. अरू सबै हामी चाहिँ लिएर जाने हो कि. हाम्रो शरीर पनि रहँदैन, हामी तपाईँको बोली पनि रहँदैन. सुरजीले रेडियो लुम्बिनीमा अथवा नेपालभरिबाट सुरजीको नाम आउँछ नि त, धेरै साथीहरू सम्झनुहुन्छ. यही छोडेर जाने हो सुरजी. निकै पनि राम्रो यो भाका पस्कनु भएको छ. हाम्रो चाहिँ नरेश घिमिरेले हाम्रो पुष्कल शर्माको गीत रोज्नु भएको थियो. त्यो गीत चाहिँ कसैलाई सुनाउन चाहनुहुन्छ भने सुनाउनुहुन्छ.
0: हजुर, म गीत सुनाउन भन्दा पनि म एउटा गीत रोज्छु होइन, अब मैले पछि बजाउन मिल्यो भने बजाइदिनुहोस् है.
1: हजुर,
0: म यो के अरे फेरि आयो दसैँ र तिहार घर सम्झेर फर्क तिहार रोयो घाम बेसी भन्ने यो गीत सुनाइदिनुलाई है. कस्तो
1: एकदमै एकदमै सुनाउँछौँ. त्यो केही समयमा तपाईँलाई प्रसारण गरौँला. अहिलेलाई पुष्कल शर्माको गीत कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने.
0: हजुर हजुर, साथीहरू अब तपाईँ रेडियो लुम्बिनी सम्पूर्ण परिवार हजुर लगायत हाम्रो प्राविधिक मित्र सम्पूर्णलाई चाहिँ आजको दिन सुखमय रहोस् भन्न चाहन्छु. साथीहरू भन्नुपर्दा हाम्रो पोखरातिर सेङ्गातिर छन् नारायण नरेन्द्र रिमाल दाई हुनुहुन्छ, दाईलाई पनि धेरै धेरै सम्झना. त्यसपछि चाहिँ हाम्रो यता नलपरासीतिर हुनुहुन्छ बुड्डु बनिया अनि साजन भाइ, त्यसपछि गएर चाहिँ हाम्रो सम्झना राई बहिनी, त्यसपछि गएर सीता बहिनी, अनि त्यसपछि गएर हाम्रो मिनबहादुर दाई अस्ति फोन गर्नुभएको थियो, अनि टेकु छेत्री दाईलाई पनि धेरै धेरै सम्झना छ भन्दै बिदा हुन्छ है त. नमस्कार.
1: नमस्ते. सुरज भण्डारी तिलोत्तम सत्रबाट आउनु भएको छ, धेरै गीत रोज्नु भएको छ. यति बेला भने पुष्कल शर्माको यो रमाइलो भाकाबाट तपाईँलाई रमाइलो गराउन चाहन्छौ. नरेश घिमिरेले रोज्नु भएको छ, निकै रमाइलो भाका छ पक्कै पनि. कोही मित्र यो गीत लगाउनु भन्दा पहिले अथवा पस्कनु भन्दा पहिले कोही कसैको फोन उठाउँछु मैले. मित्र कहाँदेखि को हुनुहुन्छ होइन, कार्यक्रम सुशीललाई सम्झेर आउनु भएको छ, पक्कै पनि स्वागत गर्न चाहन्छु. कहाँदेखि को हुनुहुन्छ? हजुर नमस्ते.
2: नमस्कार. नमस्कार.
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म तिलोत्तम सात भलवारीदेखि. विष्णु डम्बरपाल राणा.
1: डम्बरपाल राणा
2: हजुर.
1: आराम हुनुहुन्छ? कता हराउनु भयो तपाईँ? त एकचोटि त आइरहनु भएको थियो. सुशेली सुनिरहनुहुन्छ नआए पनि होइन. डम्बरपाल राणा निकै सुरिलो स्वर्की नानी हुनुहुन्छ, मलाई याद आइहाल्छ तपाईँको नाम. मैले कार्यक्रम शुरू गर्ने बित्तिकै सम्झिराख्छु कता जानुभयो. धेरैले फोन गर्नुहुन्छ, फोन गरेर फेरि धेरै समय भयो भने कता जानुभयो होला भनेर हाम्रो मनले खोजिरहन्छ कि डम्बरपाल राणाजी. आराम हुनुहुन्छ? तिलोत्तम सातको नयाँ खबर बताउनुहोस्, दसैँ तिहार कसरी तयारी गर्दै हुनुहुन्छ? कमेरो माटो रातो माटो ल्याउनु भयो?
2: हाम्रो त दुःख
1: ए अहिले दुःखमा हुनुहुन्छ, ठिक छ. अहिले चाहिँ मनाउनु हुँदैन दसैँ? अनि आइतबारी अब साईमा आउनु भएको छ कार्यक्रम सुशेलीमा. तिलोत्तमाबाट धेरै माया गर्ने हाम्रो डम्बरपाल राणाजी अनि हाम्रो सुरज भण्डारी ढालन्द चालिसीजी अझै धेरै आउनु पर्यो कि तिलोत्तमाबाट. यो कार्यक्रम सुशेलीमा केही कमजोरी छन् भने हामीलाई बताउनु पर्यो होइन, त्यो कमजोरी हामी सच्याउँदै जान्छौं. कला संस्कृति तपाईँका बच्चाहरूले धेरै राम्रो प्रतिभा छ भने यतातिर पनि लगाउनु पर्यो. पढ़ाई मात्रै सबै कुरा होइन, प्रतिभा पनि ठूलो कुरा हो. त्यसरी यो कार्यक्रम सुशेलीले नयाँ प्रतिभाको खोजी गरिरहेको छ, नयाँ कलाकार उत्पादन गर्नु पर्यो भनेर लागिरहेको छ. कसैसँग पैसा नभएर गला कलाहरू लुकाउनु भएको छ भने हामी लोकदोरी गीत प्रतिष्ठान नेपालसँग सहकार्य गर्छौं भनेका छौं होइन. त्यस्ता कोही बालिकाहरू छन् भने पनि डम्बरपाला राणाजी तपाईँले त्यो हामीलाई खोजेर एकदमै दिनुहोला है. हुन्छ, आज के ल्याउनु भएको छ कसरी? हुन्छ, एकदमै सुनाउनुहोस्.
2: त्यही गीत सुनाउँछु हजुर, बिना के दसैँ तिहार भन्ने गीत सुनाउँछ है त.
1: हुन्छ हुन्छ, सुरु गर्नुहोस्.
2: दसैँ आएको भएर

भई गो फर्किआउनु आइ के यारा हजुर बिना के दासै

0: थ्याङ्क यू, धेरै धेरै धन्यवाद।
1: आहा, निकै राम्रो मौरी बसो फूलको रसैमा भइगो फर्की आउनु भई प्यारा। हजुर बिना के दसैँ तिहार होइन?
0: तपाईँकै
1: गीत हो?
0: हजुर, लक्ष्मी परिवार युट्युब च्यानलमा छ, मिल्छ भने बजाइदिनु होला।
1: तपाईँकै गीत हो पक्कै पनि। तिलोत्तमा साथमा सुर्की धनी प्रतिभाकी खानी डम्बरपला राणा हुनुहुन्छ। अफलाइनमा मलाई नम्बर टिपाउनु होला, तपाईँसँग थोरै अन्तर्वार्ता रेडियो लुम्बिनी लिनेछ, त्यो कुरा पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। अनि हामीले अहिले त्यति बेला नरेश घिमिरेले रोज्नु भएको पुष्कल शर्माको गीत बजाउँछौ, त्यो कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ, अनि तपाईँको फोन नम्बर अफलाइनमा टिपाइदिनु होला है।
0: हुन्छ हजुर, लगायत सम्पूर्ण रेडियो लुम्बिनी सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूप्रति सुनाउन चाहन्छु र म पनि सुन्न चाहन्छु।
1: एकदमै एकदमै डम्बरपाला राणा भनेर चिन्ने नचिन्ने यो गीत सबैले सुन्नु होला पनि भन्नुभएको छ। तपाईँको गीत हामी बजाउनेछौ पक्कै पनि, अनि तपाईसँग पनि हामीले एउटा अन्तर्वार्ता पनि गर्नेछौ यो दशैंको पेरिफेरीमा पक्कै पनि। यो कार्यक्रममा केही सुझाव सल्लाहहरू दिनुपर्ने छ भने दिनु होला, अथवा फेसबुकमा जोडिनु भएको छैन भने जोडिनु होला होइन? तपाईँको गीतसँगै तपाईसँग हामी जोडिन चाहन्छौ डम्बरपालाजी। अहिले भने फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, यो आइतबार साईबाट विदा गर्छु। नमस्ते। गायिका डम्बरपाला राणा आउनुभएको थियो, साँच्चीकै मौरी बस्यो फूलको रसैमा, भैगो फर्की आउनु भई प्यारा, हजुर बिना के दशैं तिहार भन्ने गीत चाहिँ उहाँले निकाल्नु भएको छ। यो गीत समयले पुग्यो भने हामी बजाउनेछौ, छैन भने फेरि पनि कार्यक्रमहरूमा बजाउँदै जानेछौ। पक्कै पनि प्रशान्तजी यो नम्बर टिपेर राख्नु होला उहाँको। फेरि पनि तपाईँलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। कृष्ण पाण्डेले हामीलाई एउटा मेसेज लेख्नु भएको छ, पठाउनु भएको छ। कृष्ण पाण्डे निकै माया गर्नुहुन्छ। समग्रमा नमस्कार हजुर, दशैं तिहारको छुट्टी मकै भुट्टी भन्दै पाले दाईको अन्तिम घण्टीसँगै कट्टु तान्दै दौड़ेको त्यो छेड, साथीभाइहरूलाई यो पाली त आशिकी स्टाइलको पाइन्ट, लिजी बिजीको सर्ट, बटौलीको फेसनको टेलरका सिलाउन जाने, बटौलीको फेसन टिक्का टेलरमा सिलाउन जाने हो भन्दै हान्दै गरेको यो गफ गफ पक्कै पनि दशैंमा जम्मा भएको पैसाले पानासोनिक वाकम्यान क्यू एण्ड क्यू को चारपाटे घड़ी किन्छु होला भन्दै साथीहरूसँग गरेका ती कुरा अहिले आएर हाँसो लाग्छ मलाई। यता आमालाई कामको चटारो कमेरे माटो रातो माटो बिर्गा पहिरो चोर्न जाने, बिर्गाको पहिरो चोरमा जाने तयारी, चिनी चियापत्ती दशैंका लागि किन्नु छ भन्दै मटुस मटुस भित्र लुकाई राखेको पैसा झिक्दै गरेको त्यो छेड, डबल नेटको पाइन्ट र जीन्स पाइन्ट किनिदिन्छु भनी फकाई सामान बोक्न मलाई आमाले तानसेन लगेको त्यो छेड, कति धेरै मिठो कुरा लेख्नु भएको छ। उता लाउरे दाई पारीबाट भारत बैंकिङ कसी नेशनलको टेप रेकर्ड घनकाउँदै बुटोल आउँदै गुल्मी स्याङ्जा र अर्ख काँची दशैंलाई घर जाँदै गरेको त्यो रमाइलो पल, माथि तल भरि भराउ गाडीमा सिट अझै खाली छ आउनुस आउनुस भन्दै चिच्याउँदै गरेको कन्ट्रक्टर दाजुको त्यो आवाज, कति रमाइलो। बिहान बिहानी पख हल्का तुसारो, काली गण्डकीको चिसो हावा, झरलिङ्गीको चिसो पानी, त्यो बास्ना प्राकृतिकको प्रकृतिमा पनि दशैं आयो भन्दै फैलिएको त्यो सुगन्ध, लौजाको बबियो चोरेर बनाएको पिपल डाँडा चौपारीको पिङ, कति रमाइलो लेख्नु भएको छ। बनाउनेदेखि आलमदेवी दर्शन गरेर ओह्रालो वरिका काँक्रा चोरेर गुल्ट्याउने बाल्य बुद्धिको सिकाएका सबै कामहरू गरिन्थ्यो गर्वका साथ। जनताले दुर्गाका पाण्डाल दुर्गा अमृत बढी घन्किन्थे नभनी दिनरात। उता बा दशैं पेस्की थाप्न अफिस जाँदै गरेको अवस्था, यता म भने नेपाल राष्ट्र बैंक 1, 2, 5, 20, 50 र 100 का नोट लिन लाइन लागेको त्यो छेड, गाउँमा खसीको मासु खानुभन्दा मलतो र भुटुकको पात माथिका भटुक राखी खान पल्केको मेरो त्यो अवस्था, साँच्चीकै दशैं त हाम्रो पालाको पो रमाइलो थियो त आजको फेसबुककै टिकटकै दशैं भन्दा नि जय होस् सबैमा परिपूर्ण। कोही मित्र आउनु भएको छ टेलिफोनमा, पक्कै पनि होलमा बसिरहनु भएको छ कृष्णजी। कृष्णजीको मेसेज पछि फेरि उहाँलाई ढिला नगरी स्वागत गरौं। हजुर नमस्ते। नमस्ते हजुर। हेलो। नमस्ते हजुर। आहा कोही मित्र होलमा बसिरहनु भएको थियो, टेलिफोन काटेको छ। कृष्ण पाण्डेले निकै राम्रो र लामो मेसेज लेख्नु भएको थियो। पक्कै पनि त्यो झारल्याङदीको पानी गाईको मुखबाट निकालेको जुन धारो बनाइएको थियो त्यो पानीमा चाहिँ मैले पनि पानी खाएको छु। कृष्णजी मिर्गाको मान्छे यति बेला भने दुई नम्बरबाट हामीलाई मेसेज पठाउनु भएको छ, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। माया गैरीले हामीलाई हेरिरहनु भएको छ, नारायण नेपालले दोहा कतारबाट हेरिरहनु भएको छ, विष्णु दमरपाल राणाले पनि हामीलाई साह्रै मिठो गफ गर्नुभयो भन्नुभएको छ, नारायण नेपालले साह्रै राम्रोसँग प्रोग्राम चलेको छ, शुभकामना सम्पूर्ण टीमलाई भनेर मर्मा इस्तानबुल कतारबाट हामीलाई मेसेज लेख्नु भएको छ। तेज प्रसाद पाण्डेले पनि हामीलाई हेरिरहनु भएको छ। यति बेला भने पुष्कल शर्माको यो रमाइलो भाका स्वीकार्नुहोला।

0: नरेश घिमिरेको रजाईको यो रमाइलो भाका पुष्कल शर्माको आवाजमा गीत सुन्दा सुन्दै कोही मित्र आउनु भएको छ, टेलिफोनमा ढिला नगरिकन स्वागत गरौं। हजुर नमस्ते। नगर्ने सुटुक्क बिहा गर्ने हल्ला नगर्ने भन्थे नि पहिला पहिला होइन, सुनिताजी चरङ्गीबाट आउनु भएको छ होइन?
1: हजुर।
0: आरामै हुनुहुन्छ? हामी पनि एकदमै आरामै छौ। सुनिताजी निकै माया गर्नुहुन्छ कार्यक्रम सुशेलीलाई, फोन गर्नुहुन्छ, भाका सुनाउनुहुन्छ होइन?
1: हजुर, आज त चाहिँ नलागेर मन दुखिरहेको भन्नुपर्छ।
0: मन दुखी भयो फोन नलागेर होइन? व्यस्त भएर पनि हो, अर्को साथी बोलिरहनु भएको थियो। सुनिताजी आज आइतबारी बसाईमा के ल्याउनु भएको छ रमाइलो गर्ने मान्छे? हुन्छ सुरु गर्नु, सधैँ के ल्याउने हामी तिमी भएको त्यही गीत हो होइन? हुन्छ पस्कनुहोस् त्यो गीत।

म मरे भने एक्लै हुन्छ होला होइन, एक्लै बनाउनु भएन, मर्न पनि भएन नि सुनिताजी। मनपर्ने मान्छेले मनपर्ने मान्छेलाई त एक्लै बनाउनु हुँदैन कि, बुझेर बस्नुपर्छ नि, धेरै बुझ्नुपर्छ, माया गर्ने मान्छेलाई माया गर्नुपर्छ होइन र चारीबाट आउनु भएको छ, निकै रमाइलो मान्छे धर्मराज ढकालले दुवैबाट एउटा गीत रोज्नु भएको छ, खेम सेन्चुरी र विष्णु माझीको परदेशीले किन बोलको गीत कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ। नमस्ते सुनिताजी आउनु भएको थियो चरङ्गीबाट, निकै रमाइलो गर्ने मान्छे। मसँग के छ र सधैँ त यो गीत हो नि भन्नुहुन्छ होइन, निकै राम्ररी गुनगुनाउनु भएको छ, हार्दिक आभार व्यक्त गर्न चाहन्छु जति पनि आउनु भएको छ सबैलाई। विशेष गरेर हामी यति बेला भने धर्मराज ढकालको रोजाइमा रहेको खेम सेन्चुरीको र विष्णु माझीको परदेशीले किन बोलको गीत तपाईँका लागि स्वीकार्नुहोला।

0: सुशैलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज। पर्दाका पाइप तपाईले खोजे जस्तो राम्रो, सुलभ र सस्तो। हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीजलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 9857020567 र लोकनाथ भट्टराई, फोन 9857033058। पूजा प्लास्टिक इन्डस्ट्रीज, तिलोत्तमा 15 मदौलिया, रूपन्देही।
1: आहा, यो छोटो विश्राम रमाइलो भएकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशैलीलाई। छुट्टैको निर्धारित समय लगभग सकिएको जानकारी गराउनु भएको छ प्राविधिक मित्रले। यतिन्जेल कार्यक्रममा आउनुभयो, सबैप्रति हार्दिक आभार, धन्यवाद व्यक्त गर्न चाहन्छु। जतिले फोन गर्नुभयो, जतिले मेसेज गर्नुभयो, जतिले प्रत्यक्ष रूपमा रेडियो सुन्नुभयो, जतिले कार्यक्रमलाई शेयर गर्नुभयो, जतिले लाइक गर्नुभयो, जतिले कमेन्ट गर्नुभयो, जतिले लाइक गर्नु भएन, कमेन्ट गर्नु भएन, फेरि पनि गर्नुहुनेछ, सबैलाई एकमुष्ट रूपमा हार्दिक आभार व्यक्त गर्दै मेरो आवाज र रमाइला गीत संगीतलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि साथ दिने प्राविधिक मित्र सविता ढकाललाई धन्यवाद दिन चाहन्छु। त्यसै गरेर एक घण्टा फेसबुक पेजमा लाइभ राखेर अथवा रेडियोमा साथ दिने प्रशान्त क्यामेरा पर्सन प्रशान्त घिमालीलाई विशेष विशेष धन्यवाद दिँदै बालकृष्ण आर्याललाई पनि नमस्ते लुम्बिनी एफएम टीमलाई, म कफी कम्पनी बिरियानी हाउसबाट सुनिरहेको छु भन्नुभएको छ, मेसेज गर्नुभएको रहेछ, उहाँलाई पनि हार्दिक आभार धन्यवाद दिँदै बिन्दु भट्टराईले पनि गुड भनेर लेख्नु भएको छ, उहाँलाई पनि धेरै धन्यवाद दिँदै यतिन्जेल सम्पूर्णलाई जोडिनु भयो मसँग, सबै सबैप्रति हार्दिक आभार व्यक्त गर्दै बुधबार रमाइलो दशैंका गीतहरू घनकाउने गरी सूरज भण्डारीको रोजाईमा रहेको रोयो गाम्बेसी गीत पृष्ठभूमिमा छोड्दै सम्पूर्ण साथीहरूलाई हार्दिक आभार व्यक्त गर्दै म पनि बुधबार तपाईसँग नाच्न गाउन र तपाईँका म्यासेज फोन उठाउनका लागि जोडिने गरी बिदा हुन चाहन्छु। नमस्ते, जय गीत, जय संगीत।

0: यसरी कहाँ सकिन्छ?
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाई चाहिँ रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए धन्त धन्त।
3: होइन के भयो बाबु?
4: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
3: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
6: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
7: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
8: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
6: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
9: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
6: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98

0: अघिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौ, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाउ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
13: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
14: हाम्रा सेवाहरू
13: जनरल फिजिसियन,
14: स्त्री तथा प्रसुति,
13: बाल रोग,
14: छाला तथा यौन रोग,
13: हाड जोड्ने नसा तथा बाथ रोग,
14: टाउको तथा मनोरोग,
13: नाक कान घाँटी,
14: जनरल सर्जरी,
13: भिडियो एक्सरे,
14: डिजिटल एक्सरे,
13: ईसीजी,
14: डेन्टल तथा प्याथोलोजी,
13: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
15: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
18: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
19: 98-570-21-835।
20: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै।
19: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
20: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
21: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाउ
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
26: हेलो
27: हेलो बहिनी सन्चै छौ
26: हजुर सन्चै छु हजुरलाई कस्तो छ
27: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
26: अनि हुलाकमा पो जानु
27: हो नि हुलाकमा जाऊ न
26: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
27: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
26: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
27: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
26: ए सहरमा मात्र होला नि
27: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
26: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
28: नेपाल सरकार विज्ञापन बोर्ड
29: शान्तिको आवाज रेडियो लुम्बिनी

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: स्वास्थ्यमा बटवल
3: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यास देखि निकेका कुरा,
3: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसुँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं,
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिनेको लागि तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दिउँ। ट्राफिक
1: नियमको डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हॉस्पिटल रोड लगनखेल। सम्पर्क 01 545 46 66।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मंचमा शुरू। उम्मेद्वारको मनोनयन दर्ता भोलि। पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव। चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन। चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा। भोटेकोशीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय, मिति र गति यकिन। उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने। मानिसको संख्या बढ़दै अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपाल 2 पदक लिएर बाहिरियो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन काठमाडौँको खुल्ला मंचमा शुरू भएको छ। आउँदो 22 गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 7,700 प्रतिनिधिहरू सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा प्रतिनिधिहरूले भाग लिइरहेका छन्। उद्घाटन सत्रसँगै बन्द सत्र पनि खुल्ला मंचमै हुनेछ। प्रतिनिधिहरूको व्यवस्थापनका लागि खुल्ला मंचमा हिमाल पहाड़ र तराई मधेस नामका 3 ठूला हल निर्माण गरिएका छन्, जहाँ प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। हालैको प्राकृतिक विपदप्रति ऐक्यबद्धता जनाउँदै यसपटक प्रचार शैलीलाई पूर्ण रूपमा मितव्ययी र वातावरण मैत्री बनाएको कांग्रेसले जनाएको छ। भौतिक ब्यानर तथा प्रचारहरू पूर्ण रूपमा निषेध गरी शहरका 100 भन्दा बढ़ी डिजिटल बोर्डबाट मात्र सूचना प्रवाह गरिएको छ। यसपटकको महाधिवेशनले 232 सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गर्नेछ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवा महिलाहरूको 1/3 प्रतिनिधित्व र विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको सहभागिता सुनिश्चित गरिएको छ। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभा गृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। प्रतिनिधिहरूको सुविधाका लागि तोकिएको क्षेत्रमा आवास, निशुल्क पार्किङ र 30 स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क समेत भरपर्दो प्रबन्ध मिलाएको कांग्रेसले जनाएको छ। यसैबीच नेपाली कांग्रेसले पदाधिकारीहरूको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा अब 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 पुर्याएको छ। चारैजना उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरूमध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। यस्तै 35 वर्ष मुनिका युवाहरूलाई केन्द्रीय समितिमा समेट्ने र समग्रमा केन्द्रीय कार्य समिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ़नेछ। चिनिया राजदूत चाङ माओमिङले मुस्ताङको कोरोला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्चस्तरीय टोली कोरोला नाका हुँदै नेपालको लोमानथाङ पुगेको हो। मुख्य नाका रसुवा र तातोपानी बन्द रहेको र कोरोला नाका पनि सड़कका कारण अवरूद्ध रहेका बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाडपर्व नजिकै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थल मार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढ़ी पहिरोले 3 नाका प्रभावित भएपछि दशैं तिहार लक्षित लत्ता कपड़ा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्। डेढ महिनादेखि सामान रोकिएपछि रिरूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1,00,000 बढ़ेर 5-6,00,000 रूपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ। चाडपर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव बढ़ेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा धेरै मार पार्छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो। नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय, स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी

163 किलोमिटरसम्मको अधिकतम गतिमा बगेको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यूपी बस संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रहरूले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: यो चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत कर रंगीन छ घर बरसिन छ उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाउनु होस् लकी ड्रॉ कूपन अनि पाउनु होस् इन्वर्टर एसी एक चन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनु होस् एक जोड़ी को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनु होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सुन त मेरो कपड़ा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाको रूपमा स्थापित भएको छ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बीन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ भारत र खानेखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन् पछिल्लो समय नेपालबाट 22 भन्दा बढ़ी देशमा कफी निर्यात हुन थालेको छ आर्थिक वर्ष 2081-82 मात्रै नेपालबाट झण्डै 64,000 किलो कफी जर्मनी लगायतका देशमा निर्यात भई 1,14,00,000 रूपियाँ भन्दा बढ़ी वैदेशिक मुद्रा आर्जन भएको छ पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ अब विदेशको खबर सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै गइरहेको एक सर्वेक्षणले देखाएको छ विश्वभर बढ़दो चिन्ता र कड़ा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्याउने ठानीहरूको संख्या बढ़दै गएको प्यू रिसर्च सेन्टरले जनाएको छ मेटा स्न्याप र टिकटक लगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौं मुद्दाहरूको सामना गरेका र प्रयोगकर्ताहरूलाई हानि पुर्याएको आरोप सम्बन्धी दावीहरू सुल्झाउन ठूलो रकम भुक्तानी गरेका समाचार संस्था रोइटर्सले जनाएको छ सरकारहरूले आफ्नो नागरिकको गोपनीयताको रक्षा गर्ने त्रुटिरहित उपायहरू खोजेका छन् प्रतिवेदन अनुसार धेरैसो उत्तरदाताले सामाजिक सञ्जालले मानिसलाई जानकारी दिने र राजनीतिमा उनीहरूलाई आफ्नो कुरा राख्ने अवसर प्रदान गर्ने बताएका छन्

यद्यपि सन् 2022 को तुलनामा अहिले सामाजिक सञ्जाललाई नराम्रो कुरा मान्नेहरूको संख्या भने व्यापक वृद्धि भएको छ। अमेरिका, क्यानाडा र बेलायत जस्ता धनी देशका मानिसहरूमा सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याइरहेको छ भन्ने धारणा राख्ने प्रवृत्ति घाना, केन्या र नाइजेरिया जस्ता प्रति व्यक्ति कुल गृहस्थ उत्पादन कम भएका अर्थतन्त्रका मानिसहरूको तुलनामा धेरै रहेको पाइएको छ। अब खेल खबर। जापानको आइसी नागोयामा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदकसहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण, 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ। जापानले 83 स्वर्ण, 95 रजत र 91 काँस्य सहित 269 पदक जितेको छ। यस्तै तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण, 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। एसियाली खेलकुदमा नेपालले दुईवटा पदक जितेको छ। कराटेको कुमितेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जितेका छन्। प्रतियोगितामा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी थिए। एसियाली खेलकुदमा नेपालले 1 स्वर्णसहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको थियो। नेपालले मिशन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता भन्ने पाउन सकेन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मञ्चमा शुरू, उम्मेद्वारको मनोनयन दर्ता भोलि, पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव, चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन, चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा, भोटेकोशीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय मिति र गति यकिन, उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़, सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै, अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित,

0: काली नदीको शिर
1: मणिचूडको काख
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
0: भीडभाडबाट टाढा
1: शहरबाट नजिकै
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181 वेबसाइट झुले.com.np
3: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
4: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44282042
6: कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
8: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
7: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
7: न्यून सेवा शुल्क न्यून ब्याज दर
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01597122 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
10: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सामान थुपार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ प्रस्तावित विधेयकको दफा 31 गाड़ी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति वा संस्थाबाट असूल गरिने व्यवस्था गरिएको छ यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने प्रस्ताव छ सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव विधेयकमा रहेको छ दशैं तिहार लगायत ठूला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुहरूको चाप बढ़न थालेको छ चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा धेरै नागरिक बाहिरिने अनुमान छ चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक वा आफ्नो स्थायी घर फर्कने क्रम शुरू भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री गाड़ीको व्यवस्था भाड़ा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायहरूले अनुगमन समेत बढ़ाएका छन् विजया दशमी तथा दीपावलीको अवसरमा भक्तपुर नगर क्षेत्रभित्रका विभिन्न वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूबीच शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिकाबाट परिचय पत्र प्राप्त रातो निलो पहेँलो र सेतो वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो कार्यक्रममा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको सांकेतिक भाषा सम्बन्धी 3 महिने तालिमका सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ र काठमाडौँ महानगरपालिकाले बेकरी उत्पादन तथा बिक्री वितरणमा आबद्ध 207 जनालाई स्वच्छता र गुणस्तरीयताका विषयमा तालिम प्रदान गरेको छ बिस्कुट कुकिजदेखि पेस्ट्री डोनट पफ स्याण्डविच र केकसम्मका परिकारको उत्पादन तथा उपभोग बढ़िरहेका बेला महानगरले बेकरी व्यवसायमा आबद्ध व्यवसायीहरूलाई बोलाएर खाद्य स्वच्छता कायम गराउन तालिम दिएको हो काठमाडौँ महानगरपालिकाका खाद्य प्रविधि विज्ञ भारती अधिकारीले बेकरी उत्पादनहरूमा प्रयोग हुने वस्तुबारे उपभोक्तालाई स्पष्ट जानकारी दिनु सही लेबलिङ गर्नु र उत्पादनका क्रममा एक अर्कामा मिसावट हुन नदिनु व्यवसायीहरूले पालना गर्नुपर्ने दायित्व रहेको बताउनुभयो दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मंचमा शुरू उम्मेद्वारहरूको मनोनयन दर्ता भोलि पदाधिकारीहरूको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव जथाभावी पार्किङ र सड़कमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति असुल्ने सरकारको तयारी, दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा सरकारले नै राहत दिने र काठमाडौँमा बेकरी उत्पादन तथा बिक्री वितरणमा आबद्ध 207 जनालाई स्वच्छता र गुणस्तरीयताका विषयमा तालिम प्रदान। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं। नमस्कार।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 0142-8888-9802-12-35-8888।
6: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत,

0: सांप के काटे में ध्यान देवे वाला बात सांप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
1: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: अपाङ्गता भएका महिलाका अधिकारका कुरा
3: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
4: सफलता अनि संघर्षका कथा
5: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
2: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
6: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
8: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
12: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 9872-12882 र 9872-24870।
5: किन झोक्राउनु भछ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
7: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857-21-757 र 9842-96-228।
8: आए दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
9: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
10: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला,
11: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
8: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
9: परिवारको मुस्कान बचाउ, मदिराबाट टाढा रहौ,
12: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
14: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
15: ए जान्त जान्त
10: होइन, के भयो बाबु?
16: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
10: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
13: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
17: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु, निद्रा नलाग्नु,
17: अनौठा विचार आउनु,
18: निराशा बढ्नु, खुसी नहुनु,
17: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
18: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
17: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
18: छटपटी हुनु, चिटचिट पसिना आउनु,
17: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
18: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
17: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
18: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नानी खाना खाना आऊ
1: लाउ दिनुस
0: हात धोयौ
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
1: ढिला भइसक्यो
2: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
2: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
3: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: एपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 071-542-6999
7: सौजी क्युआर भए
8: भन्नुहोस् त मेसेज आएको छैन
9: घरी एसएस

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-672-96-18।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-5702-42-471, फोन 071-5062-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-3111 र 98-026-21-354।
8: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्, म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
10: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी डाक्टरको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
11: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
12: फोन नम्बर 071-531-641, 535-641।
13: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
14: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
15: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
14: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
16: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
17: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
18: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
19: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
18: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
19: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
17: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
20: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
21: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
22: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
21: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
23: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
21: फल फूल और साग पात बच्चा के खाना साथ साथ
22: सब मिल के खियावल जाए,
21: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
22: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जगह बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जगह बेची देवल जाए।
21: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहे, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने?
22: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या
0: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाउ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
9: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
10: ए ल ल लिनुहोस् भाइ
9: अनि दाई कति भयो पैसा
10: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
11: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
12: सौजी क्युआर भयो है
13: ए बगनुस् त मेसेज आएको छैन घरी

0: को उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
1: स्वयंसेविका दिदीज्यू नमस्कार हजुरलाई कति फोन गरे मेसेज पनि पठाए सम्पर्क नै हुन सकेन भने
2: ए मुना बहिनी हो किन अत्तालिनु भएको ल अब सम्पर्क भइहाल्यो नि के भयो भन त छिटो
1: स्वयंसेविका दिदी हेर्नु न मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ लाउन के गर्ने होला दिदी
2: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी दादुरा आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है
3: कुनै पनि बाल बालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 11-15 फोन गरी तुरुन्तै जानकारी गराउनु हो पीएचआरडी नेपाल युनिसेफ नेपाल द पेन्डेमिक फण्ड नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
4: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
5: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
4: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
4: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
7: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
6: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
0: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउ
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: रेखाखांसी ओबीसी सीमेंट देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर।

0: त्यहाँ जडानमा आकर्षक छूट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बीबीएन नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071438346, 071438014, 071438016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5, मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9472424870।
5: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: 나 연동 뜨시야 뜨시. 너 잠들까 잠 잠자.
1: 예들
2: 아우는 나이.

0: अरे गुरुजी यिनीहरू को अन्त?
1: यिनीहरूले नै पाखा पखेरामा हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
5: नानी खाना खान आऊ।
6: लाउ दिनुस्।
5: हात धोयौ?
6: धोइसके बाबा।
5: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
6: ढिला भइसक्यो।
7: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
5: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
7: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
8: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
9: नेपाल सरकार विज्ञापनको।
10: उत्सवको पर्व
11: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
10: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
11: कृषि विकास ब्याङ्कको गल्ली विनोदचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
10: फोन नम्बर 071-542-6999।
12: खुसीको खबर
13: होइन के खुसीको खबर हो दाजु?
12: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
13: हो र?
12: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
14: सौजी क्युआर भयो है?
15: ए बगाउनुस् त, मेसेज आएको छैन।

0: ओहो घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-73997 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिलो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लान्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन

0: जवाफदेही बनाऊ।
1: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
5: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-6141 535-641।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असर।
9: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट अपराह पाँच बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू। सभापति गगन थापाद्वारा उद्घाटन। विभिन्न दलका नेताहरू सहभागी। नेताहरूको बोल्ने क्रम जारी। राज्यपालले थाल्यो पालिका चुनावको तयारी। उम्मेद्वार छनौट समिति गठन। केन्द्रीय विभागका प्रमुख चयन। भोटेकोशी बालीको बारेमा नेपाली वैज्ञानिकले पत्ता लगाए। हिमपहिरोको यथार्थ ठाउँ, समय र गति। बुटवल नारायणगढ सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै। तिब्रतमा वडा नम्बर 17 मध्यरातमा बालिका अपहरण गर्ने एक युवक पक्राउ। देवदामा पिस्तोल देखाउने क्रममा गोली चल्दा एक युवक घाइते। घटनामा 3 जना पक्राउ। रोहिणी नदीमा डुबेर तिलोत्तमा वडा नम्बर 12 कि 13 वर्षीय बालिकाको मृत्यु। साहित्यकार अग्निधर चन्द बोहराको जीवन भार कि उपहार पुस्तक विमोचन। रूपन्देही व्यापार संघको वार्षिक साधारण सभा सम्पन्न। अर्थतन्त्र चलायमा नहुँदा निजी क्षेत्र निराश बनेको अध्यक्ष अग्रवालको भनाई। र एसियाली खेलकुदमा 341 पदक सहित चीन शीर्ष स्थानमा।

0: स्वास्थ्य घर वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प नारासहित शुरू भएको महाधिवेशनमा विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ। 15 महाधिवेशनको नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गमलामा रहेको बिरूवामा जल सिंचन गरी उद्घाटन गर्नुभयो। उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेता सहभागी हुनुहुन्छ। उद्घाटन सत्रमा विभिन्न वक्ताले अहिले आफ्नो धारणा राख्ने क्रम जारी छ। यसैबीच कांग्रेसको 15 महाधिवेशनलाई विभिन्न देशका राजनैतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्। भारतको सत्तारूढ़ भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इण्डियन नेशनल कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड़गे, चीनिया कम्युनिष्ट पार्टी सोशलिस्ट इन्टरनेशनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशनको सफलताको शुभकामना दिनुभएको छ। इन्टरनेशनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टीज आइक्याप स्ट्याण्डिङ कमिटी बंगलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले पनि नेपाली कांग्रेसको 15 महाधिवेशनको सफलताको शुभकामना दिएका छन्। यसैबीच महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार हुनेछन्। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम असोज 21 र 22 गते तोकिएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा करिब 7,700 महाधिवेशन प्रतिनिधि सहभागी छन्। कांग्रेसको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका हुन्। कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वाचनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गर्नुभएको स्थल खुल्ला मंचमा पार्टीको 15 महाधिवेशन आयोजना गरिएको हो। निर्वाचन समितिका अनुसार असोज 19 गते सोमबार अपरान्ह 2 बजेदेखि साँझ 6 बजेसम्म काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता हुनेछ। नयाँ व्यवस्था अनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति 232 सदस्य बन्नेछ। 171 जना निर्वाचित र 61 जना सभापतिबाट मनोनित हुने व्यवस्था छ। यसपटक कांग्रेसमा सहमहामन्त्रीको संख्या 8बाट बढ़ाएर 11 पुर्याइएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो पालिका चुनावको तयारी थालेको छ। पार्टीको केन्द्रीय समितिको बैठकबाट पालिका चुनावलाई केन्द्रित गरी उम्मेद्वार छनौट समिति गठन भएको छ। बैठकले पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको

सीता विभाग में रुदिनी आचार्य सुशासन तथा राज्य व्यवस्था विभाग में सुदीप ढकाललाई प्रमुख को जिम्मेवारी दिएको छ। त्यस्तै विधायन संसदीय मामिला तथा न्याय प्रणाली विभाग में सुलभ खरेल कृषि भूमि व्यवस्था तथा सहकारी विभाग में ज्ञानेन्द्र महता श्रम रोजगारी तथा सामाजिक सुरक्षा विभाग में दीपक कुमार शाह आपूर्ति बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग में शर्मिला खनाल र विज्ञान सूचना प्रविधि नवप्रवर्तन तथा स्टार्टअप विभाग में आनन्दबहादुर चन्दलाई मनोनयन गरिएको छ। संस्कृति पर्यटन तथा राष्ट्रीय सम्पदा विभाग में डाक्टर धनंजय रेग्मीलाई प्रमुख र सम्राट बुढाथोकीलाई सदस्य में मनोनयन गरिएको छ। त्यसैगरी वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभाग में धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्धन विभाग में रीमा विश्वकर्मालाई प्रमुख का रूप में मनोनयन गरिएको छ। अभियान तथा प्रचार प्रसार विभाग को उपप्रमुख आनन्द मिश्र र अर्थ विभाग में दिल्लीश्वर कार्की रोहनलाई उपप्रमुख में मनोनयन गरिएको छ। बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूप में परिचालित हुन निर्देशन गरेको छ। नेपाली विज्ञहरूले गएको भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याएको हिम पहिरो झरेको यथार्थ समय ठाउँ र गति पत्ता लगाएका छन्। राष्ट्रीय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र भूकम्पविद शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 हिम पहिरो झरेको हो। यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्र सेस्मोमिटरबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। अध्ययन अनुसार पहिरो जानुभन्दा 17 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्याग्नेट्युडको भूकम्प मापन भएको थियो। भौगोलिक उचाइको विविधताका कारण पहिरोपछि आएको बालीको भाव अति तीव्र रहेको अध्ययनबाट खुलेको छ। प्रतिवेदन अनुसार पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बगेको थियो। नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक उच्च ऊर्जा तथा कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुली किनारमा घण्टौसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटवल सड़क खण्डको जंगलमा थप 2 ओभरहेड क्यानोपी ब्रिज बाँदर वारपार गर्ने आकाशे जोलुङ्गे पुल निर्माण गरिने भएको छ। एसियाली राजमार्ग मापदण्ड अनुसार 4 लेनमा विस्तार भएको यस खण्डको काबासोती र लाका बीचको जंगल तथा चोरमारा र अरुलखोला बीचको जंगलमा 2 ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ। नारायणघाट बुटवल सड़क विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागि हो। पूर्व पश्चिम राजमार्गको नवलपरासी बर्दघाट सुस्ता पूर्व खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैडाकोट 10 स्थित पितौजी जंगलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फाटफुट्टा बाँदरहरू वारपार गरेको देखिने गरेको उहाँले बताउनुभयो। सूचना अधिकारी खनालले ओभरहेड क्यानोपी ब्रिज निर्माण गरेर वन्यजन्तुको प्राकृतिक आवाजतलाई सहज बनाउनका साथै जैविक विविधता संरक्षण वन्यजन्तु सवारी दुर्घटना न्यूनीकरण तथा सड़क पूर्वाधारलाई वातावरण मैत्री बनाउने प्रयास गरिएको बताउनुभयो। सड़क विस्तार योजनाले जैविक विविधता संरक्षणका लागि राजमार्ग छेउछाउका जंगलभित्र पानी पोखरी निर्माण गर्ने चोरी सिकारी नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने लगायतका काम गरेको उहाँले बताउनुभयो। तिलोत्तमा वडा नम्बर 17 10 वर्षीय बालिकालाई अपहरण गर्ने व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। तिलोत्तमा 10 शान्तिस नगरका 27 वर्षीय विशाल भन्ने युवराज थारूलाई प्रहरीले गैराति नियन्त्रणमा लिएको हो। थारूले गत बुधबार राति स्थानीय 10 वर्षीय बालिकालाई सुतिरहेको अवस्थामा मध्यरातमा अपहरण गरेका थिए। अपहरण गरिएकी बालिकालाई प्रहरीले शुक्रबार राति कान्छी बजारको जंगलबाट 38 घण्टापछि सकुशल उद्धार गरेको थियो। बालिकालाई शुक्रबार सकुशल उद्धार गरिएको भए पनि अपहरणमा संलग्न थारू भने फरार थिए। जंगलमै लुकेर बसिरहेको आशंकामा खोजी गरिरहेको प्रहरीले गैराती 1 बजेतिर थारूलाई वडा नम्बर 17 दरखसवाको धानबारीबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिने क्रममा 1 राउण्ड गोली प्रहार गर्न बाध्य भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थारूको खुट्टामा गोली लागेको छ भने लुम्बिनी प्रादेशिक

अस्पतालमा उपचार भइरहेको छ। बालिका अपहरणमा परेपछि खोजी गर्दै जाँदा भेटिएको मोबाइलको आधारमा प्रहरीले अपहरणमा संलग्न थारूको पहिचान गरेको थियो। रूपन्देहीको देवदहमा पेस्तोल देखाउने क्रममा गोली चल्दा एक युवा घाइते भएका छन्। देवदह वडा नम्बर 5 का दीपक खरेलको घरमा गोली चल्दा बुटवलका 22 वर्षीय रायन खत्री छेत्री घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार खरेलले घरमा आएका खत्रीलाई पेस्तोल देखाउने क्रममा गोली चलेको थियो। खरेलले समातेको पेस्तोलबाट गोली लागेर खत्री घाइते भएका हुन्। घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ। घटनापछि प्रहरीले खरेल सहित स्थानीय कमल शर्मा र अमृत खरेललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। रूपन्देहीको तिलतमा वडा नम्बर 12 रोहिणी नदीमा डुबेर 13 वर्षीय बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा 12 भाटा निवासी जनता माध्यमिक विद्यालय मोहनाजोतमा कक्षा 7 अध्ययनरत सृष्टि विकर रहनु भएको छ। शनिबार साथीहरूसँग रोहिणी नदीमा पौडी खेल्न गएकी सृष्टि अचानक डुबेर बेपत्ता हुनु भएको थियो। घटनापछि स्थानीयवासी र साथीहरूले तत्काल खोजी गरी उहाँलाई नदीबाट बाहिर निकालेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान शुरू गरेको छ। विद्यालयले सृष्टिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धांजलि अर्पण गरेको छ। लेखक तथा साहित्यकार अरविन्दर चन्द बोहरा तिक्त उपेक्षितद्वारा लिखित आत्मजीवनी परक निबन्ध कृति जीवन भारती उपहारको आज बुटवलमा विमोचन गरिएको छ। प्रगतिशील लेखक संघ नेपाल रूपन्देहीको आयोजना तथा साहित्य परिषद प्युठान र प्रगतिशील लेखक संघ प्युठानको सहआयोजनामा पुस्तक विमोचन सँगै परिचर्चा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा साहित्यकार बुद्धिजीवी तथा समीक्षकहरूले कृतिमाथि परिचर्चा गर्दै पुस्तकले मानव जीवनका उकाली ओह्राली संघर्ष र जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयो। आत्मजीवनी परक निबन्धका माध्यमबाट लेखकले आफ्ना अनुभव र अनुभूतिलाई सरल र मार्मिक शैलीमा पस्किएकाले पुस्तक पाठकहरूका लागि संग्रहणीय बनेको परिचर्चाकारहरूको भनाइ छ। कार्यक्रममा साहित्यकार प्राध्यापक डाक्टर गीतु गिरी, रामबहादुर बुढा, डीआर बन्जाडे, ऋषिराम भूषाल, ऋषि आजाद लगायतले पुस्तकका बहुआयामिक पक्षका बारेमा प्रकाश पार्नु भएको थियो। प्रगतिशील पत्रकार संघ रूपन्देहीका अध्यक्ष कृष्ण गाउँलेको अध्यक्षता, माधव प्रसाद पौडेलको संचालन तथा ज्ञानु केसीको स्वागतमा भएको कार्यक्रममा विभिन्न साहित्यिक संघ संस्थाका प्रतिनिधि, लेखक बुद्धिजीवी तथा साहित्य प्रेमीहरूको सहभागिता रहेको थियो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताउनु भएको छ। रूपन्देही व्यापार संघको 25 वार्षिक साधारण सभालाई बुटोलमा सम्बोधन गर्दै उहाँले आर्थिक गतिविधि विस्तार हुन नसक्दा उद्योगी व्यवसायको मनोबल कमजोर बन्दै गएको र निजी क्षेत्रले अनेकौं चुनौतीको सामना गर्नु परेको धारणा राख्नुभयो। अध्यक्ष अग्रवालले जेएनजी आन्दोलनपछि बनेको वर्तमान सरकारप्रति निजी क्षेत्रको ठूलो आशा भए पनि अर्थतन्त्र चलायमान बनाउन आशा गरे जस्तो काम हुन नसकेको गुनासो गर्नुभयो। संघका अध्यक्ष प्रकाश ढकालले कोरोना महामारी र जेएनजी आन्दोलनपछि उद्योगी व्यवसायले थप चुनौतीको सामना गर्नु परेको बताउनुभयो। साधारण सभामा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल, संघका पूर्व अध्यक्ष टंक प्रसाद पोखरेल, मोतीलाल पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र प्रसाद नेउपाने, पश्चिम नेपाल बस व्यवसाय प्रालीका अध्यक्ष दधिराम खरेल, संघका महासचिव प्रकाश राज पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो। र जापानको आइची नागोयामा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण, 89 रजत र 83 काँस्य जितेको हो। आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ। जापानले 83 स्वर्ण, 95 रजत र 91 काँस्य सहित 269 पदक जितेको छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण, 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले 21 स्वर्ण, 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ।
पांच स्थान में रहकर उज्बेकिस्तान ने 21 स्वर्ण 25 रजत र 24 कांस्य सहित 70 पदक जीते। एशियाली खेलकूद में दुईवटा पदक जीते। कराते को कुमिटे में तेन्जिंग शेर्पा महिला कबड्डी टोली ने कांस्य पदक जित्नु भएको छ। प्रतियोगिता में 21 खेल का 135 जना खिलाड़ी सहभागी थे। नेपाली महिला टोली ने लगातार कांस्य जीते। एशियाली खेलकूद में एक स्वर्ण सहित कमती में 10 पदक जितने लक्ष्य राखे थियो। नेपालले मिशन 2026 अभियान संचालन करे सार्थकता पाउन सकेन। यही असोज 3 गते देखि शुरू भएको एशियाली खेलकूद का सब खेल आज सकिएका हुन्। यही खेल खबर संगे हामी हालखबर को अंत्य में छ। हालखबर सक्नु अघि मुख्य मुख्य खबर शीर्षक। नेपाली कांग्रेस को 15 महाधिवेशन आजदेखि काठमाडौं में शुरू। सभापति गगन थापा द्वारा अधिवेशन को उद्घाटन। थापा संगे विभिन्न दल का नेता सहभागी। राष्ट्रपाल छाल्यो पालिका चुनाव को तैयारी। उम्मीदवार छनौट समिति गठन। केन्द्रीय विभाग का प्रमुख चयन। भोटेकोशी बाड़ी को बारे में नेपाली वैज्ञानिक ने पत्ता लगाए। हिमपहिरो को यथार्थ ठाउ समय र गति। बुटवल नारायणघाट सड़क खंड में ओवरहेड क्यानोपी ब्रिज थपिंदै। तिरोत्तमा वडा नंबर 17 में मध्यरात में बालिका अपहरण करने युवक पकड़ाऊ। देवदा में पिस्तौल देखाने क्रम में गोली चलता एक युवक घाइते। घटना में 3 पकड़ाऊ। रोहिणी नदी में डूबे तिलोत्तमा वडा नंबर 12 की 13 वर्षीय बालिका को मृत्यु। साहित्यकार अग्निधर चंद बोहरा को जीवन भार की उपहार पुस्तक विमोचन। रूपन्देही व्यापार संघ को वार्षिक साधारण सभा सम्पन्न। अर्थतंत्र चलायमान नहुँदा निजी क्षेत्र निराश बनेको अध्यक्ष अग्रवाल को भनाई। र एशियाली खेलकूद में 341 पदक सहित चीन शीर्ष स्थान में। अपराह्न 5 बजे को हालखबर सकियो। शांति समृद्धि र रूपांतरण का लागि सुन्दै रहनु होला रेडियो लुम्बिनी। नमस्कार।

0: सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको 32औं वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना।
1: यस संस्थाको 32औं वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
0: साधारण सभा सञ्चालन सम्बन्धी विवरण।
1: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन। संस्थाको मुख्य कार्यालय अगाडि पछिको पार्किङ स्थल तिलोतमा 3 शङ्कर नगर रूपन्देही।
0: मिति यही आश्विन 24 गते बिहान सभा 9 बजेदेखि 4 बजेसम्म।
2: मुख्य कार्यालयका सदस्यता नम्बर 001-0001-0077771।
0: साबिक मणिप्रभा साकोष सदस्यता नम्बर 002-0000-008 देखि सदस्यता नम्बर 002-0010-72।
2: साबिक सूर्यकिरण साकोष सदस्यता नम्बर 003-0000-002 देखि सदस्यता नम्बर 003-0000-790 सम्म।
0: साबिक द्रव्याञ्जली साकोष सदस्यता नम्बर 004-5802 देखि सदस्यता नम्बर 004-3-0395 सम्म।
2: साबिक भूतल सेवा केन्द्र सदस्यता नम्बर 002-0010-77 देखि सदस्यता नम्बर 002-0017-96 सम्म।
0: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस।
1: मिति यही आश्विन 25 गते बिहान 9:30 बजेदेखि 4 बजेसम्म।
0: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 001-00-7772 देखि 001-08-90 सम्म।
1: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
0: सेवा केन्द्र फर्साटिकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
1: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
0: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था।
1: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ। आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उप छलफल गराउन चाहेमा वा कुनै जरुरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ।
0: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ। अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिरुत्तमा नगरपालिका वडा नम्बर 3 शंकर नगर रूपन्देही।
1: फोन नम्बर 071-414-311-414-284। सेवा केन्द्र भलबारी 071-561-999। सेवा केन्द्र फर्सटिकर 071-40-0042। सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311, 98-570-77-311 र 98-570-78-311।
3: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
4: स्वास्थ्यमा बटवल
5: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
4: असल अभ्यासदेखि मिटेका कुरा
5: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
4: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
6: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
4: कार्यक्रम स्वास्थ्यमा बुटवल।
7: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर सेनेटरी प्याड तथा सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: खै दाइ, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
11: ए ल ल लिनुस् भाइ।
10: अनि दाइ कति भयो पैसा?
11: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
12: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
6: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
6: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हुन्छ।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
7: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: डढिलोबाट बचौं र बचाऊ सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं। छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
3: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
3: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनुहुने? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर परेर भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marka Kanji OPC Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. यस पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472812882 र 9847024870.
5: होइन पुर्खे बा, किन के भयो र?
6: बाह्र चौरामे गरेर
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो.
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल.
5: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए, क्रिम्सनमा गएको सब ठिक ठाक. अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक.
7: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही. फोन 071-562744, 562744.
8: वडा अध्यक्षज्यू नमस्कार.
9: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
8: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो. प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्, केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ. तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त.
9: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन. त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन. क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि.
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन.
9: अह, हुँदै हुँदैन. यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ. यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ. तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ. जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं. नेपाल सरकार विज्ञापन बोर्ड.
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए.
13: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो.
14: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
15: नेपाल सरकार विज्ञापन बोर्ड.
16: सौजी क्युआर भयो है?
17: ए, बोक्नुहोस् त, मेसेजै आएको छैन. घरी एसएमएस आएन.

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू:
9: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
9: बाल रोग,
10: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
10: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
10: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
9: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
15: 98-570-21-835।

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द 17 भोलिदेखि शुरू हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
0: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको निष्पक्ष आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव, फूटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
2: अधिकांश मानिसहरू कांग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै कांग्रेसले एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
1: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाकाको अवलोकन, चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
0: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा, राज्यका गभर्नर संघीय कंग्रेसका सदस्य र सिनेटका सदस्यमा पनि निर्वाचित हुँदै।
1: र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले दुईवटा काश्यमै चित्त बुझायो।
3: आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
4: थप जानकारीको लागि 9853145531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 सम्पर्क गर्नुहोस्।
3: एनआईसी एसिया क्यापिटल।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू भएको छ। काठमाडौँको खुल्ला मञ्चमा महाधिवेशनको उद्घाटन समारोह अहिले अन्तिम चरणमा चलिरहेको छ। अहिले अन्तिम चरणमा कांग्रेस सभापति गगन थापाले आफ्नो मन्तव्य राखिरहनु भएको छ। उद्घाटन समारोहपछि त्यही ठाउँमा भोलिदेखि बन्द सत्र शुरू हुनेछ। महाधिवेशनमा 7,500 धेरै प्रतिनिधि सहभागी छन्। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभागृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। कांग्रेसले पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 जना पुर्याएको छ। 4 जना उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरूमध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। केन्द्रीय कार्यसमिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
1: यसै बीच कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित अन्य दलका शीर्ष नेताहरूले कांग्रेसमा गगन थापाले गरेको प्रयासको सराहना गर्दै उहाँलाई अबको कार्यकालमा सर्वसम्मत सभापति चयनको शुभकामना दिएका छन्। यस्तै कांग्रेसको मंचमा उपस्थित नेताहरूले राष्ट्रिय राजनीतिको पनि व्यापक चर्चा गरेका छन्। कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधान खतरामा रहेको जिकिर गर्नुभयो। सरकारका केही गतिविधि र अभिव्यक्तिले चारितातिर जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको उहाँको भनाई छ। यसै गरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश अहिले प्राकृतिक विपत्ति, लोकतन्त्र, राष्ट्रियता, सुशासन र नयाँ पुस्ताका अपेक्षा सहित विभिन्न चुनौतीको बाटोबाट अघि बढ़िरहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेलले राजनीति र नेताप्रतिको जनताको वितृष्णामा अपेक्षित सुधार नआएको बताउनुभयो। यसै गरी जनता समाजवादी पार्टी जसपा नेपालका नेता शरद सिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने बताउनुभयो। कार्यक्रममा रासोपा सभापति रवि लामिछानेले विभिन्न आरोप लगाएर राज्यका संयन्त्रलाई कमजोर बनाउने काम नगर्न अन्य दलसँग आग्रह गर्नुभयो। वहाँले अहिलेको सरकार नढल्ने भन्दै आफूहरूले इतिहासलाई साक्षी राख्दै इतिहास बदल्ने कुरा गरेको सम्झाउनुभयो। सरकार आज ढल्छ वा भोलि ढल्छ भन्ने कुरा भइरहेको भन्दै पटक पटक सरकार ढल्छ भन्दा पनि नढलेको देखेर सरकार ढल्छ भन्ने मान्छे नै बेहोश भएर ढल्ने खतरा भएको उहाँको टिप्पणी छ।
0: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्नु भएको छ। आउँदो 4 वर्षका लागि कांग्रेसको वैचारिक, संगठनात्मक, आर्थिक कार्यदिशा प्रस्तुत गरेको प्रतिवेदनमा विगतका कमजोरीहरूको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। प्रतिवेदनमा पछिल्ला 2 दशकमा पार्टी उद्देश्य

0: सरकारको अभ्यास गर्ने, न्यायपालिका र संवैधानिक निकायमा दलीय भागवण्डा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइएको छ। अर्थतन्त्रतर्फ निजी क्षेत्रलाई सहयात्रीका रूपमा लिँदै उत्पादन, उद्यम र रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ। भ्रष्टाचार न्यूनीकरणका लागि आन्तरिक रूपमा स्वतन्त्र निकाय गठन गर्ने र पार्टी पदाधिकारीका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने प्रस्ताव गरिएको छ। समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणासहित प्रस्तुत यो प्रतिवेदनले कांग्रेसलाई चुनावका बेला मात्र सक्रिय हुने दलबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन चलिरहँदा सबै पक्ष यसमा सहभागी छैनन्। विशेष गरी पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन बहिष्कार गरेको मात्र होइन, छुट्टै महाधिवेशनको प्रक्रिया पनि अघि बढ़ाइरहेको छ। यी गतिविधिले कांग्रेस विभाजनको संकेत कतिको देखाएको छ भनेर साथी हृदय रिमालले राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाललाई सोध्नु भएको छ।
2: कतै कांग्रेस विभाजित भएर अधिवेशन भइरहेको त होइन भन्ने प्रश्न पनि उठ्दछ। नेतृत्व परिवर्तनको विषय अत्यन्तै चरमोत्कर्षमा रहेको अवस्था हो। मेरो पुरानो एउटा खानदानी उनै जानी भयो, त्यो नै खुसी नै भयो भन्ने चिन्ता होला, मेरो प्रभाव रहेन पार्टीमा भन्ने चिन्ता रह्यो होला कतिलाई, लामो समयदेखि त्यहाँ हालिमुहाली गरेका परिवार व्यक्तिहरूलाई। भोलि विभाजित भएर दुईटा कांग्रेस जारी हो कि भन्ने पनि देखिन्छ। तर विधिवत रूपमा औपचारिक कांग्रेस त एउटै रहन्छ। ठूलो चुनौती भनेको यो चाहिँ विरासतयुक्त नेतृत्व हो कि विरासत मुक्त नेतृत्व हो, त्यसको द्वन्द हो। र भनौँ आज प्रारम्भ भएको अधिवेशनले विरासत मुक्त नेतृत्वलाई नै अनुमोदन गरेर अगाडि बढ़ाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ।
3: देउवा पक्ष पनि समानान्तर महाधिवेशनको गतिविधिमा सक्रिय भएको अवस्था छ। अब साँच्चीकै महाधिवेशन हुने सम्भावना कति छ यो पक्षको?
2: देउवा पक्षले महाधिवेशन गर्दैनन् भनेर भन्न मिल्दैन। त्यो अब कांग्रेसको महाधिवेशन नभइकन कांग्रेसको नाममा एउटा पक्षले गरिने महाधिवेशनको प्रयास मान्न सकिन्छ। निकै एक्लिएर गइसकेको देखिन्छ, अधिकांश मानिसहरू त्यो छोडेर एउटा कांग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै कांग्रेसले एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
3: देउवा फर्किसके पछाडि समानान्तर रूपमा दुवै समूह शक्तिशाली देखिन्थे, तर अहिले पछिल्लो समय अलिकति निकटहरूले साथ छोड्दाखेरि देउवा अलिकति कमजोर हुनुभयो भन्ने खालको पनि मनोवैज्ञानिक प्रभाव पर्यो भनिन्छ, यसलाई कसरी लिनुभएको छ?
2: त्यो खालको बुझाइ सही हो, मलाई पनि त्यस्तै लाग्दछ। सधैँसरि त कसले सक्छ र भन्ने खालको एउटा सोचाइ केही मानिसहरूमा हुन सक्दछ, कमजोर भएर गएको छ एउटा त्यो हो। हेर्दाखेरि त ठुला हेभी वेट छ नि त कांग्रेसको प्रतित्व ती अनुहारहरूले गर्न सकिरहेको जस्तो लाग्दैन मलाई।
3: यो कांग्रेसभित्रको केन्द्रको आन्तरिक लडाई अथवा शीर्ष नेताहरू बीचको टकराव अथवा पार्टीको मूल नेतृत्व बीचको विवादले गाउँ गाउँसम्म अलिकति राजनीतिक रूपमा अन्यलता सृजना भएको अवस्था छ। कांग्रेसमा विचार राख्नेहरूको लागि के हुन्छ यसको प्रभाव लामो?
2: अब यस्तो हेर्न, पार्टीभित्र केही चाहिँ भिन्न दृष्टिकोण आउनु, नेतृत्वका बीचमा केही चाहिँ कहिले काहीँ प्रतिस्पर्धा हुनु, गुटहरू निर्माण हुनु पार्टीको राजनीतिमा, यो कुनै अनपेक्षित कुरा होइन। हेर्नुहोस्, त्यसलाई व्यवस्थापन गर्ने पार्टीको विधि र परम्परा कस्तो छ, त्यो विधि र परम्परा नै हाम्रो सबैभन्दा ठुलो कमजोर पक्ष रहेको छ। व्यक्तिगत टक्कर मात्रै बढी छ, तपाईँले भने जस्तै वास्तवमा कांग्रेसको संगठन संरचना कुनै न कुनै रूपबाट देशव्यापी प्रभावित छ। स्थानीय चुनाव र प्रदेशको चुनाव मुलुकमा आउँदैछ, अब जनसमर्थनको ठूलो चुनौती कांग्रेसमा विद्यमान छँदैछ। सुदृढ गरेर जनविश्वासलाई पुनस्थापित गर्ने जुन जिम्मेवारी छ त्यसमा अब मूल नेतृत्व सबैभन्दा बढी जिम्मेवार हो।
3: प्रतिकूल परिस्थितिमा पनि कांग्रेसभित्र युवाहरूको आकर्षण भन्ने देखिन्छ, यसलाई चाहिँ कसरी?
2: मलाई के लाग्दछ भन्दाखेरि अब कांग्रेस समाप्त भएर जाने पार्टी त होइन नि, कमजोर हुनु एउटा कुरा हो, एउटा चुनाव हार्दैमा पार्टी समाप्त भएर जाने कुरा होइन। यत्रो एउटा इतिहास बोकेको छ, इतिहास मात्रै होइन, जुन पार्टी अहिले जितेर सत्तामा पुगे पनि त्यसको आधार तय गरिदिने योगदान त नेपाली कांग्रेसको हो नि त। नेपाली कांग्रेसले नै लोकतन्त्र नेपालमा बित्याउने काम गर्यो, उसैको नेतृत्वमा तपाईँको राणा शासन ढाल्ने मात्रै होइन कि लोकतान्त्रिक संरचनाको निर्माणको कामहरू भयो। त्यही संरचनाभित्र आज सबै दलहरू चाहिँ राजनीतिक गर्ने प्रतिस्पर्धा गर्ने ठाउँ पाएको छ। अब गैर कम्युनिस्ट पृष्ठभूमि एउटा भनौँ आधार बनाएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भए पनि लोकतन्त्रमा प्रति त्यो पार्टी कति चाहिँ विश्वासिलो हुन्छ भनेर त्यो पुष्टि हुन बाँकी नै छ। त्यसैले कांग्रेसको एउटा मत चाहिँ अहिले पनि सुरक्षित छ, खालि त्यसलाई परिचालन गर्ने नेतृत्वको कमजोरी, नयाँ किसिमबाट ड्राइभ दिने त्यो कमीले गर्दाखेरि यो भएको।
0: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा

0: 5.99%।
1: विशेषताहरू, ₹3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द सत्र भोलिदेखि शुरू हुने, उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलीको कांग्रेसदेखि देश समस्यामा परेको समाचार छ, सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव, फूटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण लगायतका खबर प्रस्तुत गर्यौं।
4: राजदूत चाङ माओ मिङले मुस्ताङको कोरला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्चस्तरीय टोली कोरला नाका हुँदै नेपालको लोमानथाङ पुगेको हो। मुख्य नाका रसुवा र तातोपानी बन्द रहेको र कोरला नाका सड़क पनि अवरूद्ध रहेको बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाड़पर्व नजिकिँदै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थलमार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढ़ी पहिरोले तीनवटै नाका प्रभावित भएपछि दशैं तिहार लक्षित चार लत्ता कपड़ा, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्। डेढ़ महिनादेखि सामान रोकिएपछि रिरूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1 लाखबाट बढ़ेर 5-6 लाख रूपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ। चाडपर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढ़ेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा बढ़ी मार पारेको छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो।
3: यसैबीच अविरल वर्षाले क्षति पुर्याएको बेनी जोमसोम कोरोला सड़क अन्तर्गत म्याग्दी खण्डमा गाड़ी सञ्चालनका लागि मरमत कार्य तीव्र रूपमा भइरहेको छ। चीनसँगको व्यापारिक नाका जोड्ने मुस्ताङ स्याउ र भेडा च्याङ्डा बजारसम्म पुर्याउने तथा पर्यटन याम शुरू भएकाले यो सड़क मरमतलाई सरकारले उच्च प्राथमिकता दिएको छ। बाढ़ी पहिरोले 55 ठाउँमा क्षति पुर्याएको यो सड़कको धेरैसो खण्डमा मरमत सकिए पनि राहु पारेदेखि पोखरे बगरसम्मको 15 किलोमिटर क्षेत्रमा काम भइरहेको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार सबै तालमेल मिलेमा अबको एक हप्तादेखि 10 दिनभित्र चारपाङ्रे गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित मजदूर उपकरणहरू परिचालन गरिएको छ। तिल्केनी चौर क्षेत्रमा अवरोध हटेसँगै सदरमुकाम बेनीसँगको यातायात सम्पर्क भने जोड़िएको छ।
4: यसैबीच रसुवा र नुवाकोट सीमामा रहेको भित्रावतीको फलाखु खोलामा बन्ने बेली ब्रिज दशैं अघि नै सञ्चालनमा ल्याउने नेपाली सेनाले जनाएको छ। भदौ 10 गतेको बाढ़ीले पक्की पुल बगाएपछि त्यहाँ नेपाली सेनाको नेतृत्वमा बेली ब्रिज जडानको काम भइरहेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रती राजाराम बस्नेतका अनुसार निर्माण सामग्रीहरू पुर्याइसकेर दशैं अघि नै गाड़ी सञ्चालन गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको छ। बेलीब्रिज सञ्चालनमा आएपछि राजधानी काठमाण्डौसँग रसुवाको अवरूद्ध सड़क सम्पर्क पुनः जोड़िएर आवत जावतमा राहत मिल्नेछ।
3: नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय, स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 ताङ्गुरी हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 मिनट अघि पनि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार हिम पहिरोको पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा भएको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक उच्च ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यूपी पश्चिम संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदहरूको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़ दिएका छन्।
4: बाराको देवताल गाउँपालिका वड़ा नम्बर 6 मा माछा पोखरीमा डुबेर दुई किशोरीको ज्यान गएको छ। 14 वर्षीय निशा पटेल र 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएका दुवै किशोरी हिजो डुबेर बेपत्ता भएका थिए। खोजीका क्रममा दुवै किशोरी मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक ठाकुरले जानकारी दिनुभयो।
3: यसैबीच सन्तानको स्वास्थ्य दीर्घ जीवन र कल्याणको कामना सहित मधेसभर श्रद्धापूर्वक मनाइने जितिया पर्व आज सम्पन्न भएको छ। मधेसका सन्तान ओती आमाहरूले 36 घण्टा भन्दा लामो कठोर निर्जला व्रत बसि यो पर्व समापन गरेका हुन्। यसअघि सप्तमीका दिन पवित्र स्नान गरी व्रत संकल्प गरेका महिलाहरूले अष्टमीको रात ओगटन अर्थात दर खाई शनिबारदेखि निराहार व्रत शुरू गरेका थिए। व्रतको विधान अनुसार नवमी तिथि शुरू भएसँगै आज बिहान व्रत समापन गरिएको हो। व्रतको अवसरमा व्रतालु महिलाहरूले पवित्र जलाशयमा स्नान गरी आफ्ना दिवंगत महिला पितृहरूलाई तर्पण समेत दिएका छन्। राजा जित वाहनको आराधनामा गरिने यो पर्वको प्रभावले सन्तान पराक्रमी परोपकारी र दीर्घजीवी हुने जनविश्वास रहिआएको छ। भविष्य पुराणमा समेत चर्चा गरिएको यो ऐतिहासिक तथा धार्मिक व्रत द्वापर युगदेखि नै चलिआएको विश्वास गरिन्छ।
4: सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सामान थुप्पार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दफा 31 गाड़ी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाट असूल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने व्यवस्था छ। सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव समेत विधेयकमा छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कृषि मन्त्र नार्कसँग
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालको लागि नयाँ प्रजातिको चरा कोलार्ड किङ फिसर अभिलेख भएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका 12 यो चरा फेला परेको हो। यही असोज 13 बेलुका चरा अवलोकनकर्ता अनिल मण्डलले यो चराको फोटो खिच्नु भएको नेपाल पंक्षीविद संघले जनाएको छ। संघका अनुसार मण्डलले नेपाल बर्ड रेकर्ड कमिटिमा विवरण सहित पठाउनु भएको चराको तस्वीरको अध्ययन राष्ट्रिय अन्तर्राष्ट्रिय पंक्षीविदहरूसँग राय सुझावपछि नेपालका लागि नयाँ चरा पुष्टि भएको हो। समुद्री किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यससँगै नेपालमा चरा प्रजातिको कुल संख्या 904 पुगेको छ।
3: कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाका रूपमा स्थापित भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टरभन्दा बढ़ी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बीन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ। यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ। काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन्। पछिल्लो समय नेपालबाट 22 भन्दा बढ़ी देशमा कफी निर्यात हुन थालेको छ। पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ।
4: हावाहुरीले बिजुलीका पोल र तारमा पुर्याएको क्षति मर्मत नहुँदा सल्यानका दुई पालिकाका बस्ती 10 दिनदेखि विद्युत सेवा विहीन भएका छन्। असोज 10 हावाहुरीले गरेको क्षतिका कारण कपुरकोट गाउँपालिकाका विभिन्न वड़ा र शारदा नगरपालिकाको जलुके बस्तीका झण्डै 1170 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। लामो समयदेखि बिजुली नहुँदा स्थानीयवासीहरू सौर्य टुकी र लालटेन बाल्न बाध्य भएका छन् भने मोबाइल चार्ज गर्न समेत घण्टौं हिँड्नु परेको छ। विद्युत नहुँदा खानेपानी, संचार, स्वास्थ्य सेवा तथा वड़ा कार्यालयबाट हुने अनलाइन सेवाहरू समेत पूर्ण रूपमा प्रभावित भएका छन्। विद्युत प्राधिकरण सल्यानका प्रमुख नरेश दत्त रावलले प्राविधिक जनशक्ति कम भएका कारण मरमतमा ढिलाइ भएको बताउनुभयो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। ब्राजिलमा आज भइरहेको राष्ट्रपति चुनावमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो बीच मुख्य प्रतिस्पर्धा हुँदैछ। वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका यी दुई उम्मेद्वार बीचको प्रतिस्पर्धालाई पछिल्ला वर्षहरूमा ब्राजिलकै सबैभन्दा महत्वपूर्ण राजनीतिक प्रतिस्पर्धाको रूपमा हेरिएको समाचार संस्था एपीले जनाएको छ। अरू 10 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान छ। 80 लुला 7 पटक राष्ट्रपति पदका लागि चुनावमा प्रतिस्पर्धा गरिरहनु भएको छ। उहाँ 4 पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ। यद्यपि यसअघि उहाँका कार्यकाल लगातार थिएनन्। 45 फ्लाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिनुहुन्छ। बोल्सोनारोले ट्रम्पसँगको आफ्नो वैचारिक निकटतालाई चुनावी अभियानको मुख्य आधार बनाउनु भएको छ। उहाँले दुर्लभ खनिज लगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ। लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आउनु भएको छ। आजको मतदानमा राष्ट्रपतिसँगै 27 राज्यका गवर्नर, राज्य विधायिकाका सदस्य, संघीय कंग्रेससँगै 513 सदस्य तथा 81 सदस्य सिनेटका 54 सदस्य पनि निर्वाचित हुनेछन्।
4: अब खेल खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्ने बताउनु भएको छ। सुर्खेतमा आज बसेको दशौं खेलकुद मूल आयोजक समितिको बैठकमा मन्त्री पोखरेलले प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। उहाँले दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैदेखि शुरू भएको बताउनुभयो। कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ। पछिल्लो पटक प्रतियोगिता आउँदो मंगिर 16 देखि 29 गतेसम्म आयोजना गर्ने निर्णय भएको छ। राष्ट्रिय खेलकुदको मिति यो पाँचौं पटक तोकिएको हो। 2079 साल असोज 28 देखि कार्तिक 3 गतेसम्म गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुदपछि कर्णालीले दशौं संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगिर 2 देखि 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सर्दै आएको छ।
3: जापानको आइसी नागोयामा सम्पन्न चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान 83 स्वर्ण 95 रजत र 91 काँस्य सहित 269 पदक जितेर दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ। 20 औं एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदकमै चित्त बुझाएको छ। नेपालका लागि कराचेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जिते। पछिल्ला संस्करणहरूसँग तुलना गर्दा नेपालको यो प्रदर्शन निराशाजनक बनेको छ। सन् 2018 जकार्ता एसियाडमा प्याराग्लाइडिङ र 2022 हाङझाउ एसियाडमा कराचेकी एरिका गुरूङले नेपालको लागि ऐतिहासिक रजत पदक जितेका थिए। तर यसपटक नेपाल रजत पदक विहीन बन्न पुग्यो। धेरै खेलाड़ीहरू प्रारम्भिक चरणमै रोकिए। यसले नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय तयारी पूर्वाधार र पूर्व तयारीमाथि गम्भीर समीक्षा गर्नुपर्ने पाठ सिकाएको छ।
4: र पाकिस्तानकी तीव्र गतिकी बलर कायनात इम्तियाजले म्याच रेफ्रीको रूपमा करियर अघि बढ़ाउन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन्। उनले गएको अगस्त र सेप्टेम्बरमा कराचीमा आयोजित 19 वर्ष मुनिको पीसीबी राष्ट्रिय महिला टी20 प्रतियोगिताका खेलहरूमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। दायाँ हाते बलर इम्तियाजले 13 वर्ष लामो आफ्नो खेल जीवनमा 19 एकदिवसीय र 21 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छिन्। कायनात इम्तियाजले एक दिवसीय क्रिकेटमा 51.40 औसतमा 10 विकेट तथा टी20 अन्तर्राष्ट्रियमा 5.82 इकोनोमी रेटमा 8 विकेट लिएकी छन्। इम्तियाज म्याच रेफ्री बन्ने पाकिस्तानकी दोस्रो पूर्व महिला क्रिकेटर हुन्। यसअघि गएको अगस्तमा आइमान अनवरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएकी थिइन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नेपाली कांग्रेसको 15 औं महाधिवेशन शुरू, बन्द 17 भोलिदेखि शुरू हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
3: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा। चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव। फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
4: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाफाको अवलोकन। चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
3: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा। राज्यका गवर्नर, संघीय कंग्रेसका सदस्य तथा सिनेटका सदस्य पनि निर्वाचित हुँदै।
4: र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले 2 काँस्यमै चित्त बुझायो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ। छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला। आज बुटोल जाऊँ न।
3: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी। मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
4: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
4: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
7: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
8: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
9: सफलता अनि संघर्षका कथा।
10: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढेँ भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
7: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
11: रेडियो लुम्बिनी र तिनोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म

0: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: अति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 0174383646, 0174383014, 0174383014, वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
5: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधी हालेको।
5: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो
5: है? ए भक्नुस् त, मेसेज आएको छैन।
6: घरी एसएमएस

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको स्मावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको बढीराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मल्लीग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको
1: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
9: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
14: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन
14: स्त्री तथा प्रसुति
9: बाल रोग
14: छाला तथा यौन रोग
9: हार जोड्ने नसा तथा बाथ रोग
14: टाउको तथा मनोरोग
9: नाक कान घाँटी
14: जनरल सर्जरी
9: भिडियो एक्सरे
14: डिजिटल एक्सरे
9: इसिजी
14: डेन्टल तथा प्याथोलोजी
9: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
15: किशोर किशोरी युवाहरू र 15-49 वर्ष तहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नेता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
18: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
19: 98-571-835।
20: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
21: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
20: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
20: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
23: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाऊ।
23: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
26: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
27: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। नेपाली कांग्रेसको 15 महाधिवेशन आइतबारदेखि काठमाडौँमा शुरू। दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने सभापति गगन थापाको भनाई। कांग्रेस महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार हुने। राष्ट्रपतिले थाल्यो पालिका चुनावको तयारी। उम्मेद्वार छनौट समिति गठन। केन्द्रीय विभागका प्रमुख चयन। भोटेकोशी बाढ़ीको बारेमा नेपाली वैज्ञानिकले पत्ता लगाए। हिमपहिरोको यथार्थ ठाउँ, समय र गति। बुटवल नारायणगढ़ सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै। तिलोत्तमा वडा नम्बर 17 मध्यरातमा बालिका अपहरण गर्ने युवक पक्राउ। देवदहमा पिस्तोल देखाउने क्रममा गोली चल्दा एक युवक घाइते। घटनामा 3 जना पक्राउ। रोहिणी नदीमा डुबेर तिलोत्तमा वडा नम्बर 12 कि 13 वर्षीय बालिकाको मृत्यु। साहित्यकार अग्निधर चन्द बोहराको जीवन भारकी उपहार पुस्तक विमोचन। रूपन्देही व्यापार संघको वार्षिक साधारण सभा सम्पन्न। अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्र निराश बनेको अध्यक्ष अग्रवालको भनाई। र एसियाली खेलकुदमा 341 पदक सहित चीन शीर्ष स्थानमा।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प नारासहित शुरू भएको 15 महाधिवेशनको विभिन्न राजनैतिक दलका शीर्ष नेताको सहभागितामा कांग्रेसका सभापति गगन कुमार थापाले उद्घाटन गर्नुभएको हो। अधिवेशन उद्घाटन गर्दै सभापति थापाले नेपाली कांग्रेसका थापाले संसददेखि राजनैतिक दल भित्रसम्म जनताका प्रश्न असहमति र विचारका लागि खुल्ला ठाउँ आवश्यक रहेको बताउनुभयो। संसद र पार्टीभित्र पर्याप्त खुल्लापन नभएकाले देशलाई खुल्ला मञ्च आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। थापाले 10 वर्षपछि खुल्ला मञ्च खुलेको उल्लेख गर्दै जननायक बीपी कोइराला, गणेशमान सिंह, गिरिजा प्रसाद कोइरालाले समेत यही खुल्ला मञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुल्ला मञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताउनुभयो। नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने उल्लेख गर्दै थापाले लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै राजनैतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राख्नुभयो।
2: कहिले यहाँ राजनैतिक दलले मानिसहरू बोलाएर ल्याएको छ, कहिले नागरिकहरूले राजनीतिक दललाई आउन बाध्य बनाएको छ। यो खुल्ला मञ्चमा हामीले कहिले कुनै दल ठूलो भएर ठूलो कुरा गरेको सुनेका पनि छौं, कहिले त्यही दल फेरि सानो भएर सानो कुरा गरेको कद देखेका पनि छौं। यो खुल्ला मञ्चले हामीलाई धेरै कुरा बताएको छ। यही खुल्ला मञ्च हो, सम्भवतः यही ठाउँ होला, ऊ त्यो ठाउँमा होला, 2036 सालमा बीपी कोइरालाले उभिएर बोल्नु भयो र भन्नुभयो, जनताको अधिकार बिनाको राष्ट्रियताको विषय केवल खोक र नारा मात्रै हुन्छ। यही ठाउँ हो, सायद त्यही ठाउँ होला, 2047 साल वैशाख 2 गते गणेशमानजी आएर भन्नुभयो, हामीले शक्ति पाएका छौं, सत्ता पाएका छौं, तर जनताले दिएको अधिकारको सम्मान गर्न सकेनौं भने जनताले नै हामीलाई डाँडा कटाइदिन्छन्।
1: कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सत्तारूढ दल रासपाका सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकार नढल्ने दावी गर्नुभयो। उहाँले यसपटक व्यक्तिलाई चुनेको भन्दा पनि इतिहासलाई बदल्नका लागि सरकार चुनेको बताउनुभयो। उहाँले जनमतको हुर्मत लिने काम नगर्न पनि आग्रह गर्नुभयो।
3: भाषण, नारा, कागज, घोषणा पत्रमा कति आए त्यसको गन्ती छैन। म त गर्वका साथ मधेसको छोरोलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर अगाडि आएको हुनाले अधिकार के हो, पहिचान के हो, कागज के हो र व्यवहार के हो भन्ने कुराको आज वकालत गर्न सक्छु कि भन्ने दावी गर्दै यहाँ प्रस्तुत भएको छु। र कहिलेकाहीँ सुनिन्छ सरकार कमजोर भयो, उस्तै परे सरकार ढल्छ, यही अहिले ढल्छ, भोलि ढल्छ, दशैंमा ढल्छ, तिहारमा झर्छ, छठमा ढर्छ, नेपाल धर्ममतमा ढर्छ। ढल्न त ढल्छ, तर यो पटक पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वच्छतारी शासनतर्फ अनुभव भएको आरोप लगाउनुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकार संवादबाट भागेको उहाँले टिप्पणी गर्नुभयो। पोखरेलले लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्रको रक्षाको प्रश्नमा अब कसरी अगाडि बढ्छ भन्ने प्रश्न महत्वपूर्ण प्रश्न बनेको बताउनुभयो। राष्ट्रियताको सवालमा नेपालका वामपन्थी र लोकतन्त्रवादी शक्ति मिलेर जानुपर्ने उल्लेख गर्दै उहाँले कांग्रेसलाई बदलिएको समय अनुसार चल्न शुभकामना दिनुभयो।
4: विश्वास गर्दछु जसरी हिजो हामी नेपालका वामपन्थीहरू लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौं, पञ्चायतलाई परास्त गरेका छौं, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौं, त्यसै गरी हामीले लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीच

0: क्याबिनेटमा मैले उहाँलाई भन्ने गर्थेँ, तपाईँ राम्रो योजना ल्याउनुहोस्, स्वतन्त्रतापूर्वक तपाईँले ल्याएको योजनालाई मेरो 100% समर्थन हुन्छ भन्ने गरेको थिएँ। मलाई लाग्छ गगनजीले या यहाँ हुने मेरो क्याबिनेटका कुनै पनि मन्त्रीले मैले गलत गरेको कसैले भन्न सक्नुहुन्न। र गगनजीलाई मैले त्यति बेलै भन्थे, तपाईँले अन्तत एक दिन यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भन्थे, आज आएको देख्छु।
1: सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, जनता समाजवादी पार्टी नेपालका नेता शरद सिंह भण्डारी, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई, राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले 15 महाधिवेशन उद्घाटनमा सम्बोधन गर्दै पार्टीको नयाँ यात्राको शुरूआत भएको बताउनुभयो। पार्टीको 15 महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले महाधिवेशन पछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने उल्लेख गर्नुभयो। आजदेखि शुरू भएको नेपाली कांग्रेसको महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम भोलि सोमबार र पर्सी मंगलबार हुनेछन्। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम असोज 21 र 22 गते तोकिएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा करिब 7,700 महाधिवेशन प्रतिनिधि सहभागी छन्। कांग्रेसको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका हुन्। कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वाचनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गर्नुभएको स्थल खुला मंचमा पार्टीको 15 महाधिवेशन आयोजना गरिएको हो। निर्वाचन समितिका अनुसार असोज 19 गते सोमबार अपरान्ह 2 बजेदेखि साँझ 6 बजेसम्म काठमाडौँ स्थित राष्ट्रिय सभा गृहमा उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता हुनेछ। नयाँ व्यवस्था अनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति 232 सदस्य बन्नेछ। 171 जना निर्वाचित र 61 जना सभापतिबाट मनोनित हुने व्यवस्था छ। यसपटक कांग्रेसमा सहमहामन्त्रीको संख्या 8बाट बढ़ाएर 11 पुर्याइएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो पालिका चुनावको तयारी थालेको छ। पार्टीको केन्द्रीय समितिको बैठकबाट पालिका चुनावलाई केन्द्रित गरी उम्मेद्वार छनौट समिति गठन भएको छ। बैठकले पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेद्वार छनौट समितिमा मिलन लिम्बु, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, चासी लाजुम र जनक सिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो। समितिमा पार्टीका सातै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्। बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख समेत मनोनयन गरेको छ। प्रवास सम्पर्क विभागमा मनिष शाह, आर्थिक व्यवस्थापन विभागमा डाक्टर मनोहर प्रधान, कानूनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय लैंगिक समानता तथा समावेशिता विभागमा रूबिना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुखको जिम्मेवारी दिइएको छ। संस्कृति पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डाक्टर धनञ्जय रेग्मीलाई प्रमुख र सम्राट बुढाथोकीलाई सदस्यमा मनोनयन गरिएको छ। त्यसै गरी वातावरण, जलवायु तथा प्राकृतिक स्रोत लगायत अन्य विभिन्न विभागमा समेत बैठकले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख समेत तोकेको राष्ट्रपालले जनाएको छ। राष्ट्रपालले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूपमा परिचालित हुन निर्देशन गरेको छ। नेपाली विज्ञहरूले गएको भदौ 10 गते भोटेकुसी नदीमा बाढ़ी ल्याएको हिम पहिरो झरेको यथार्थ समय, ठाउँ र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र भूकम्पविद शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 हिम पहिरो झरेको थियो। त्यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्र सेस्मोमिटरबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। अध्ययन अनुसार पहिरो जानुभन्दा 17 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। भौगोलिक उचाइको विविधताका कारण पहिरोपछि आएको बाढ़ीको भाव अति तीव्र रहेको अध्ययनबाट खुलेको छ। प्रतिवेदन अनुसार पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बगेको थियो। नदीको भिरालो

घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक उच्च ऊर्जा तथा कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटवल सड़क खण्डको जंगलमा थप दुईवटा ओभरहेड क्यानोपी ब्रिज बाँदर वार पार गर्ने आकाशे झोलंगी पुल निर्माण गरिने भएको छ। एसियली राजमार्ग मापदण्ड अनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाका बीचको जंगल तथा चोरमारा र अरूणखोला बीचको जंगलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ। नारायणघाट बुटवल सड़क विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ़दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागि हो। पूर्व पश्चिम राजमार्गको नवलपरासी बर्दघाट सुस्तापूर्व खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैडाकोट 10 स्थित पितौजी जंगलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फाटाफुट्ट बाँदरहरू वारपार गरेको देखिने गरेको उहाँले बताउनुभयो। सूचना अधिकारी खनालले ओभरहेड क्यानोपी ब्रिज निर्माण गरेर वन्यजन्तुको प्राकृतिक आवत जावतलाई सहज बनाउनका साथै जैविक विविधता संरक्षण वन्यजन्तु सवारी दुर्घटना न्यूनीकरण तथा सड़क पूर्वाधारलाई वातावरण मैत्री बनाउने प्रयास गरिएको बताउनुभयो। तिरत्तमा वडा नम्बर 17 10 वर्षीय बालिकालाई अपहरण गर्ने व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। तिलोत्तमा 10 शान्तिनगरका 27 वर्षीय विशाल भन्ने युवराज थारूलाई प्रहरीले गैराती नियन्त्रणमा लिएको हो। थारूले गत बुधबार राति स्थानीय 10 वर्षीय बालिकालाई सुतिरहेको अवस्थामा मध्यरातमा अपहरण गरेका थिए। अपहरण गरिएकी बालिकालाई प्रहरीले शुक्रबार राति कान्छी बजारको जंगलबाट 38 घण्टापछि सकुशल उद्धार गरेको थियो। बालिकालाई शुक्रबार सकुशल उद्धार गरिएको भए पनि अपहरणमा संलग्न थारू भने फरार थिए। जंगलमै लुकेर बसिरहेको आशंकामा खोजी गरिरहेको प्रहरीले गैराती 1 बजेतिर थारूलाई वडा नम्बर 17 दर्खसभाको धानबारीबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिने क्रममा 1 राउण्ड गोली प्रहार गर्न बाध्य भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थारूको खुट्टामा गोली लागेको छ भने लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बालिका अपहरणमा परेपछि खोजी गर्दै जाँदा भेटिएको मोबाइलको आधारमा प्रहरीले अपहरणमा संलग्न थारूको पहिचान गरेको थियो। रूपन्देहीको देवदहमा पेस्तोल देखाउने क्रममा गोली चल्दा एक युवा घाइते भएका छन्। देवदह वडा नम्बर 5 दीपक खरेलको घरमा गोली चल्दा बुटवलका 22 वर्षीय रायन खत्री छेत्री घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार खरेलले घरमा आएका खत्रीलाई पेस्तोल देखाउने क्रममा गोली चलेको थियो। खरेलले समातेको पेस्तोलबाट गोली लागेर खत्री घाइते भएको प्रहरीले जनाएको छ। घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार खत्रीको स्वास्थ्य अवस्था सामान्य छ। घटनापछि प्रहरीले खरेल सहित स्थानीय कमल शर्मा अमृत खरेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। रूपन्देहीको तिलोत्तमा वडा नम्बर 12 स्थित रोहिणी नदीमा डुबेर 13 वर्षीय बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा 12 भाटा निवासी जनता माध्यमिक विद्यालय मोहनाजोतमा कक्षा 7 अध्ययनरत सृष्टि विकै रहेको प्रहरीले जनाएको छ। शनिबार साथीहरूसँग रोहिणी नदीमा पौडी खेल्न गएकी सृष्टि अचानक डुबेर बेपत्ता भएकी थिइन्। घटनापछि स्थानीयवासी र साथीहरूले तत्काल खोजी गरी उनलाई नदीबाट बाहिर निकालेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान शुरू गरेको छ। विद्यालयले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। लेखक तथा साहित्यकार अग्निधर चन्द बोहरा तिक्त उपेक्षितद्वारा लिखित आत्मजीवनी परक निबन्ध कृति जीवन भारकी उपहारको आज बुटवलमा विमोचन गरिएको छ। प्रगतिशील लेखक संघ नेपाल रूपन्देहीको आयोजना तथा साहित्य परिषद प्युठान र प्रगतिशील लेखक संघ प्युठानको सहआयोजनामा पुस्तक विमोचन सँगै परिचर्चा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा साहित्यकार बुद्धिजीवी तथा समीक्षकहरूले कृतिमाथि परिचर्चा गर्दै पुस्तकले मानव जीवनका उकाली ओह्राली संघर्ष र जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयो। लेखकले आफ्ना अनुभव र अनुभूतिलाई सरल तथा मार्मिक शैलीमा पस्किएकाले पुस्तक पाठकहरूका लागि संग्रहणीय भएको परिचर्चाकारको भनाई थियो। कार्यक्रममा साहित्यकार प्राध्यापक डाक्टर गीतु गिरी, रामबहादुर बुढा, डीआर बन्जाडे, ऋषिराम भूषाल, ऋषि आजाद लगायतले पुस्तकका वैभवमिक
बहुआयामिक पक्ष का बारे में प्रकाश पार्नु भएको थियो। प्रगतिशील पत्रकार संघ रूपन्देह का अध्यक्ष कृष्ण गाउँले को अध्यक्षता माधव प्रसाद पौडेल को संचालन तथा ज्ञानु किसी को स्वागत में भएको कार्यक्रममा विभिन्न साहित्यिक संघ संस्था का प्रतिनिधि लेखक बुद्धिजीवी तथा साहित्य प्रेमी को सहभागिता रहेको थियो। नेपाल चेम्बर अफ कमर्स का अध्यक्ष कमलेश कुमार अग्रवाल ने देश को अर्थतंत्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताउनु भएको छ। रूपन्देही व्यापार संघ को 25 वार्षिक साधारण सभालाई बुटवलमा सम्बोधन गर्दै उहाँले आर्थिक गतिविधि विस्तार हुन नसक्दा उद्योगी व्यवसायी को मनोबल कमजोर बन्दै गएको र निजी क्षेत्रले अनेकौं चुनौती को सामना गर्नुपरेको धारणा राख्नुभयो। अध्यक्ष अग्रवालले जेएनजी आन्दोलनपछि बनेको वर्तमान सरकारप्रति निजी क्षेत्रको ठूलो आशा भए पनि अर्थतन्त्र चलायमान बनाउन आशा गरे जस्तो काम हुन नसकेको गुनासो गर्नुभयो। संघका अध्यक्ष प्रकाश ढकालले कोरोना महामारी र जेएनजी आन्दोलनपछि उद्योगी व्यवसायीले थप चुनौतीको सामना गर्नुपरेको बताउनुभयो। साधारण सभामा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्री देवी अर्याल, संघका पूर्व अध्यक्ष टंक प्रसाद पोखरेल, मोतीलाल पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र प्रसाद देउपाने, पश्चिम नेपाल बस व्यवसाय प्रालिका अध्यक्ष दधिराम खरेल, संघका महासचिव प्रकाश राज पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो। र जापानको आइची नागोयामा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण, 89 रजत र 83 काँस्य जितेको हो। आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ। जापानले 83 स्वर्ण, 95 रजत र एक सय 269 पदक जितेको छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण, 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले 21 स्वर्ण, 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ। पाँचौं स्थानमा रहेको उज्बेकिस्तानले 21 स्वर्ण, 25 रजत र 24 काँस्य सहित 70 पदक जितेको छ। एसियाली खेलकुदमा नेपालले 2 पदक जितेको छ। कराटेको कुमितेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्यका छन्। प्रतियोगितामा नेपालबाट 21 खेलका 135 जना खेलाड़ी सहभागी थिए। नेपाली महिला टोलीले लगातार काँस्य पदक जितेको हो। एसियाली खेलकुदमा नेपालले 1 स्वर्ण सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको थियो। नेपालले मिशन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता पाउन सकेन। यही असोज 3 गतेदेखि शुरू भएको एसियाली खेलकुदका सबै खेल आज सकिएका छन्। यही खेल खबर सँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू। दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने सभापति गगन थापाको भनाई। कांग्रेसको महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार हुने। राष्ट्रपतिले थाल्यो पालिका चुनावको तयारी। उम्मेद्वार छनौट समिति गठन। केन्द्रीय विभाग प्रमुख चयन। भोटेकोशी बाढीको बारेमा नेपाली वैज्ञानिकले पत्ता लगाए। हिमपहिरोको यथार्थ ठाउँ, समय र गति। बुटवल नारायणगढ सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै। तिलोत्तमा वडा नम्बर 17 मध्यरातमा बालिका अपहरण गर्ने युवक पक्राउ। देवदहमा पिस्तोल देखाउने क्रममा गोली चल्दा एक युवक घाइते। घटनामा 3 पक्राउ। रोहिणी नदीमा डुबेर तिलोत्तमा वडा नम्बर 12 कि 13 वर्षीय बालिकाको मृत्यु। साहित्यकार अग्निधर चन्द बोहराको जीवन भार कि उपहार पुस्तक विमोचन। रूपन्देही व्यापार संघको वार्षिक साधारण सभा सम्पन्न। अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्र निराश बनेको अध्यक्ष अग्रवालको भनाई। र एसियाली खेलकुदमा 341 पदक सहित चीन शीर्ष स्थानमा। साँझ 7 हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए, के भयो? केको हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
13: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
14: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
12: ल, 12 हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्,
15: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। Welcome to Global Interior, जहाँ तपाईको ड्रीम घरलाई मॉडर्न टेक्नोलोजी र प्रीमियम फिनिशिंग बाट चमकाइन्छ।
16: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडवान्स्ड प्रोडक्शन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशीन, प्यानल सो, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा।
15: ड्युरेबल, स्टाइलिस र इन्टरनेशनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
17: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
18: हजुर, बेड, दराज, ड्रेस।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको 15 महाधिवेशन शुरू, युवा नेतृत्वदेखि पदाधिकारीको संख्या बढ़ाउन सम्मका प्रस्ताव, मंचबाट लोकतन्त्र संस्थागत गर्न खबरदारी आवश्यक रहेको शीर्ष नेताहरूको सन्देश।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
0: बारामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु, स्कर्ब टाइफसको जोखिम पनि बढ़दो, 10 महिनामा करिब 10,000 संक्रमित, सातजनाको मृत्यु, अझै 1 महिना संक्रमणको जोखिम।
2: पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
0: दशैंमा उत्सवका रूपमा नयाँ नोट नसाटिने, आवश्यकता अनुसार बैंकबाट पाइने, बाढ़ी पहिरोले पर्वतमा 300 परिवार विस्थापित, 170 घर पूर्ण रूपमा क्षतिग्रस्त।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाली टोली ओमान जाँदै, ओमान क्यानाडा र नेपाल बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विश्वका विभिन्न क्षेत्रमा हुने युद्ध, विश्वव्यापी कारण, डलरको भाव र उत्पादन लागतका कारण महँगी बढ्दछ, त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ। तर बजारमा सामानको अभाव हुन नदिने, गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ र गर्नै पर्छ। नयाँ सरकारले जनमतलाई जोगाइराख्ने हो भने नयाँ कार्यक्रमका साथ बजारमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन तालिका अनुसार भोलि र पर्सि बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले सरकार कमजोर नहुने बताउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकल निराधार भएको दावी गर्नुभयो।
6: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीति परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याइएको बताउनुभयो। लोकतन्त्रलाई स्थगित गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन आग्रह समेत गर्नुभयो।
7: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चिज टुङ्ग्याउन बाँकी छ। त्यो चिज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
5: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। वहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो, यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो। तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 नजिक पुर्याए।
5: 15 महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापाले राजनीतिप्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनुभयो।
8: रोचक के भयो, नेपालमा एन्टाई पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स, अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, च्याखाउ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
5: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढ़ाएको छ। उपसभापतिको संख्या 2 बढ़ाएर 4 पुर्याउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेसमा 2 उपसभापति छन्, 4 निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ। गएको 10 महिनामा स्क्रब टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 संक्रमण पुष्टि भएको छ। महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 रहेका छन्। त्यस्तै सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, बागमतीमा 1,226, कोशीमा 1,132, कर्णालीमा 729 र मध्य प्रदेशमा 246 संक्रमण देखिएको छ। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै 624 संक्रमित भएका छन्। त्यसपछि स्याङ्जामा 513, बाजुरामा 456, संखुवासभामा 438, पाल्पामा 396, धादिङमा 340, बर्दियामा 323, गोर्खामा 319, दार्चुलामा 312 र सल्यानमा 305 संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी, घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाईबाट सर्छ। त्यसैले झाडी तथा घाँस क्षेत्रमा जाँदा सावधानी अपनाउन कीटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
2: अब स्क्रब टाइफसका केसहरू प्रत्येक वर्ष बढ्ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्क्रब टाइफस पनि हो। यद्यपि स्क्रब टाइफसले ठूलो समुदायमा एकैचोटि ठूलो प्रकोप चाहिँ ल्याउँदैन, त्यो नल्याए पनि त्यसको स्वास्थ्य कर्मीहरूलाई ओरिएन्टेशन गर्ने कुरा, नागरिक तहमा सचेतना फैलाउने कुरामा चाहिँ हामी निर्देशिका बनाएर, राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढ़िरहेका छौं।
5: स्क्रब टाइफसको संक्रमणको जोखिम चाहिँ कहिलेसम्म रहन्छ?
2: खास गरी यो 4-5 महिना नै हो, पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
5: स्क्रब टाइफस मलाई संक्रमण भयो भनेर आम सर्वसाधारणले चाहिँ कसरी थाहा पाउने?
2: अब यो स्क्रब टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरल ज्वरोका जस्तै प्रकृतिकै हुनलाई, तर पनि खासमा व्यक्तिलाई ज्वरो आउने, शरीर असाध्य धेरै थाक्ने, मांसपेशीहरू दुख्ने, कसै कसैलाई अलिकति ढिलो भयो भनेदेखि चाहिँ श्वास प्रश्वासमा समस्या हुने, कसैको आँखा रातो हुने, कन्जक्टिभाइटिसहरू हुने लगायतका लक्षण देखिन्छन्। ठ्याक्कै यो स्पेसिफिक चाहिँ देखिने सिस्टेमिक लक्षणमा स्पेसिफिक यस्तो देखिने भन्ने हुँदैन, तर यसले चाहिँ के हुन्छ भने बेलैमा उपचार गरिएन भने कहिलेकाहीँ मृत्युको जोखिमता चाहिँ बढ़ी हुन्छ। यसमा यसले चाहिँ शरीरका सबै अंगहरूको, मल्टी अर्गन फेलियर भन्छौं, सबै शरीरका अंगहरूलाई काम गर्ने क्रियाशीलतालाई त्यसले कमजोर बनाइदिन्छ।
5: घाँस तथा झाडीमा जानुपरि पूरै शरीर ढाक्ने कपड़ा लगाउने र घर फर्किएपछि शरीर तथा कपड़ा सफा गर्ने र वरपरको वातावरण सफा राख्न उहाँको सुझाव छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिका 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा रहेका छन्। जलजलाका 171 परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जंगबहादुर छेत्रीले जानकारी दिनुभयो।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ। पहिला चाहिँ त कति घर प्रभावित भएको भन्ने चाहिँ पालिकाले चाहिँ अहिले रेकर्ड चाहिँ तयार गर्दैछ र त्यो रेकर्ड तयार भइसके कति घर एक दिन भइसकेपछि अनि त्यसपछि उहाँहरूलाई कहाँ राख्न सकिन्छ, समावेश सुरक्षित ठाउँ कहाँ छ र चाहिँ हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ नि उपयुक्त हुन्छ हुँदैन, हामीले चाहिँ पहिचान गरेका स्थानहरू त्यो भइसकेपछि स्थान पहिचान भएपछि अनि उहाँहरूलाई त्यसका लागि आवासको प्रक्रिया अगाडि बढ्छ। अहिले कहाँ राख्ने भन्ने चाहिँ एक दिन भए छैन।
5: बाराको देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाहीकी 14 वर्षीय निशा पटेल र सोही गाउँ ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले यस वर्षको बडा दशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ नोट सटही नगर्ने जनाएको छ। हालैको बाढ़ी पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यस पटक नयाँ तथा सुकिला नोट आवश्यकताका आधारमा मात्र वितरण गरिने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट साट्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त सतही काउन्टरबाट सकेसम्म नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गर्दै टोलीको विदाई गरेको हो। नेपालले ओमान पुगी र तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। नेपाली टोली आज राति नै ओमानका लागि प्रस्थान गर्नेछ। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग 2 कुन स्थानमा रहन्छ भन्ने कुरा यही श्रृंखलाबाट टुंगो लाग्नेछ।
0: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पढ़ाई र अतिरिक्त क्रियाकलापमा जोड़।
9: बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई एक प्रकारको हामीले इंगेज गरिरहेको छौँ।
0: सूचना र आवश्यक जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकाको स्वास्थ्य जोखिम बढ़न सक्ने सवाल, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ।
14: यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
15: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
18: बाढ़ी वा लेदो पसेको घर बाहिरबाट हेर्दा सग्लो देखिए पनि राम्रोसँग जाँच गर्न इन्जिनियरहरूको सुझाव छ।
19: पूरा भई सफा गरिसकेपछि अबको भई पहिला हाम्रो भएको भैँसँग तुलना गर्न सकियो भने कहीँ पनि क्षति नोक्सानी भएको रहन्छ भनेदेखि सुरक्षित रहने आवास अलिकति बढ्ता भयो। तर त्यो भैँ कतै चर्किएको अथवा भैँ कोठाको भित्ताको चाहिँ कुनामा जमिन भाँसिएको देखियो भनेदेखि चाहिँ त्यो फेरि यो घरको चाहिँ संरचनात्मक सुरक्षा छ कि छैन भनेर जाँच्नलाई प्राविधिकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ। अब बाहिरबाट हेर्दाखेरि त तपाईँहरूले सबै सरक्क सबै ठाडो घन्टी अनुसार नै भएको, कुनै पनि भित्ता बाहिर पनि ननिस्केको, झ्यालहरू पनि नफुटेको अवस्थामा चिर्नुभयो। तर भित्र चाहिँ भित्ताहरू चर्केका, भित्तामा छड्के चर्काहरू आएको, गहिरो चर्काहरू आएको रहेछ भने त्यसलाई पनि फेरि प्राविधिकलाई जचाउनु पर्ने हुन्छ। तर सामान्य रौँ जस्ता चिराहरू छन् भने चाहिँ त्यसमा त्यति डर मान्नु पर्दैन।
18: इन्जिनियर विजय कृष्ण उपाध्याय, तपाईँको घर हेर्दा राम्रै देखिए पनि बाढ़ी वा लेदो पसेपछि चिरा परेको, जग कमजोर भएको, जमिन धसिएको हुन सक्ने बताउनुहुँदै बाढ़ीपछि तपाईँकोतिर विद्यालय खुल्यो कि छैन? कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढ़ाउन शुरू गरिएको छ। विद्यालयहरूले बालबालिकालाई पढ़ाईसँगै नाच्न, गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरूङको सुझाव छ।
20: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने, अनि त्यसै स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि। त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको, अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ, मन भुलाउने भनौँ न बच्चाहरूले।
18: पढ़ाईसँगै बालबालिकालाई गीत संगीत, चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले बेली ब्रिजबाट आउजाउ गर्दा चाहिँ सावधानी अपनाउनुपर्छ। नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई,
21: यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको चाहिँ भारवान क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ 3 वटा गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन, यो ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनु पर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाइना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा फस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
18: नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई, पुल साँघुरो र क्षमता कम भएकाले पालै पालो यात्रा गर्न बेली ब्रिजमा धेरै मानिस जम्मा भएर नहिर्न अनुरोध गर्नुहुँदै। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्ने,
4: जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढ़ेर जान्छ, श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढ़ेर जान्छ।
0: सावधानी अपनाउन विशेषज्ञको सुझाव। हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
22: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
23: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
6: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौं। वर्खा सकिँदै लाग्दा चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा कस्ता समस्या आउन सक्लान्? हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
4: कोल्ड डायरिया भनिन्छ, भाइरल डायरिया, त्यो पनि बढ़ेर जान्छ। हालाकि पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा पखाला अहिलेलाई एकदम धेरै नै छ भने, पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढ़ेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। अब मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ, मङ्सिरतिरबाट होइन, त्यो भएर चाहिँ त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्यास्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्यास्या बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
6: यस्ता रोगहरूबाट बस्नलाई चाहिँ के गर्ने होला?
4: यस्ता रोगहरूबाट बस्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन, तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो, केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लड्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउने भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
1: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
4: मैले सरकारले जे लगाइरहनु भएको छ त्यो चाहिँ एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ, अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ है, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा। र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ। त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ, र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ। त्यसपछि 12मा गएर हाम्रो जेई जापानिज इन्केफलाइटिस जुन अहिले हजुरले सुनि पनि रहनु भएको छ होला एकदम बढेको छ भनेर, त्यसको खोप लाग्छ। र 15 महिनामा गएर चाहिँ हजुरको टाइफोइडको र फेरि दादुरा र जर्मन दादुराको खोप लाग्छ। सो यो चाहिँ हाम्रो तालिकामा रहेकै खोप हो। यो बाहेक चाहिँ ठुला अलिक ठुलो भइसकेको नानीहरू जुन 9 वर्ष माथिको नानीहरूलाई चाहिँ HPV ह्युमन प्यापिलोमा भाइरसको खोप पनि अहिले सरकारले सुरु गरेको छ, यो पनि हामीले लगाइराखेको छौँ। यी खोप चाहिँ अलरेडी सरकारले फ्रीमा दिइराखेको छ, यो त हामीले छुटाउनै पाइएन। यो छुटाउनु भनेको त आमा बुवाको तर्फबाट पनि यो एकदम ठुलै नै क्राइमै जस्तो मान्छौँ हामीले। यो बाहेक अरू खोपहरू छन् नभएको होइन, होइन त्यो चाहिँ किनकि अलिकति महँगो पनि पर्छ र हामीले हाम्रो दक्षता अनुसार हामीले लगाउन सक्छौँ। अरू
1: जस्तो चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
4: सास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी धेरै छौँ। यसमा चाहिँ अलिकति स्यास्या किसिमको निमोनिया आउने, स्यास्या सुनिने, आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले सुन अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
1: अघि कुरा गर्दै गर्दाखेरि चाहिँ खानपानको कुरा पनि जोडेको थियो होइन, अब त्यो मुख्य गरी चाहिँ अब यो चिसो मौसममा बालबालिकालाई चाहिँ कस्तो खालको खाने कुराहरूलाई अलिक बढी अभिभावकले जोड दिनु पर्ला, अनि कस्तो खालको खानेकुरा चाहिँ नखुवाउने भन्ने होला।
4: खानपानमा चाहिँ पहिला चाहिँ म जाडो महिना जोडेर भनिन ल, खानपानमा चाहिँ हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ अब उमेर अनुसार अलिकति फरक पर्छ, केटाकेटीको उमेर समय एकदम ठुलो छ, 0 अब 18 वर्षसम्म हुने भयो उहाँहरू होइन। त्यस कारणले पहिला चाहिँ हामीले रेसियो भन्छौँ, यो कार्बोहाइड्रेट जुन यो चामल मकै गहुँ यी किसिमका चिजबाट बनेका तत्त्वहरू यिनीहरू सबै कार्बोहाइड्रेटमा पर्ने भयो, जस्तै आलु पिँडालु, अर्को हुन्छ प्रोटिन मासु अन्डा दुध चिजहरूमा पाइने भयो, अर्को भयो तपाईँको यो भेजिटेबल र फलफुल तरकारी र फलफुल जसमा चाहिँ हामीले मिनरल्स भाइटामिन्सहरू पाउँछौँ भने, अर्को चाहिँ दही दुध यिनीहरूबाट पाइने अर्को तत्त्व भयो, जुन तरकारी र फलफुलमा पाउँछ त्यसमा फाइबर भन्ने पनि हुन्छ जुन पनि जरुरी छ।
23: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासो भए हाम्रो टेलिफोन नम्बर 0152 68 66 1 फोन गरी आफ्नो प्रश्न रेकर्ड गराउन सक्नुहुन्छ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
0: नेपाली कांग्रेसको 15 महाधिवेशनमा बोल्ने अधिकांश नेताले आज पनि आरोप प्रत्यारोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेको आलोचनाले सरकार कमजोर नहुने बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र नै धराशायी भएको हुनाले नेपाली कांग्रेस र एमाले मिलेर लोकतन्त्र जोगाउनुपर्ने बताउनु भएको छ। कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 भन्दा बढ़ी घर विस्थापित भएका छन्। बाराको देवताल गाउँपालिकामा माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष बड़ा दशैंलाई लक्षित गर्दै नोट सटाई नगर्ने जनाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। अवस्थ आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
10: हाम्रा सेवाहरू:
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
13: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
14: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
13: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई? पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
15: सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको 32 औं वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना।
16: यस संस्थाको 32 औं वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
15: साधारण सभा सञ्चालन सम्बन्धी विवरण,
16: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन संस्थाको मुख्य कार्यालय अगाडि पट्टिको पार्किङ स्थल तिलोत्तमा 3 शङ्करनगर रूपन्देही।
15: मिति यही आश्विन 24 गते बिहान सभा 9 बजेदेखि 4 बजेसम्म।
16: मुख्य कार्यालयका सदस्यता नम्बर 001-000001 देखि 001-000771 सम्म।
15: साबिक मणि प्रभा साकोष सदस्यता नम्बर 002-000008 देखि सदस्यता नम्बर 002-001072 सम्म।
16: साबिक सूर्य किरण साकोष सदस्यता नम्बर 003-000002 देखि सदस्यता नम्बर 003-000790 सम्म।
15: साबिक द्रव्याञ्जली साकोस सदस्यता नम्बर 004-502 देखि सदस्यता नम्बर 004-303395 सम्म।
16: साबिक भूटोल सेवा केन्द्र सदस्यता नम्बर 002-001077 देखि सदस्यता नम्बर 002-001796 सम्म।
15: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस
16: मिति यही आश्विन 25 गते बिहान 9:30 बजेदेखि 4 बजेसम्म।
15: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 001007772 देखि 001089 सम्म।
16: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
15: सेवा केन्द्र फर्साटेकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
16: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
15: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था
16: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ। आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उप छलफल गराउन चाहेमा वा कुनै जरूरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ।
15: साधारण सभामा आउँदा

0: 75 76 98570 77 311 र 98570 78 311।
1: जब तपाईं कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईंको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईंको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।

0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
4: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
3: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
4: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
3: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
5: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध लेख्न सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगर वासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
8: ए ल ल, लिनुहोस् भाइ।
7: अनि भाइ, कति भयो पैसा?
8: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
9: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: स्वास्थ्य गर्नु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
9: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रिसाउ तिमी सहन्छु, घुर्क्याउ तिमी सहन्छु, तर बदलिन तिमी पाउँदिनौ त्यो म सहन सक्दैन। शान्ति, आई लभ यु। अरे सुन त सही, शान्ति शान्ति सुन त सही।

0: किन आँखा मिचेकुमिचै गरेको?
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या हो?
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
11: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
12: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
13: के हुनु? नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दै छौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
12: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
16: सबै मिलाइ खुवाऊ,
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
19: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक नमानी भन न।
16: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
19: किन त्यस्तो गरेको होला त?
16: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
19: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
20: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जातीय विभेद के अंत्य करा जाए। जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला। कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए। छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोध हक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
7: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र, बिहेको केही सुसारै छैन त।
5: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ, निकै हतारमा पो देखिन्छौ त।
5: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ, मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
4: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
5: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
5: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ, जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
4: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
6: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Argakasi Ofisi Sement, Deşko Sement.
1: VPN Net, तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी. अब ढिलो इन्टरनेटलाई बाई बाई. VPN Net ले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा. हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त. जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर. नयाँ जडानमा आकर्षक छुट. फ्री राउटर, तार सुविधा शर्त अनुसार. अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्. VPN Net, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ. ब्रोडब्यान्ड नेपाल प्रणाली. VPN Net सम्पर्क प्रधान कार्यालय भुटुवल 9. फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. अब ढिलो इन्टरनेटलाई बाई बाई.
2: हाय दैव, फेरि मदिरा खाएर आएछन्. सबै पैसा जति रक्सीमै सके. अब त घरमा चामल किन्ने पैसा पनि छैन. ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्.
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ.
4: धेरै नै ढिला हुन्थ्यो सायद. अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनुभयो. उपचार हुन्छ र ठिक पनि हुन्छ. नातिनुहोला.
5: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि. अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई.
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौ. मदिराले सुख होइन, दुःख मात्रै ल्याउँछ.
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ.
6: मदिरा त्यागौ, परिवार बचाऊ. स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ.
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ. जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश.
8: उत्सवको पर्व
9: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
8: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
9: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा.
8: फोन नम्बर 071-542-6999, 549-6999.
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर.
11: होइन, के खुसीको खबर हो दाजु?
10: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि.
11: हो र?
10: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार. लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल. फोन नम्बर 071-535-823.
12: सौजी क्युआर भयो है?
13: ए, भगनुस् त, मेसेज आएको छैन.

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिनु तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: यति बेला रातिको 9 बज्यो
6: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कालरा डेंगू हैजा जैसन विभिन्न सरुआ रोग फैल सकत है। सरुआ रोग फैलाए वाला माछी मच्छर इ सब से बचा जाए। सरुआ रोग से बचे के लिए शुद्ध और उबालल पानी पिया जाए। बासी और सड़ा गला खाना न खावा जाए। घर के भीतर और आसपास सर सफाई रखा जाए। अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
1: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
2: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
1: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
5: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्त जान्त
7: होइन, के भयो बाबु?
8: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
7: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: नमस्कार हो नमस्कार नाई, ई बुढौती में बुढा बुढी का बात कही जाता?

0: का होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नहीं हो जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
1: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई। और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता दाते।
0: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
2: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
0: फल फूल और साग पात बच्चा के खाना साथ साथ
1: सब मिल के खियावल जाए,
0: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
1: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जगह बेची दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जगह बेची देवल जाए।
0: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
1: आईडी नेपाल के आर्थिक सहयोग और सेतोगुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
3: नमस्ते आए नमस्ते, होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफी तय
4: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छम क्या।
3: आहा, यो नि तरिका सासु ससुराको हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
3: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
6: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
7: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
8: सबै मिलाइ खुवाऊ,
7: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि।
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
10: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
11: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरू पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
18: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
19: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
18: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
19: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
18: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
19: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
18: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
21: लो, किन नि? के भो, सन्चो भएन?
20: होइन, यतिकै जाने मन लागेन।
21: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
21: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
22: नमस्ते, कति कामले पाल्नुभयो?
21: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
22: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
20: हस् म्याडम।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
20: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
24: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
20: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
25: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
26: मुमान,

0: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806635111 र 9806621354।
4: बुटवल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
6: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
6: स्त्री तथा प्रसुति,
4: बाल रोग,
6: छाला तथा यौन रोग,
4: हार जोड्ने नसा तथा बाथ रोग,
6: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
6: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
6: डिजिटल एक्सरे,
4: ईसीजी,
6: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
6: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
7: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
8: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि।
5: फोन नम्बर 0175-62-832, मोबाइल
10: 9857-21-835।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
14: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाइ खुवाऊ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
19: सामूहिक विकास बच्चा तथा ऋण सहकारी संस्थाको 32 वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना।
2: यस संस्थाको 32 वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
19: साधारण सभा सञ्चालन सम्बन्धी विवरण।
2: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन संस्थाको मुख्य कार्यालय अगाडि पट्टिको पार्किङ स्थल तिलोत्तमा 3 शङ्करनगर रूपन्देही।
19: मिति यही आश्विन 24 गते बिहान 9:15 बजेदेखि 4 बजेसम्म।
2: मुख्य कार्यालयका सदस्यता नम्बर 001-0000001 001-0077771।
19: साबिक मणि प्रभात साकोष सदस्यता नम्बर 002-0000008 सदस्यता नम्बर 002-0010072।
2: साबिक सूर्यकिरण साकोष सदस्यता नम्बर 003-0000002 सदस्यता नम्बर 003-0000709।
19: साविक द्रव्याञ्जली साकोस सदस्यता नम्बर 004-5802 सदस्यता नम्बर 004-3-0395 सम्म।
2: साविक बुटोल सेवा केन्द्र सदस्यता नम्बर 002-0010-77 देखि सदस्यता नम्बर 002-0017-96 सम्म।
19: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस
2: मिति यही आश्विन 25 गते बिहान 9:30-4:00
19: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 001007772-00108-90 सम्म।
2: सेवा केन्द्र भलबारी अन्तर्गत का उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
19: सेवा केन्द्र फर्सा टिकर अन्तर्गत का उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
2: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
19: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था
2: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ। आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उप छलफल गराउन चाहेमा वा कुनै जरूरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ।
19: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ। अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा नगरपालिका वडा नम्बर 3 शंकर नगर रूपन्देही
2: फोन नम्बर 071-414-311-414-284 सेवा केन्द्र भलबारी 071-561-999 सेवा केन्द्र फर्सटिकर 071-40-0042 सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311 98-570-77-311 र 98-570-78-311
7: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
10: स्वास्थ्यमा बटुवल
16: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
10: असल अभ्यासदेखि निकेका कुरा
16: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
10: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
19: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
10: कार्यक्रम स्वास्थ्यमा बुटवल।
19: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
19: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
19: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
19: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
19: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
20: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेर त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुशी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको
7: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाई, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
7: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिविहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
8: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
12: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म।
13: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
14: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
13: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
14: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
13: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
14: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
13: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
14: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
15: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
16: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
15: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
16: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
15: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
17: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
18: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
19: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
0: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
2: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470024870।
4: किन झोक्राउनु भन्छ काका?
5: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
4: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
5: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
6: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 9857271757 र 9472969228।
7: होइन पुर्खे बा, किन के भयो र?
8: 12-14 घुमे खै एक गरेर आउनु।
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
9: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
7: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
8: ए किरिम यनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
9: सम्पर्क क्रिम्सन अस्पताल त्रिलोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562744, 562745।
10: सौजी क्युआर भयो है?
11: ए भन्नुहोस् त, मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, ठिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

जिल्लो तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै

0: जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग निर्घी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिझो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग लाली गुराज फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडि
0: मोबाइल 9806233111 र
1: 9806211354
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
4: फोन नम्बर 071-531-641 5-35-641
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 98 5 70 24 344, 98 5 70 35 227 र 98 5 70 73 220।
4: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98 4 70 77 00 3, 98 4 70 66 155 र 98 4 70 16 539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्यौँ त नानी?
6: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाइ खुवाऊ।
9: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
13: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
14: हो र, होइन होला त्यस्तो त।
15: सोहिता, तिनीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
16: केही भएन मिस,
15: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
16: हुन्छ मिस।
17: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
13: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ,
10: यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
16: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
18: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
10: 3 दिन भयो।
13: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
10: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
13: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
10: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
19: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यौनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
13: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
17: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
21: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
22: शान्तिको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
2: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
3: सफलता अनि संघर्षका कथा।
4: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
5: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
6: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यति जान लागेको नि दिदी।
5: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
6: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
5: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
6: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
5: ए त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
7: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
5: बाल रोग,
7: छाला तथा यौन रोग,
5: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
7: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
5: ECG,
7: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
12: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
13: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
7: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
15: 98-570-21-835।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डाक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
15: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल। और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
16: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
17: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
15: सब मिल के खियावल जाए,
16: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
15: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
16: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
15: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
18: नमस्ते है, नमस्ते होइन, बुढेसकाल में के कुरामा हो बुढा बुढी गफी तै
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छम क्या।
18: आहा, यो नि तरिका सासु ससुराको हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
18: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
21: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाऊ,
22: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि।
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
26: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
27: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
26: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
27: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
26: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
27: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
26: सचेत बनाऊ।
27: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: शुभ प्रभात गुरुआमा।
30: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
29: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
30: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
0: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
30: हो, अरू भन त।
1: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
2: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
30: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
4: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
30: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि? के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो। ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
30: नमस्ते। कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
30: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: पितो शान्तिको मुहान लुम्बिनी, शान्तिको आभार।

0: ओहो, आज त धारामा कति धेरै धन पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाउ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: स्वास्थ्यमा बटुवल।
6: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
5: असल अभ्यासदेखि नीतिका कुरा,
6: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
5: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
7: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
8: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
9: ए ल ल, लिनुहोस् भाइ।
8: अनि दाई, कति भयो पैसा?
9: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
10: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
11: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: बाबु आज कामबाट छिटै आएछस् त?
6: आमा आज काम अलिक चाँडो सिद्धियो।
5: ए बुहारी पनि त चाँडै आएछन् त?
7: आमा म पनि आए। के गर्नु भएको छ त हजुरले?
5: अब खाना पकाउने बेला भयो, तरकारी केलाउँदैछु।
6: होइन आमा, हजुर केटाकेटी हेरेर बस्नुहोस्, सुनितालाई मैले खाना बनाउँछु।
5: आहा कस्तो राम्रो विचार मेरा छोरा बुहारीको।
4: तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साट्दै छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: वानप्रस्थ आश्रम र वैराग्य फरक फरक हुन् वा एउटै हो? वानप्रस्थमा वानप्रस्थीको नाममा श्री सम्पत्ति राख्नुहुन्छ कि हुँदैन? के गृहस्थाश्रमबाट नै मोक्ष सम्भव छ? यी अत्यन्तै महत्वपूर्ण प्रश्नहरू छन्। वैराग्य भनेको के हो? मेरो चेतनालाई संसारतिर जान बाट फकाउँदै फकाउँदै रोकेर होइन, रोक्ने कुनै उपाय छैन, फकाउँदै फकाउँदै बिस्तारै ध्यानमा अनि प्रभुतिर लगाउने विधिलाई वैराग्य भनिन्छ। मेरो रागको विषय अहिलेसम्म संसार थियो, अब म मेरो रागको विषय चाहिँ ध्यान र प्रभुलाई बनाउँछु भन्नु वैराग्य हो। रागको केन्द्र बिन्दु परिवर्तन गरिदिनु वैराग्य हो। हाम्रो भाषामा आत्मगुफातिर ध्यान फर्काउनु वैराग्य हो। आत्मगुफातिर ध्यान फर्काउनु

पनि कहाँ कहाँबाट ध्यानलाई फर्काउनु पर्छ, जति क्षेत्रबाट ध्यान फर्काउनु पर्छ, चेतना फर्काउनु पर्छ, सजगता फर्काउनु पर्छ, त्यो वैराग्यको अभ्यास त हो नि। मान्छेले जीवनमा केही अहिले भएको भन्दा मूल्यवान देख्यो भने मात्रै भएको कुरा छोड्छ, यो कुरालाई कहिल्यै बिर्सिनु हुँदैन। तपाईँले घरभन्दा ठूलो कुरो उसलाई देखाउन सक्नुभयो भने घर पनि छोड्छ, जबरजस्ती कसैले पनि छोड्दैन, र ऊ भित्र आउनुपर्छ। अरू त के, मान्छेले प्राण त छोडिदिन्छ, प्राणभन्दा ठूलो कुरो भेट्यो भने। त्यसकारणले संसारले दिने भन्दा ठूलो कुरा के हो त, संसारले दिने भन्दा ठूलो र संसारले कहिल्यै पनि दिन नसक्ने कुरा ध्यान हो। संसारले तपाईँलाई ध्यान दिन सक्दैन, त्यसको खोजी बाटै वैराग्य प्रारम्भ भइहाल्यो। त वैराग्य अत्यन्तै सकारात्मक शब्द हो, हामीले नकारात्मक बनायौं। यसको दोस्रो पाटो छ वानप्रस्थ आश्रम, चारवटा आश्रमको परिकल्पना गरियो। यी आश्रमहरू मनोवैज्ञानिक हुन् नि, भौतिक होइनन् नि। त्यो भनेको के हो म बुझाउँला। पहिलो, सबभन्दा पहिलो आश्रम चाहिँ गुरुकुल हो, जहाँ व्यक्ति गुरुसँग बसेर सिक्छ, गुरुसँग, गुरुको प्रेममा, गुरुको आत्मगुफामा बसेर सिक्न पाउनु, त्यो आश्रम गुरुकुल हो। त्यही भएर हामी जीवन विज्ञानलाई गुरुकुल भन्छौँ, यो गुरुकुल हो यो। अब गुरुकुलमा गएर सिक्यो, आफू प्रज्वलित भयो, साधना गर्यो, परमात्माको अनुभूति गर्यो, ध्यानको गहिराईमा डुब्यो, त्यसपछि अब बिस्तारै घर परिवार जमाउन, सृष्टिलाई फैलाउन तयार भयो। तर प्रारम्भ चाहिँ साधनाबाट गर्नुपर्छ, प्रारम्भ विवाहबाट हुन सक्दैन, प्रारम्भ साधनाबाट हुन्छ। त्यसकारणले गुरुकुल पहिलो आश्रम हो। यदि विवाहबाट उसको दिन हामीले सुरु गराइदिने हो, कामबाट सुरु गराइदिने हो भने जीवनभर त्यही विवाह त्यही काम नै महत्वपूर्ण भन्ठान्छ। मैले मेरो जीवनमा ब्रह्मज्ञानको उपलब्धि महत्वपूर्ण हो भन्ने कहिले बुझ्दै बुझ्दैन, जसरी आज दुर्घटना भएको छ मनुष्यको जीवनमा। यत्राविधि हामी जीवनभर बाँच्छौँ, खान्छौँ, पिउँछौँ, मर्छौँ, ब्रह्मज्ञान चाहिँ खोइ त के गर्नु यो जीवन जहाँ त्यो आनन्दको अनुभूति छैन। त्यही भएर जीवनको प्रारम्भ चाहिँ गुरुकुलमा गर। अहिलेका विद्यालय गुरुकुल होइनन्। वानप्रस्थ के हो त, गुरुकुल पछि गृहस्थाश्रम हुन्छ। करिब करिब परिकल्पना हो 25-25 वर्षका यिनीहरू हुन् भने, 100 वर्षको आयु हो भने 25 वर्षको गुरुकुलको बसाई अथवा सिक्ने, अर्को 25 वर्ष घर गृहस्थी गर्ने। वानप्रस्थ भनेको चाहिँ के हो भने, बस्न चाहिँ म घरमै बस्छु तर मन चाहिँ जंगलतिर फर्कियो। वानप्रस्थ वास्तवमा वैराग्यको प्रयोग हो। मेरो मन चाहिँ घरमा छैन, शरीर चाहिँ घरमा छ, मेरो मन चाहिँ अब वनतिर, यानी अरण्य, यानी भित्रको आत्मगुफातिर, ध्यानतिर मेरो मन फर्कियो। तपाईँ जतिसुकै जंगलमा गएर बस्नुहोस्, घरै सम्झिनुभयो भने केही पनि अर्थ छैन, यी सबै मनका कुरा हुन्। तपाईँ संसारको सबभन्दा ठूलो तीर्थस्थलमा गएर बस्नुहोस्, तर तपाईँको मनमा ध्यानको तयारी भएको छैन भने त्यो कुनै पनि ठाउँले मद्दतै गर्दैन। यी सबै मनोवैज्ञानिक सत्य हुन्। हामीले यिनलाई भौतिक बनाइदिउँ, गुरुकुल भनेको यो हो, गृहस्थाश्रम भनेको यो हो, वानप्रस्थ भनेको तिमी जंगलै जाऊ भनौ, हिजो त जंगलै छैन नि, कहाँबाट जाने हो, जंगल कहाँ खोज्नुहुन्छ र जानुहुन्छ, आवश्यक पनि छैन। त्यही मनको अरण्यलाई जंगल भनिन्छ, हाम्रा उपनिषदहरू तिनलाई आरण्यकका शास्त्र भनिन्छ। आरण्यक भनेको के हो, भित्रको आत्मगुफालाई मनको जंगल भनिन्छ। त्यहाँ जाऊ, त्यहाँ छ, त्यहाँभित्र छ गुफा, त्यो गुफामा बस, कहाँ बाहिर गुफा खोज्दै हिँड्नुहुन्छ।
असली मन हो। अनि वानप्रस्थ आश्रममा चाहिँ बिस्तारै बिस्तारै आफूलाई तालिम, त्यतिखेर लोभ बढाउनु पाइएन, अब लोभ कम गर्दै लैजाने हो। बुढेसकाल भइन्जेल पनि लोभ नै बचिराख्यो भने नजन्मेकै राम्रो थियो त, त्यति पनि तालिम जीवनमा आएन। जबकि हामीले आम मान्छेलाई हेऱ्यौँ भने बुढेसकालमा लोभ बढ्छ, झन् बढी लोभी हुँदै जान्छ मान्छे। अब छोराछोरीहरू अरबौं पति भए होला, उसले चाहिँ एउटा कोठामा त्यो बत्ती नबलेकोमा नि नबलेको भए पनि हुन्थ्यो, त्यही बत्ती किन बल्यो भनेर चिन्ता गरेर बसिरह भेट्नुहुन्छ, भनेको लोभले छोडेन। अब जुनको कुनै अब अर्थ नै छैन, त्यो अब छोराछोरीले अरूहरूले जिम्मा लिए सकियो त, आफू त ध्यानमा भगवत भजनमा डुब्नुपर्ने हो नि, तर लोभले ठाउँ छोडेन। त वानप्रस्थ के हो भने म मेरो लोभलाई छोड्दै जान्छु, लोभ नछोडिकन आत्मगुफामा ध्यान चाहिँ कसरी लाग्छ, त्यो वानप्रस्थको प्रयोग हो। त्यसपछि अर्को वानप्रस्थ करिब करिब 50-75 वर्षको उमेर, त्यसपछि सन्यासको उमेर। सन्यास के हो त भन्दा, अब म उसैसँग ईश्वरसँग रहे, अब ठाउँ होइन यो, अब चाहिँ म वानप्रस्थमा त म आधा आधा थिएँ। वानप्रस्थीले घर परिवार पनि चलाउँछ, बच्चा बच्चीलाई पनि सिकाउँछ, तर आफ्नो मन चाहिँ ईश्वरमा लगाउँछ। अब सन्यासीले त मन ईश्वरमा लगाउने कुरा पनि आएन, अब किनभने उसको सबै कुरो त्यही हो, अब ईश्वर बाहेक केही पनि हुँदैन, ऊ सन्यास्त भयो। वानप्रस्थीको नाममा स्त्री सम्पत्ति राख्नुहुन्छ कि हुँदैन, जति पनि हुन्छ सम्पत्तिले तपाईँलाई कहिल्यै पनि बिगार्दैन, सम्पत्ति प्रतिको पकडले बिगार्ने हो, त्यो लोभले, त्यो लालचले र आसक्तिले बिगार्ने हो, सम्पत्तिको त कुरै होइन। यो सम्पत्ति ब्रह्माण्डको सम्पत्ति कसैको पनि होइन भगवानको बाहेक, सम्पत्तिको त समस्या नै होइन, परिवारको समस्या होइन, समस्या त मभित्र भएको लोभको हो, आसक्तिको हो। त्यसकारणले सनै सनै आसक्ति छोड्नु, वानप्रस्थाश्रममा प्रवेश गर्नु हो, र आसक्ति पूर्ण रूपेण छोडिदिनु, त्यो सन्यास जीवन हो। आसक्ति कतिखेर छोडिन्छ, संसारले दिन सक्ने कुराभन्दा ठूलो कुरो पाए भने बल्ल छोड्न सकिन्छ, त्योभन्दा पहिले कसैले पनि छोड्दैन। संसारले दिन सक्ने भन्दा ठूलो कुरा के हो, त्यो सच्चिदानन्द संसारले कहिले पनि दिन सक्दैन, ध्यान कहिले पनि दिन सक्दैन। त्यसकारण ध्यानको गहिराईमा जानुस्, तपाईँको चेतना आफै सन्यास्त हुन्छ। बाहिर तपाईँले लुगा फेर्नुपर्छ भन्ने जरुरी पनि छैन,

0: अब झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिस्तरी रोड तीर्थमोल फोन नम्बर 542-205 542-205

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: अपाङ्गता भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हालखबरमा प्रकाश पाण्डेको हार्दिक स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबारदेखि काठमाण्डुमा शुरू। दलको आन्तरिक संरचना र कार्यशैली एवं लोकतान्त्रिक हुनुपर्ने सभापति गगन थापाको भनाई। गगन थापाको राजनैतिक प्रतिवेदन, गठबन्धन नगर्ने, प्रधानमन्त्रीको कार्यकाल दुई पटक मात्रै बनाउने प्रस्ताव। कंग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्दै। राष्ट्रपाले थाल्यो पालिका चुनावको तयारी, उम्मेद्वार छनौट समिति गठन, केन्द्रीय विभागका प्रमुख चयन। भोटेकोशी बाढ़ीको बारेमा नेपाली वैज्ञानिकले पत्ता लगाए, हिम पहिरोको यथार्थ ठाउँ, समय र गति। बुटोल नारायणघाट सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै तिलोत्तमा वड़ा नम्बर 17 मध्यरातमा बालिका अपहरण गर्ने युवक पक्राउ। देवदहमा पिस्तोल देखाउने क्रममा गोली चल्दा एक युवक घाइते, घटनामा तीनजना पक्राउ। रोहिणी नदीमा डुबेर तिलोत्तमा वड़ा नम्बर 12 13 वर्षीय बालिकाको मृत्यु। साहित्यकार अग्निधर चन्द बोहराको जीवन भार की उपहार पुस्तक विमोचन। रूपन्देही व्यापार संघको वार्षिक साधारण सभा सम्पन्न, अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्र निराश बनेको अध्यक्ष अग्रवालको भनाई। र एसियाली खेलकुदमा 341 पदक सहित चीन शीर्ष स्थानमा, लिस्नु कपको उपाधि मोन्स्टर नलप्रासीलाई।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबारबाट काठमाडौँमा शुरू भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सवाल कंग्रेसको विकल्प नारासहित शुरू भएको 15 महाधिवेशनको विभिन्न राजनैतिक दलका शीर्ष नेताको सहभागितामा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले उद्घाटन गर्नुभयो। अधिवेशन उद्घाटन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संसददेखि राजनैतिक दल भित्रसम्म जनताका प्रश्न असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनुभयो। संसद र पार्टीभित्र पर्याप्त खुलापान नभएकाले देशलाई खुला मंच आवश्यक रहेको उहाँले बताउनुभयो। थापाले 10 वर्षपछि खुला मंच खुलेको उल्लेख गर्दै जनसाधक बीपी कोइराला, गणेशमान सिंह र गिरिजा प्रसाद